क्षेत्रमा हिउँको आवरण दीर्घकालीन औसतभन्दा 27.8% कम भएको र लगातार चौथो वर्ष औसतभन्दा कम हिउँ परेको जनाएको छ। यसले यस क्षेत्रबाट उत्पन्न हुने 12 प्रमुख नदी प्रणालीमा निर्भर करिब 2 अर्ब मानिसको पानी सुरक्षामा चिन्ता समेत बढाएको छ।

0: एक्सेसरीज। एलजी ले ले आयो नया एलजी एसेंशियल सीरीज। अब किफायती मूल्य में रेफ्रिजरेटर, वॉशिंग मशीन, एसी को कंप्लीट रेंज, 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई। नागरिकता भए पुग्छ, हर एक घर को खुशी घर घर में एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 6,36,65,00,000 रुपैयाँ जम्मा भएको छ। मंगलबार अपरान्हसम्म डलर खातामा 161,11,000 रुपैयाँ जम्मा भएको हो।
3: गत भदौ 10 गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सिर्जित प्राकृतिक प्रकोपबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिसँगै अरबौंको बीमा दावी पर्ने आकलन गरिएको छ। नेपाल बीमा प्राधिकरणको प्रारम्भिक विवरण अनुसार बाढीका कारण भएको क्षतिको करिब 26 अर्ब बराबरको बीमा दावी पर्ने देखिएको छ।
2: उपत्यका जोड्ने मुख्य पृथ्वी राजमार्ग पहिरोले अवरुद्ध भएपछि आपूर्ति व्यवस्था सहज बनाउन उद्योगीले ट्रकबाट खाना पकाउने एलपी ग्यास ल्याउन थालेका छन्। आइतबार कृष्णभीरको सड़क भत्किएपछि काठमाडौँ उपत्यकामा जोड्ने सड़क बन्द भएपछि उद्योगीले त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा भैंसे पालुङ नौबिसे हुँदै उपत्यकामा ग्यास ल्याउन थालेका हुन्।
3: विनाशकारी बाढी तथा प्राकृतिक विपदका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत पुनर्स्थापना र पुननिर्माणका लागि विभिन्न क्षेत्रबाट आर्थिक तथा भौतिक सहयोग आउने क्रम घटनाको 7 औं दिन पनि जारी रहेको छ। सही क्रममा गैरावर्षी नेपाली संघले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1 करोड हस्तान्तरण गरेको छ।
2: बाढी प्रभावित क्षेत्रको बीमा दावीको भुक्तानी सरल र सहज बनाउन अर्थमन्त्री स्वर्णिम वाग्लेले निर्देशन दिएका छन्। 10 भदौमा गएको बाढीका कारण भएको क्षति पछिको बीमा दावीको अवस्था तथा यसको सरल भुक्तानी प्रक्रिया सन्दर्भमा सोमबार बीमा प्राधिकरणको आयोजनामा अर्थ मन्त्रालयमा उच्चस्तरीय छलफल गरिएको थियो।
3: सप्तरीमा 3 हप्तादेखि पर्याप्त वर्षा नहुँदा खेतमा जमेको पानी सुक्दा धानबाली जोगाउन कठिन हुन थालेको छ। पानी नपरे धानबाली सुक्दै जाने र उत्पादनमा समेत प्रत्यक्ष असर पर्ने जोखिम बढेको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ।
2: भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट जलविद्युत आयोजनामा ठूलो क्षति पुगे पनि निजी ऊर्जा क्षेत्रले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि 13 करोड रुपैयाँ भन्दा बढी सहयोग जुटाएको छ।
3: विनाशकारी बाढीले नेपालका जल विद्युत आयोजनामा ठूलो क्षति पुर्याएको छ। केही जल विद्युत आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने संरचनामा प्रत्यक्ष क्षति नपुगेका आयोजना समेत प्रसारण लाइन ध्वस्त हुँदा विद्युत उत्पादन र आपूर्ति बन्द गर्न बाध्य भएका छन्।

0: आपको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। तिब्बतको हिमालय क्षेत्रबाट उत्पत्ति भएको छोचेन र रेपु त्याङ्सो नदीको दोभानमा बनेको जलाशय आसपासका हिमनदी अझै भत्किन सक्ने अवस्थामा रहेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ। यसबाट ठूलो सम्भावित जोखिम निम्तन सक्ने पनि मन्त्रालयले चेतावनी दिएको छ। ड्रोनबाट खिचिएको भिडियो, प्यानोरामिक तस्विर र घटनास्थलमा खटिएको आपतकालीन कार्यदलबाट प्राप्त जानकारी अनुसार छोचेन र प्युरेपुको दोभानमा बनेको प्राकृतिक अस्थायी जलाशयबाट पानी नदीमा बगिरहेको छ।
4: अब खेल खबर। नेपालले काभा बीच भलिबलमा सहभागिता जनाउने भएको छ। 19 21 भदौसम्म भुटानमा हुने काभा बीच भलिबलमा नेपालबाट दुई दुई पुरुष महिला टोलीले प्रतिस्पर्धा गर्नेछ। पुरुषमा महेन्द्र श्रेष्ठ र राजकुमार निरौला तथा जमन सिंह दर्जी र शरण कार्कीको जोडीले खेल्नेछन्। महिलातर्फ कमलापुन र कोपिला राणा तथा सुनिता राई र भावना डाँगीको जोडीले प्रतिस्पर्धा गर्ने भएको छ।
3: अब विचार विश्लेषणको पालो। सामूहिक आघात पछिको स्तब्धता शीर्षकमा सिकेलालको विचार कान्तिपुर दैनिकमा छापिएको छ। सन् 2005 को हिन्द महासागरको सुनामी पछि संयुक्त राष्ट्रसंघका तर्फबाट पुनरुत्थान सम्बन्धी विशेष दूतका रूपमा काम गर्दा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले विपदपछि पुरानै अवस्थामा मात्र फर्किनुको सट्टा भविष्यका लागि अरू सुरक्षित र बलियो गरी पुनरुत्थान गर्नुपर्छ भन्ने सन्दर्भमा बिल्ड ब्याक बेटर शब्दावली प्रयोग गरेका थिए। पछि आपतकालीन व्यवस्थापनका लागि संयुक्त राष्ट्रसंघको सेन्डाई फ्रेमवर्कले केही थपथापपछि त्यही नारा अंगीकार गरेपछि नेपाल जस्ता अन्तर्राष्ट्रिय सहयोग चाहने विपन्न देशहरूका लागि त्यो शब्दावली जप्न सजिलो तर लागू गर्न गाह्रो विकासको मन्त्र बन्न पुगेको छ।
4: नाम उच्चो मुख कान बुच्चो शीर्षकमा प्राध्यापक डाक्टर कुलप्रसाद कोइरालाको विचार हिमालय टाइम्समा छापिएको छ। अदालत देशका विधिको व्याख्याता हो, अदालत राजनीतिक दलको पनि विधिको व्याख्याता हो। आधिकारिकता चिमल्ने काममा त्यसलाई मुस्नु हुँदैन थियो। न मातृका र वित्तीय अदालत गए, न त गिरिजा प्रसाद नै अदालत गुहार्न गएका थिए। यो गोतान कुलको चरित्र कहाँबाट कसरी आयो? निश्चित भरि तोकेर सरकार संघ संस्थाले दिएको नियुक्तिमा अन्यथा भयो भने पीडित अदालत जान्छ, तर आफू विधि व्यवहार जनताबाट अनुमोदन गराउने चरित्र भएको राजनीतिक दल विभाजन गर्ने नगर्ने ती नै राजनीतिक कर्मीका बीचको कुरा हो। विधानले पनि त्यही व्यवस्था गरेको छ। आफ्ना स्वार्थका कारणले 82% केन्द्रीय समितिमा पकड भएको सभापतिबाट तिनै महाधिवेशन प्रतिनिधि महामन्त्री किन बिस्किए भनेर स्वमूल्याङ्कन नगरी नदुखेको कपाल दुखाउने काम गर्न नेता भनिएका अदालत जानु राजनीतिक संस्कार र उदार चरित्रको भन्दा काइटे प्रवृत्ति र पजने चरित्र चिन्तनको आधिक्यका कारणले हो भन्न सकिन्छ।
3: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: ल ल दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा कति मिलेको जोडी। ए साँच्ची बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर शनाखत गर्नुपर्छ नि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
3: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
4: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।
1: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
5: अहिले बिहानको 6 बज्यो।

0: शुभ प्रभात। यो सिआइएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै दीपक आचार्यको तपाईँलाई हार्दिक स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सिआइएन खबर .com सिआइएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भाद्र 17 गति बुधबार, सेप्टेम्बर 2 तारिक सन् 2026, नेपाल सम्बत 1146, भाद्र कृष्ण पक्षको पञ्चमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: विनाशकारी बाढीमा 16 लाख प्रभावित, पूर्वाधार विकास मन्त्रालयद्वारा बाढी प्रभावितलाई 21 दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनको काम अगाडि बढाउन कार्यदल गठन, प्रतिनिधि सभाको बैठक आज बस्ने।
1: भोटेकोशी बाढीबाट क्षति पुगेका रसुवा, नुवाकोट र धादिङका मुख्य सडक मर्मत तथा वैकल्पिक सडक सञ्चालनको काम तीव्र, पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीर पहिरोले अवरुद्ध, सडक खुलाउन कम्तीमा 2 साता लाग्ने।
0: सर्वदलीय बैठकमा उद्धारसँगै राहत पुनर्स्थापना र पुनर्निर्माणसम्मका कामलाई हातेमालो गर्ने सहमति, देउबा पक्षले महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने, जलवायु परिवर्तनले विपद ल्याएको प्रधानमन्त्रीको भनाई।
1: चिनिया राष्ट्रपति इजिप्टको भ्रमणमा रहँदा इरानमाथि दबाव, युरेसियाका प्रमुख शक्ति राष्ट्रहरूको भेला किर्गिस्तानमा, भेनेजुएलाका केही महत्वपूर्ण तेल खानी अमेरिकी कम्पनीले सञ्चालन गर्ने।
0: तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग स्थगित, काबा बीच भलिबल टुरमा सहभागी हुन आज 4 नेपाली टोली भुटान जाने, खुल्ला पिकलबल प्रतियोगितामा सुवर्ण शाह च्याम्पियन।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सुरुमा जलवायु परिवर्तनले आपत आएको प्रधानमन्त्रीको भनाई।
1: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढी जलवायु परिवर्तनका कारण भएको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले जलवायु परिवर्तनले हिमाल क्षेत्रको तापक्रम 1.8 डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो विपत्ति आएको शंका छैन। जलवायु परिवर्तन विश्वव्यापी योगदान हो र यो प्रतिकारे पनि विश्वव्यापी जिम्मेवारी हो भन्नुभएको छ। प्रधानमन्त्री शाहले यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको संकेत गरेको उल्लेख गर्नु भएको छ। कसरी यो विपद आइलाग्यो भन्ने जिज्ञासा उठेको छ। विज्ञसँग छलफल गर्दा रसुवाको भोटेकोशी नदीमा आएको बाढी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिम पहिरोबाट सृजित भएर त्यस क्षेत्रकै ठूलो विपत्ति हो भन्ने लागेको छ। त्यसैले यस क्षेत्र अझ सचेत हुनुपर्छ, उहाँले आफ्नो सामाजिक सञ्जाल मार्फत व्यक्त गर्नुभएको छ। जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदको विषयबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने पनि उहाँले बताउनु भएको छ। उहाँले हिउँ चट्टान किन खस्यो, यति धेरै पानी कसरी आयो भन्ने प्रश्नको जवाब मानव सभ्यतालाई दिनै पर्ने उहाँले बताउनु भएको छ। प्रधानमन्त्री शाहले विनाशकारी बाढीपछि खोज उद्धार र राहत विपद विवरण अगाडि बढ्दै पुनर्स्थापनातर्फ अग्रसर भइरहेकाले समेत उल्लेख गर्नुभएको छ। साथै प्रभावित क्षेत्रमा नागरिकको जीवन रक्षा गर्दै उहाँहरूको स्वास्थ्य उपचार, आवश्यक उपचार र मनोपरामर्श प्रदान गर्दै सरकार पुनर्स्थापनातर्फ लागेको समेत बताउनु भएको छ। प्रधानमन्त्री शाहले विपत्तिपछि अन्तर्राष्ट्रिय स्तरबाट पनि सहयोग आउने क्रम जारी रहेको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार भारत सरकारले बाढी आएको दिनदेखि नै सहयोग दिन सुरु गरेको समेत उहाँले उल्लेख गर्नुभएको छ। भारतले हालसम्म 68.5 टन राहत तथा उद्धार सामग्री उपलब्ध गराइसकेको छ। उद्धारका लागि भारतको 11 सदस्यीय टोली पनि नेपाल आइसकेको छ। साथै भारतले 22 फिटको रेफ्रिजरेटर, कन्टेनर, ट्रक अस्थायी रूपमा उपलब्ध गराउने तयारी समेत गरिरहेको छ। पाकिस्तानबाट 86 टन राहत सामग्री हुँदै प्राप्त भएको छ भने श्रीलङ्काले 10 लाख अमेरिकी डलर बराबरको सहयोगको प्रतिबद्धता समेत जनाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
0: सरकार एक्लैले राष्ट्रिय विपत्तिको सामना गर्न नसक्ने निष्कर्षसहित प्रमुख राजनैतिक दलहरू केन्द्रदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाएर बाढी पीडितको खोजी, उद्धार, राहत र पुनर्स्थापनामा जुट्न सहमत भएका छन्। दलहरूले तत्काल उद्धारलाई पहिलो प्राथमिकता दिँदै राहत पुनर्स्थापना र पुननिर्माणसम्म संयुक्त रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन्। भोटेकोसी बाढीपछि उद्धार तथा राहतमा समन्वय कमजोर भएको गुनासो बढिरहेका बेलामा हिजो बसेको सर्वदलीय बैठकले सङ्घ प्रदेश जिल्ला र स्थानीय तहसम्म राजनीतिक संयन्त्र गठन गरी सरकारी निकायसँग समन्वय गरेर काम गर्ने समझदारी जुटाएको हो। विपद जोखिम न्यूनीकरणको दीर्घकालीन समाधानका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र मार्फत राष्ट्रिय सहकार्य गर्ने निष्कर्ष समेत बैठकले निकालेको छ। बैठकले शीर्ष नेतृत्वसहितको अघिल्लो बैठकको 10 बुधे निर्णयको प्रभावकारी कार्यान्वयनमा अगाडि बढ्ने पनि निर्णय गरेको राजसपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। त्यस्तै केन्द्रमा प्रदेश जिल्ला तथा स्थानीय तहमा सरकारको सहयोग कस्तो भइरहेको छ भन्ने बारेमा एउटा संयन्त्रले काम गर्ने पनि उहाँले बताउनुभयो। खरेलका अनुसार राजनीतिक संयन्त्रले उद्धार राहत र पुननिर्माणसम्मका काममा सरकारलाई सहयोग गर्नेछ। केन्द्रदेखि प्रदेश जिल्ला र स्थानीय तहसम्म बन्ने संयन्त्रले सङ्घ प्रदेश र स्थानीय सरकार तथा सरकारी संरचनाले गरिरहेका उद्धार राहत पुनर्स्थापना र पुननिर्माणका कामलाई सहयोग गर्नेछ। दलहरूले खोजी उद्धार र राहतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुका साथै आगामी कामका लागि सुझाव समेत दिएका छन्। सत्तारूढ दल राजसपाले बोलाएको बैठकमा दलहरूका दोस्रो तहका नेता सहभागी भएका थिए। बैठकमा राजसपाका महामन्त्री विपिन आचार्य, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी, प्रवक्ता खरेल र काङ्ग्रेसका प्रवक्ता देवराज चालिसे, एमालेका नेता प्रदीप गेवाली र सचिव पद्मा अर्याल, नेकपाबाट नेता वर्षमान पुन र गंगालाल तुलाधर, सम संस्कृतिबाट ध्रुव राई, राप्रपाबाट संसदीय दलका नेता ज्ञानेन्द्र बहादुर स्थायी सहभागी हुनुभएको थियो। बैठकको सुरुमा राजसपा महामन्त्री आचार्यले हालसम्म सरकारले गरिरहेको काम र पछिल्लो विवरणहरू जानकारी गराउनु भएको थियो।
1: यसैबीच भदौ 10 गते भोटेकोसी नदीमा आएको हिमबारीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लाका 16 शिक्षक र 250 विद्यार्थी बेपत्ता भएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले दिएको जानकारी अनुसार सबै जिल्लाका गरेर 233 विद्यार्थी बेपत्ता भएका छन् भने 17 जनालाई बाढीले बगाएको पुष्टि भएको छ। मन्त्रालयको तथ्याङ्क अनुसार रसुवाको नीलकण्ठ माध्यमिक विद्यालयका सबैभन्दा धेरै विद्यार्थी र शिक्षक बेपत्ता भएका छन्। नीलकण्ठ स्कुलका 200 विद्यार्थी हराइरहेका छन्। सोही विद्यालयका 4 जना शिक्षक पनि हराइरहेका छन्। रसुवाकै कोमिस्यामी वाङ फिल माध्यमिक विद्यालयका 16 विद्यार्थीलाई बाढीले बगाएको छ। उक्त विद्यालयमा 1 जना शिक्षकलाई पनि बाढीले बगाएको शिक्षा मन्त्रालयले पुष्टि गरेको छ। नुवाकोट जिल्लाको चण्डेश्वरी माध्यमिक विद्यालयका 12 जना विद्यार्थी हराइरहेका छन्। सोही विद्यालयमा 1 जना विद्यार्थी बाढीले बगाएको मन्त्रालयले जनाएको छ। रसुवाको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका 6 जना शिक्षक तथा रसुवाकै चिप्लेटी आधारभूत विद्यालयका 4 जना विद्यार्थी पनि हराएका छन्। रसुवाकै नव विजय माध्यमिक विद्यालयका 2 जना शिक्षक बाढीमा परेर हराइरहेको मन्त्रालयले जनाएको छ। यता भोटेकोसी बाढीको खोज उद्धार तथा पुनर्स्थापना राहत पुनर्स्थापनामा सरकारलाई सघाउनका लागि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बन्ने भएको छ। स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाएर खोज तथा राहत र उद्धारलाई थप तीव्रका साथ अगाडि बढाउने सर्वदलीय बैठकले निर्णय समेत गरेको हो।
0: सरकारले जलविद्युत आयोजनाका सुरुङ तथा रसुवाका विकट क्षेत्रमा अझै उद्धारको प्रयास जारी राखेको छ। सरकारी तथ्याङ्क अनुसार 4571 जना सम्पर्कविहीन रहेका छन्। उद्धारमा ढिलाइ भएको भन्दै पीडितका आफन्तहरू आक्रोशित हुन थालेपछि सरकारले अब भोटेकोसी र त्रिशुली नदी क्षेत्रका जलविद्युत आयोजनाको सुरुङमा फँसेका मानिसहरूको उद्धारका लागि सोही कम्पनीहरू र सरकारवालासँग सहकार्य गर्ने भएको छ। सुरुमा सेना मात्र खटाएको सरकारले 2 दिनदेखि भारतीय र चिनिया विज्ञ टोलीलाई पनि अनुमति दिएको थियो। अब जलविद्युत परियोजनाका प्रवर्धकहरूलाई पनि साथमा लिएर अगाडि बढ्ने सरकारले नीति लिएको छ। सरकारले विदेशी उद्धार टोली र स्वदेशी इन्जिनियरहरू लगायतलाई बेलैमा अनुमति नदिनु गल्ती भएको भन्दै आलोचना भइरहेको छ। रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र 500 भन्दा धेरै मजदुर कर्मचारी फँसेको आंकलन गरिएको छ। अब सेना, विदेशी प्राविधिक टोलीसँगै प्रवर्धक कम्पनीले संयुक्त रूपमा उद्धार कार्य गर्नेछन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढी प्रभावितको खोज उद्धार र राहतमा सेनाको प्रयास, मौसम र स्रोत साधन चुनौती।
3: हामीले गर्नुपर्ने कतिपय कुराहरू मौसमको कारणले गर्दाखेरि भनेको ठाउँमा चाहिँ टोली पुग्न सकेको छैन, आवश्यक क्रिटिकल आइटम्सहरू पनि पुग्न नसकेको अवस्था छ, त्यस्तै गरी जमिन पनि एकदमै अप्ठ्यारो छ।
4: कुराकानीसँगै बाढीको छ दिनमा पाउने 26 अर्बको बिमा दाबी, सडक पुल आवास र खानेपानी 48 अर्बको क्षति लगायतका खबर, कार्टुन पनि बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
6: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
5: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
5: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोरा छोरीसँग साथी जस्तै संवाद गरौँ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
5: बाल विवाह रोकौँ, छोरा छोरीको सपना जोगाउँ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौँ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
7: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दुध, अन्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफुल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौँ।
8: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
7: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
8: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेसनल नेपालको सहकार्य।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा जो परिवार विहीन बने शीर्षकमा विमल खतिवडा र अर्जुन पौडेलले खबर लेख्नु भएको छ भने राहत पुर्याउन र सब बोक्न ड्रोन शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै भित्र पृष्ठमा एउटै शबमाथि दुई परिवारको दाबी, DNA परीक्षण गर्ने सहमति शीर्षकमा दीपक परियारले पोखराबाट खबर लेख्नु भएको छ। भोटेकुसी बारीमा हराइरहेका गोपाल दहितको खोजीमा चारजना आफन्त शुक्रबार बर्दियाबाट हिँडे। बर्दियाको बार बर्दिया नगरपालिका दुई जोगी गाउँमाका दहित रसुवाको मैलुङ हाइड्रो पावरमा काम गर्नुहुन्थ्यो। शनिबार बिहान पूर्वी नवलप्रासीको गैराकोट पुगेका गोपालका आफन्तले भेटिएका शबहरूको तस्विर हेरे। शब नम्बर 101003 गोपालकै भएको ठहर गरियो। प्रहरीले त्यो शब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको जानकारी गरायो र त्यसपछि उहाँहरू शनिबार नै पोखरा पुग्नु भएको थियो। अहिले सोही शबका विषयमा दुई परिवारले दाबी गरिरहेको खबर प्रकाशित छ। त्यस्तै नयाँ पत्रिकाको पहिलो पृष्ठमा बाढीले लग्यो नागरिकका 7,570 घर शीर्षकमा खबर प्रकाशित छ। 1,253 घरको नामो निशानै छैन, बाँकी घरहरू पनि अधिकांश पुनर्निर्माण नै गर्नुपर्ने अवस्थामा छन्। बाढी पीडितलाई विदेशबाट धमाधम राहत सामग्री शीर्षकमा पनि खबर प्रकाशित छ भने अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा पुगेन राहत शीर्षकमा शिवहरि घिमिरेले खबर लेख्नु भएको छ। त्यस्तै भित्रपृष्ठमा प्राकृतिक विपदमा हालसम्मकै ठूलो बिमा दावी शीर्षकको खबर छ। प्रारम्भमै 25,87 करोडको बिमा दावी भएको छ भने अग्रिम भुक्तानीको तयारी समेत अघि बढाइएको छ। ढिलासुस्ती गर्ने आयोजनाको ठेक्का तोड्ने कोशी सरकारको चेतावनी छ भने कृष्णवीरमा ग्याभिन वेस्ट बोवाल बनाएर यातायात सञ्चालन गरिने शीर्षकको अर्को खबर छ। पृथ्वी राजमार्गको कृष्णवीर खण्ड सञ्चालन गर्न ग्याभिन बेस्ट वाल बनाउने भएको छ। पूर्वाधार विकास मन्त्रालयले हिजो साँझ बसेको बैठकले कृष्णवीरमा यातायात सञ्चालन गर्न सो निर्णय गरेको हो। सो अनुसार हाल पहिरोले भासिएको ठाउँमै अस्थायी रूपमा ग्याभिन वेस्ट वाल बनाएर यातायात सञ्चालन गर्ने समेत बताएको छ। आजको गोर्खापत्रको पहिलो पृष्ठमा सुनभित्र जीवनको आशा कायमै शीर्षकमा खबर छ भने 16 शिक्षक 250 विद्यार्थी बेपत्ता, जलवायु परिवर्तनले विपद, प्रधानमन्त्री भारतसम्म पुग्यो सब, स्थानीय तहसम्म सर्वदलले संयन्त्र बनाउने तयारी लगायतका खबरहरू पनि प्रकाशित छन्। त्यस्तै भित्रपृष्ठमा उद्धार कोषमा 6,36 करोड बाढी ग्रस्त क्षेत्रमा तत्काल 1 अर्ब पठाइने शीर्षकको अर्को खबर छ भने आजको गोर्खापत्रको भित्रपृष्ठमा निर्धारित आयु सकिएसँगै कृष्णभीरमा पहिरो शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै सङ्घीय संसदको बैठक आज बस्दै गरेको खबरहरू विभिन्न पत्रपत्रिकाहरूले प्रकाशित गरेका छन्। सङ्घीय संसद प्रतिनिधि सभाको बैठक आज अपरान्ह 1 बजे बस्दैछ। सिंहदरबारमा बस्ने आजको बैठकमा सभामुख डोलप्रसाद अरियालले भोटेकोशी बाढी र यसले पुर्याएको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। सङ्घीय संसद सचिवालयका अनुसार सभामुख अरियालले भोटेकोशी बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति बैठकमा गहिरो दुःख प्रकट गर्नुहुनेछ। विशेष प्रस्तावमा उल्लेख भएअनुसार गत भदौ 10 गते बुधबार भोटेकोशी त्रिशुली नदीमा आएको बाढीले रसुवाको टिमुरे, स्याप्रुबेसी, भेत्रावती, नुवाकोटको त्रिशुली बजार र देवीघाट लगायतका धादिङ, चितौन र गोर्खा जिल्लामा तटीय क्षेत्रमा व्यापक क्षति पुर्याएको छ। उक्त प्राकृतिक विपद ठूलो सङ्ख्यामा विदेशी तथा स्वदेशी नागरिकले ज्यान गुमाउनु परेको र बेपत्ता भएका घटनाहरूप्रति सभाले शोक व्यक्त गर्ने संसद सचिवालयले जनाएको हो।
4: यसैबीच नागरिक दैनिकको पहिलो पृष्ठमा बाढी पहिरोले खाद्य आपूर्तिमा असर शीर्षकमा मधुजङ पाण्डेले खबर लेख्नु भएको छ। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीसँगै काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रणालीमा प्रत्यक्ष असर परेको छ। काठमाडौँ उपत्यकाको लाइफ लाइनका रूपमा रहेको नागढुङ्गा मुगलिङ खण्डको कृष्णभीरस्थित सडक त्रिशुलीको बाढीले कटान गरेपछि यो समस्या आएको हो। यो मार्ग भएर भित्रिने बाहिरिने र मालवाहक गाडी आइतबारदेखि नै ठप्प हुँदा उपभोग्य वस्तुहरूको आपूर्ति प्रणाली प्रभावित भएको छ। धादिङको बेनीघाट स्थित कृष्णभीरमा त्रिशुली नदीले कटान गर्दा सडक पूर्ण रूपमा भाँसिएको छ र यो सडक बन्नको लागि अझै 2 साता लाग्ने जनाइएको छ। आपूर्ति प्रणालीमा अवरोध आउँदा उपत्यकामा खाद्यान्न, दाल, हरियो तरकारी, फलफुल लगायतको मूल्य बढेको छ। पेट्रोलियम पदार्थ र एलपी ग्यासको पनि समस्या देखिएको छ। वैकल्पिक मार्ग भएर ढुवानी गर्नुपर्दा लागत बढ्न गई मूल्य पनि बढ्ने व्यापारीहरूले दावी गरेका छन्। यसैबीच बाढीको 6 दिनमा 26,00,000,000,000 बिमा दावी शीर्षकमा कारोबार दैनिकमा खबर लेखिएको छ। बाढीले क्षति पुर्याएको भन्दै बिमा कम्पनीहरूमा 26,00,000,000,000 रुपियाँ बराबरको बिमा दावी आएको छ। घटना भएको 6 दिनमै यति धेरै बिमा दावी आएको हो। बिमा प्राधिकरणले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार विभिन्न 6 क्षेत्रमा गरेर 25,76,35,00,000,000 रुपियाँ बराबरको बिमा दावी आएको हो। यो भदौ 15 सम्ममा आएको विवरण हो। यसअघि 2072 सालको भूकम्पमा 16,09,00,000,000 रुपियाँको बिमा दावी परेको थियो। प्राधिकरणका अनुसार सबैभन्दा धेरै बिमा दावी इन्जिनियरिङ र ठेक्का जोखिममा रहेको देखिएको छ। पारावहन क्षेत्रमा पनि बिमा दावी बढी देखिन्छ। नेपालमा 15 वटा बिमा कम्पनीले सबैभन्दा धेरै दावी द ओरिएन्टल इन्सुरेन्समा आएको जनाएको छ। यो कम्पनीमा 13,04,00,000,000 रुपियाँको बिमा दावी आएको हो। यसैबीच कारोबार दैनिकमै अगस्तमा आए 85,000 पर्यटक शीर्षकमा खबर लेखिएको छ। यो वर्ष 85,444 जना विदेशी पर्यटक अगस्त महिनामा मात्र नेपाल आएका छन्। गत वर्ष अगस्तमा 88,680 जना पर्यटक आएका थिए। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अगस्तमा सबैभन्दा धेरै पर्यटक भारतबाट 26,000 373 जना आएका छन्। यो कुल पर्यटक आगमनको 30.76% हो। यसैबीच एकीकृत डिजिटल प्रणालीबाटै सेवा दिने बारेमा सरकारले तयारी गरेको छ। सरकारले विदेशी लगानीकर्ताका लागि अर्को महत्त्वपूर्ण सुधारका रूपमा एकीकृत डिजिटल प्रणाली स्थापना गरी एकै बिन्दुबाट सेवा प्रदान गर्न सकिने व्यवस्था गरेको हो कारोबार दैनिकमा खबर लेखिएको छ। यसैबीच गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन सुरु भएको छ। कृषि विभागले गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन सुरु गरेको हो। कोशीमा सुनसरी र उदयपुर, मधेसमा सिराहा रौतहट, बागमतीमा काभ्रे पलाञ्चोक र धादिङ, गण्डकीमा गोर्खा र तनहुँ, लुम्बिनीमा नवलपरासी कपिलवस्तु र रूपन्देही कर्णालीको सुर्खेत र सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा टोली अध्ययनमा गएको छ। टोलीले स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाएपछि गहुँको समर्थन मूल्य निर्धारण गरिने विभागले जनाएको छ। यसैबीच सुदूरपश्चिम प्रदेश सरकारले बहुवर्षीय ठेक्का अल्पत्र पार्ने प्रवृत्ति अन्त्य गर्ने तयारी थालेको छ। विगत 8 वर्षमा लगाएका बहुवर्षीय ठेक्काका 145 आयोजनाले प्रदेशको वार्षिक बजेट व्यवस्थापनमा चुनौती थपेको भन्दै प्रदेश सरकारले यस्तो तयारी थालेको हो। आर्थिक वर्ष 2076-77 सडक तथा पुल निर्माणका लागि लगाइएका बहुवर्षीय ठेक्काको कुल दायित्व 11,33,10,00,000 रुपियाँ पुगेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार बहुवर्षीय ठेक्कामा रहेका 145 आयोजनामध्ये 70 आयोजनाको म्याद सकिसकेको छ। म्याद सकिएका आयोजनाको दायित्व मात्रै 9,76,00,000,000 रुपियाँ रहेको छ। कारोबार दैनिकमा मुकेश चौधरीले धनगढीबाट खबर लेख्नु भएको छ।
5: साझा खबरमा अब विदेशका खबर। इरानमाथि अमेरिकी आर्थिक दबाव बढिरहेका बेलामा चिनिया राष्ट्रपति सी जिनफिङ इजिप्टको राजकीय भ्रमणमा पुग्नु भएको छ। एक दशकपछि गएको इजिप्ट भ्रमणले चीन इजिप्ट सम्बन्ध विस्तारसँगै मध्यपूर्वका क्षेत्रीय विषयमा बेजिङको बढ्दो चासोलाई उजागर गर्ने विश्लेषण समेत भएका छन्। इजिप्टका राष्ट्रपतिले कायरोमा सीलाई स्वागत गर्नुभएको थियो। भ्रमणमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका विषयमा दुई नेताबीच विचार आदान प्रदान हुने पनि अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। विश्व व्यवस्था तीव्र रूपमा परिवर्तन भइरहेका बेलामा युरेसियाका प्रमुख शक्ति राष्ट्र तथा उदयमान क्षेत्रीय शक्तिहरू किर्गिस्तानको राजधानी बिस्केकमा भेला भएका छन्। सांघाई कोअपरेसन अर्गनाइजेसनको शिखर सम्मेलनमा चीन, रुस, भारत, इरान लगायतका प्रमुख राष्ट्रका नेताहरू सहभागी भएका हुन् र अमेरिकी तेल कम्पनीले भेनेजुएलाका केही महत्त्वपूर्ण तेल क्षेत्रको सञ्चालन गर्ने जिम्मा पाएको छ। तीमध्ये केही तेल क्षेत्र यसअघि चिनिया कम्पनी र एउटा रुसी कम्पनीले सञ्चालन गर्दै आएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलासँग घोषणा गरेको व्यापार तेल उत्पादन सम्झौता अन्तर्गत एनबीआईपीले ती परियोजनाको जिम्मेवारी पाउन सफल भएको अधिकारीहरूलाई उद्धृत गर्दै रोइटर्सले जनाएको छ। भेनेजुएला सरकारले एनबीईपीलाई 14 नयाँ तेल परियोजनाको सञ्चालन गर्ने जिम्मेवारी दिएको छ। तीमध्ये 4 परियोजना यसअघि चिनिया कम्पनीले सञ्चालन गर्दै आएको थियो।
4: साझा खबरमा अब खेल खबर। तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग स्थगित भएको छ। सामाजिक सञ्जाल मार्फत हालको परिस्थितिमा पीडित परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै लिग स्थगित गर्ने निर्णय भएको आयोजकले जनाएको छ। यसअघि तेस्रो संस्करणको ईडब्लुभीएल आउँदो 15-24 असोजमा दशरथ रङ्गशालाको कवर्ड हलमा आयोजना गर्ने निर्णय भएको थियो। भुटानको थिम्पूमा आयोजना हुने कावा बीच भलिबल टुरमा 4 नेपाली टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। नेपाल भलिबल सङ्घले सहभागीलाई विदाई गरेको छ। नेपाली टोली आज भुटान प्रस्थान गर्नेछ। यही भदौ 19-21 आयोजना हुने काबा बीच भलिबल टुरमा नेपालबाट 2 पुरुष र 2 महिला टोलीले सहभागिता जनाउने नेपाल भलिबल सङ्घका महासचिव रोशन श्रेष्ठले जानकारी दिनुभएको छ। यसैबीच खुल्ला पिकलबल प्रतियोगितामा सुवर्ण शाहले पुरुष एकल र डबल्समा च्याम्पियन बन्नुभएको छ। पुलचोकमा रहेको हार्दिक फिटनेसले पहिलो पटक आयोजना गरेको खुल्ला पिकलबलको फाइनलमा
9: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौं र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसारभरका मानिसको खान पान र जीवनशैली फेरि प्रकृतितर्फ फर्कँदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृतितर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
10: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
9: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बीचको उन्नाइस भएन।
10: सरकारी अस्पतालमा नि गएँ अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
9: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भएर उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
10: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
9: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
10: सबैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गएँ नभन्दै मेरो विश्वास मैले जे बोकेर गएँ त्यो मैले पुरा पाएँ।
9: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
10: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ भगवान्ले दिएको औषधि त्यो कुनै बनावटी होइन यो एकदम सत्य हो।
9: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
10: पेटमा यो आन्द्रा खाला गएको भन्ने अब उहाँ दुबईमा कति खर्च गरे, 8-9 लाख खर्च गरे, काठमाडौँ आएर खर्च गरे। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिनालाई औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
9: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
10: त्यो सरसँग गएर यस्तो यस्तो समस्या सचार अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
9: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
10: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो त्यहाँ सरलाई भेट्यो एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो दिदी मलाई वैदिकले सुन्छ बनायो केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
9: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबरमा माया कडेलको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य शीर्षकहरू। तीजमा तडक भडक नगर्न गैडाकोट नगरपालिकाको अनुरोध। मौलाकालिका मन्दिरद्वारा विपद उद्धार कोषमा 1,47,047 रुपियाँ सहयोग। किसान सहकारीका कर्मचारीद्वारा बाढी प्रभावितलाई 2,01,000। देवचुलीमा पहिचान हुन नसकेका 55 शवको व्यवस्थापन। र देउराली सामुदायिक वनको 25 साधारण सभा सम्पन्न। सहमतिले मध्य विद्युत अस्पताललाई हस्तान्तरण गरियो सब व्यवस्थापन सामग्री।
1: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
2: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
1: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
2: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खान पनि पाइने, सबैको रोजाई गैडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
4: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैडाकोट फन पार्क, गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
2: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
5: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
0: विजय खबरमा अब खबर विस्तारमा। हालै आएको विनाशकारी बाढीको शोकलाई मध्यनजर गर्दै गैडाकोट नगरपालिकाले यस वर्षको तीजमा कुनै पनि प्रकारको तडक भडक र सार्वजनिक कार्यक्रम नगर्न नगरवासीमा आग्रह गरेको छ। गत भदौ 10 गते भोटेकोसी हुँदै त्रिशुली नदीमा भएको आएको अकल्पनीय बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवन, नौलपुर लगायतका जिल्लामा प्रभावित भएको र ठुलो जनधनको क्षति गरेको छ। देश नै यस्तो प्राकृतिक विपत्ति र शोकमा रहेको बेलामा चाडपर्वका नाममा तडक भडक गर्दा पीडित परिवारहरूमा अझ गहिरो मानसिक असर पर्न सक्ने भन्दै नगरपालिकाले यस्ता गतिविधि नगर्न ध्यान आकर्षण गराएको हो। नगर प्रमुख मदन भक्त अधिकारीद्वारा जारी विज्ञप्ति अनुसार भदौ 15 गते बसेको नगर कार्यपालिकाको बैठकले सार्वजनिक स्थल, पार्टी प्यालेस लगायतका स्थानहरूमा गरिने औपचारिक तथा अनौपचारिक कुनै पनि तडक भडक सहितका कार्यक्रमहरू नगर्ने निर्णय गरेको छ। यस संवेदनशील अवस्थामा चाडपर्वको नाममा हुने फजुल खर्च र

0: कडक भडकलाई पूर्ण रूपमा निरुत्साहित गर्दै नगरपालिकाले यो अपिललाई सकारात्मक रूपमा लिई पूर्ण रूपमा पालना गर्न सम्पूर्ण नगरवासीलाई अनुरोध समेत गरेको छ। विज्ञप्ति मार्फत नगरपालिकाले बाढीमा परे ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता नागरिकको शीघ्र खोजी उद्धार तथा घाइतेहरूको स्वास्थ्य लाभको कामना समेत गरेको छ। रसुवाको भटेकोसी बाढीपछि त्रिशुली र नारायणी हुँदै चितवनमा भेटेका शवहरूको शनाखत हुन नसकेका 335 शवको व्यवस्थापन गरिएको छ। भरतपुर महानगरपालिका एक देवघाट जङ्गलमा ती शवको मङ्गलबार रातिसम्म व्यवस्थापन गरिएको जनाइएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार हालसम्म भेटिएका 384 शवमध्ये 335 व्यवस्थापन गरिएको छ भने 12 शनाखत भएको छ। जिल्लामा शव व्यवस्थापन गर्न कठिन भएपछि डिएनए सङ्कलन गरेर शनिबारदेखि जङ्गलमा लगेर खाडलमुनि गाड्न थालिएको हो। प्रहरीले शनिबार 96 शवको व्यवस्थापन गरेको थियो। दोस्रो दिन आइतबार 103, सोमबार 81 र चौथो दिन मङ्गलबार हिजो 55 शव खाडल खनेर जमिन मुनि राखिएको जनाएको छ। जमिन मुनि व्यवस्थापन गरिएका मध्ये सबैभन्दा बढी लिङ्ग पहिचान नभएका 129 शव रहेका छन्। त्यस्तै पुरुष 107 र महिला 73, बालिका 15 र बालक 11 रहेको प्रहरीले जानकारी दिएको छ। यस्तै गरेर शवहरूको डिएनए नमुना सुरक्षित राख्दै जङ्गलमा व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर पौडेलले जानकारी दिनुभएको छ। शनाखत भएका शव परीक्षणपछि परिवारले बुझेर लगेका छन्। केही शव आफन्तले पहिचान गरे पनि गाडिसकेका कारण शवहरू लान पाएका छैनन् भने अहिले नदी किनारमा शव फेला पर्ने क्रम अझै पनि जारी रहेको जनाइएको छ। रसुवा बाढीमा परि मृत्यु भएकाहरूको सम्झनामा हिजो चितवनको भरतपुर एक देवघाट स्थित जङ्गलमा श्रद्धाञ्जली अर्पण गरिएको छ। चितवनमा फेला परेका शवलाई जमिन मुनि व्यवस्थापन गरिएको ठाउँमा पुगेर जिल्लावासीले श्रद्धाञ्जली अर्पण गरेका हुन्। जिल्ला प्रशासन कार्यालय चितवनले श्रद्धाञ्जली अर्पणका लागि आह्वान गरेपछि विभिन्न ठाउँबाट मानिसहरू दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गर्न पुगेका थिए। चितवनमा मङ्गलबारसम्म 348 शव सङ्कलन गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यसरी सङ्कलन गरिएको शवमध्ये 335 शवलाई देवघाट स्थित जङ्गलमा व्यवस्थापन गरिएको हो। रसुवाको भटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज उद्धार र पुनस्थापनाका लागि विनय त्रिवेणी गाउँपालिकाले 32,30,000 राहत रकम उपलब्ध गराउने भएको छ। गाउँपालिकाका जनप्रतिनिधि कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूका तर्फबाट एकमुष्ट सङ्कलन गरिएको सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने निर्णय गरिएको जनाइएको छ। गैंडाकोटमा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल मौलाकालिका मन्दिर व्यवस्थापन समितिले बाढी तथा विपद प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1,47,047 रुपियाँ सहयोग गरेको छ। धार्मिक सेवा समिति मौलाकालिका मन्दिरले सामाजिक उत्तरदायित्व अन्तर्गत विपदको समयमा प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले उक्त रकम कोषको खातामा जम्मा गराएको समितिका अध्यक्ष खगेन्द्र दास कणेलले जानकारी दिनुभएको छ। गैंडाकोटको मौलाकालिका मन्दिर धार्मिक आस्थाका साथै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रका रूपमा समेत परिचित रहेको छ। मन्दिरबाट हुने धार्मिक तथा सामाजिक गतिविधिसँगै विपदका बेला सहयोगको कार्यलाई समेत निरन्तरता दिएको जनाइएको छ। गडाकोट स्थित किसान बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीहरूले बाढी प्रभावितका लागि 2,01,111 रुपियाँ सहयोग गर्ने भएका छन्। विपदको कठिन घडीमा बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले कर्मचारीहरूले व्यक्तिगत रूपमा रकम जुटाएर मानवीय सहायता उपलब्ध गराउन लागेका हुन्। नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि अस्ट्रेलियामा रहेको मल्टी डायनामिक परिवारले 6 लाख रुपियाँभन्दा बढी आर्थिक सहयोग गरेको छ। मल्टी डायनामिक परिवारले बाढी प्रभावितको राहत प्रयासमा 6,15,717 रुपियाँ 5,547 अस्ट्रेलियन डलर योगदान गरेको विष्णु प्रभात सापकोटाले बताउनु भएको छ। बाढीबाट प्रभावित प्रत्येक परिवारप्रति एकबद्धता जनाउँदै परिवारले विपदको समयमा सबै मिलेर सहयोग र मानवीय सहायता प्रदर्शन गर्नुपर्नेमा विष्णु प्रभात सापकोटाले जोड दिनुभएको छ। नेपालका लागि सँगै नेपाली जनताका लागि सँगै भन्ने भावनासहित विपदमा परेकालाई सहयोग गर्न सबैमा अपिल समेत गर्नुभएको छ। प्रगतिशील आमा समूहको सक्रियतामा भोटेकोसीमा आएको बाढीबाट प्रभावित नागरिक तथा परिवारलाई केही हदसम्म भए पनि राहत पुर्याउने उद्देश्यले सहयोग रकम सङ्कलन अभियान सञ्चालन गरिएको छ। मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै सञ्चालन गरिएको उक्त अभियानबाट सहयोग सङ्कलन 1,06,155 रुपियाँ भएको छ। सङ्कलित उक्त र सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राष्ट्रिय वाणिज्य ब्याङ्कबाट जम्मा गरिएको जनाइएको छ। विपदको घडीमा पीडितहरूको साथमा उभिँदै प्रगतिशील आमा समूहले देखाएको यो सक्रियता सामाजिक एकता मानवीय संवेदना र सामूहिक सहयोगको प्रेरणादायी उदाहरण बनेको छ। रसुवाको भोटेकोसी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म 1,003 जनाको मानवीय क्षति भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार 3,916 जना सम्पर्कविहीन रहेका छन्। यस्तै गरेर शवहरू फेला पर्ने क्रम अझै जारी रहेको समेत जनाइएको छ। नलपरासी पूर्वमा 216, तनहुँमा 38, गोर्खामा 65, नुवाकोटमा 95, रसुवामा 41, तादिङमा 57, नलपरासी पश्चिममा 170, चितवनमा 338 बढी शव फेला परेको समेत जनाइएको छ। विभिन्न स्थानमा मानव अङ्ग समेत फेला परेको प्राधिकरणले जनाएको हो। देवचुली नगरपालिका क्षेत्रमा पर्ने दिव्य मध्यवर्ती सामुदायिक वनको नारेडी नदी किनार क्षेत्रमा रसुवाको बाढीमा परि बगाएर ल्याइएका पहिचान हुन नसकेका 55 शवको व्यवस्थापन गरिएको छ। पहिचान हुन नसकेका शवहरूलाई शवमा छुट्टा छुट्टै ट्याग लगाएर सुरक्षित रूपमा व्यवस्थापन गरिएको जनाइएको छ। रसुवाबाडीले सडकको फेदमा कटान गरेपछि पृथ्वी राजमार्गको 900 मलेखु सडक खण्डमा 3 ठाउँमा सडक भाँसिएको छ। मुङ्लिनबाट 23 किलोमिटर काठमाडौँतर्फ पर्ने कृष्ण भिरमा त्यसबाट सबैभन्दा बढी क्षति पुगेको छ। नागढुङ्गा मुङ्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रका अनुसार कृष्ण भिरमा झन्डै 200 मिटर सडक भाँसिएको छ। सडकको भित्तोको डाँडा समेत चिरिएको छ। मलेखुबाट 3 किलोमिटर मुगलिनतर्फ पर्ने शीतल बजारमा पनि सडक 50 मिटर हाराहारीमा भाँसिएको छ। मलेखु पुलबाट 1 किलोमिटर काठमाडौँतर्फ परेवा भिरमा पनि 100 मिटर सडकको छेउ भाँसिएको छ। यस खण्डका प्रमुख डिभिजनल इन्जिनियर सूचना अधिकारी अहिले त्रिशुली नदीले कृष्णवीर लगायतका ठाउँमा कटान जारी रहेको बताउनुहुन्छ। ग्रेगान सहितको बाढीले कृष्णवीरमा नदी किनारमा लगाइएको रिटेनिङ वाल नै बगाएको छ। पानीको बहावले हानिरहेको छ। नदीको सतह घट्ने र बढ्ने भइरहेको भन्दै उहाँले सडकको फेदमा कटान गरिरहेको जानकारी दिनुभयो। चट्टान भएको ठाउँमा क्षति पुर्याउन नसके तापनि कमजोर ठाउँमा नदीले कटान गरिरहेको इन्जिनियर अधिकारी बताउनुहुन्छ। यस वर्ष त्रिशुलीले धार परिवर्तन गरेर ओल्लो छेउको सडकको भित्तोमा केन्द्रित भएको छ। त्यसबाट सडक मुनिको भागमा क्षति पुगेको आयोजनाका इन्जिनियर अधिकारीले बताउनुभयो। आयोजनाको पूर्वी खण्डका इन्जिनियर राजीव मानन्दर परेवा भिरमा सडकको नदीपट्टिको भाग भाँसिएको बताउनुहुन्छ। 100 मिटर हाराहारी सडक भाँसिएर कालो पत्रेसम्म झरेको छ। त्यस ठाउँमा थप क्षति र जोखिम हुने भन्दै अत्यावश्यक बाइकका सवारी रोकिएको समेत जनाइएको छ। यस्तै गरेर त्यस खण्डको 2 ठाउँ मर्मत गर्न सकिने भए पनि कृष्णभीर तत्काल सञ्चालन गर्न नसकिने भएपछि गोर्खा तर्फबाट वैकल्पिक सडक सञ्चालनका लागि अध्ययन थालिएको छ। यस्तै गरेर सडकलाई उपयुक्त सडकलाई मर्मत सम्भार गरी वैकल्पिक सडक बनाउन लागिएको समेत जनाइएको छ। राजधानीको लाइफलाइनको रूपमा रहेको यो सडक कृष्णभीरमा पृथ्वी राजमार्ग खुलाउन कम्तीमा 15 दिन लाग्ने पनि जनाइएको छ। कृष्णभीरको पहिरोले अवरुद्ध रहेको पृथ्वी राजमार्ग खुलाउन अझै पनि कम्तीमा 15 दिन लाग्ने जनाइएको छ भने पूर्वाधार विकास मन्त्रालयले कृष्णभीरमाथिबाट नयाँ ट्र्याक खोलेर सडक सुचारू गर्ने निर्णय गरेको छ। पृथ्वी राजमार्ग सञ्चालन तथा तत्कालीन र दीर्घकालीन समाधानका सम्बन्धमा हिजो बसेको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले तत्काल विपद प्रभावित क्षेत्र र राजधानीसँगको आपूर्ति श्रृङ्खला पुनस्थापना गर्न कृष्णभीरमा ग्याबिन ब्रेस्टवाल माथिबाट सवारी साधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माणको कार्य तत्काल अघि बढाउने निर्णय गरेको जनाएको छ। यस्तै ट्र्याक खोल्ने कार्यसँगै सेक्रिफिसियल ग्याबिन बक्स तथा बोल्डर हिल साइडबाट तल खसाल्ने कार्य समेत गर्ने मन्त्रालयले अर्को निर्णय गरेको समेत जनाएको छ। रसुवाबाडी प्रभावित जिल्लामा गएरातीदेखि भोलि बिहानसम्म मध्यम स्तरको वर्षाको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले रसुवा नुवाकोट धादिङ चितवन नवलपुर लगायतका आसपासका जिल्लामा मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। 1-2 स्थानमा भने भारी वर्षा समेत हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो। यस्तै महाशाखाले अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरतरी स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरतरी स्थान आसपासमा रहेको महाशाखाले जनाएको हो। हाल भारतको पश्चिम बङ्गाल आसपास रहेको न्यून चापीय क्षेत्रको पनि प्रभाव नेपालमा देखिएको महाशाखाले जानकारी गराएको छ। श्री देउराली सामुदायिक वन उपभोक्ता समूह गैडाकोट 3 ढोडेनीको 25 वार्षिक साधारण सभा मङ्गलबार सम्पन्न भएको छ। ढोडेनी बहुद्देश्य सभा हालमा सम्पन्न सभामा उत्कृष्ट 4 उपभोक्ता सदस्य तथा 2 संस्थापकलाई सम्मान गरिएको थियो। कार्यक्रममा डिभिजन वन कार्यालय नलपरासी वर्धाकाट सुस्ता पूर्वका डिभिजनल वन अधिकृत विष्णु प्रसाद अधिकारीले वन संरक्षणसँगै उपभोक्ताले प्राप्त गर्ने लाभलाई व्यवस्थित र दिगो बनाउनु पर्ने बताउनु भएको छ। डिभिजनल वन अधिकृत विष्णु प्रसाद अधिकारीले देउराली सामुदायिक वनले उपभोक्ता मैत्री बनेर उपभोक्ताको हितका साथै वन संरक्षण पर्यावरण संरक्षणमा पनि योगदान पुर्याएको बताउनु भएको हो।
1: यो संरक्षण गर्ने काम, सम्वर्धन गर्ने काम, सदुपयोग गर्ने काम जुन कामहरू छन् यसमा एउटा चाहिँ वन क्षेत्रको संरक्षणको विषय कुरा गर्दाखेरि यहाँले चाहिँ आगलागीबाट वन क्षेत्रको चाहिँ संरक्षण गर्नुभएको छ। यसलाई आफ्नो जीवनमा चाहिँ कसरी व्यवस्थित गराउने, कसरी चाहिँ आगलागी हुन नदिने भन्ने त्यो विषयमा चाहिँ ध्यान दिनुहुन्छ। त्यस्तै गरेर यो अतिक्रमण नियन्त्रण चाहिँ गर्नको लागि चाहिँ यहाँले पर्याप्त ध्यान पुऱ्याउनुहुन्छ र नयाँ चाहिँ अतिक्रमण हुन नदिने र पुरानो चाहिँ अतिक्रमणलाई कसरी त्यसलाई चाहिँ बिस्तारै हटाउन जाने त्यसमा चाहिँ यहाँले चाहिँ ध्यान केन्द्रित गर्नुहुन्छ सचेत हुनुहुन्छ। त्यसै गरेर अब यो हाम्रो चाहिँ यो अन्य चोरी निकासी हुने यो वन मैदानको चाहिँ सदुपयोग हुनलाई चाहिँ असहज अवस्था हुने यी अब ती विषयहरू छन् तिनमा चाहिँ ध्यान दिनुहोला। सम्बोधन भनेर भनेको चाहिँ हामीले वन क्षेत्र चाहिँ बढाउने विस्तार गर्ने कामहरू ती कामहरू चाहिँ गर्छौँ। वनको चाहिँ उत्पादकत्व बढाउने काम चाहिँ सम्बोधनको कामहरू गर्छन् यहाँहरू चाहिँ गर्नुपर्ने भएको छ र यसमा चाहिँ ध्यान दिनुहोला यहाँहरू। र त्यसपछि गएर अब यो सदुपयोग चाहिँ विषय त अब आन्तरिक भवन बाह्य भवन सबै अब नियम
0: कैलाकोट तीनका वडाध्यक्ष शिवकान्त तिवारीले सामुदायिक वनको संरक्षण र विकासमा सबै उपभोक्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै वनले स्थानीयको आय आर्जन र जीविकोपार्जनमा समेत योगदान पुर्याउनु पर्ने र पुर्याएको धारणा राख्नुभयो। सामुदायिक वन उपभोक्ता महासङ्घ जिल्ला महासङ्घ नलपुरका उपाध्यक्ष कमल बाजेले वातावरण संरक्षण सँगसँगै सामाजिक तथा आर्थिक क्षेत्रमा सामुदायिक वनको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो। नन्दन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरिमाया अधिकारीले वन संरक्षणमा उपभोक्ता बीच एकता र सहकार्य आवश्यक रहेको बताउनुभयो। कालीगण्डकी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यनाथ तिवारीले नयाँ पुस्तालाई वन तथा वातावरण संरक्षणप्रति सचेत बनाउनु पर्नेमा जोड दिनुभएको छ। समूहका अध्यक्ष नरबहादुर मुक्मी मगरले 25 वर्षको अवधिमा वन संरक्षण विकास र उपभोक्ताको हितमा विभिन्न काम गर्दै आएको बताउँदै आगामी दिनमा उपभोक्ताको आवश्यकता र अपेक्षा अनुसार कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सभामा सचिव कल्पना गुरुङले प्रगति प्रतिवेदन, कोषाध्यक्ष कृष्णबहादुर विकले आर्थिक प्रतिवेदन र आन्तरिक लेखा समितिका संयोजक ठाकुर प्रसाद रिमालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उपाध्यक्ष सुमित्र मिश्रले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण शम्भु तिवारीले गर्नुभएको थियो। विजय खबरमा खबरको सिलसिला जारी नै छ, हामीसँगै रहनुहोला।
2: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
3: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
2: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गइरहेको डेकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
4: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
5: सक्षम फर्निचर गैडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29 163, 98550 74 503 र 98511 84 503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। कैलाकोटमा रहेको सम्पत्ति संस्थाको समन्वय र वन हार्ट ओल्ड वाइड संस्थाको सहयोगमा सब व्यवस्थापनमा आवश्यक पर्ने अत्यावश्यक चिकित्सकीय सामग्रीहरू नलपुरको डन्डामा रहेको मध्यबिन्दु प्रादेशिक अस्पताललाई हस्तान्तरण गरिएको छ। उक्त सामग्रीहरू मङ्गलबार हिजो बिहान मध्यबिन्दु अस्पतालमा आयोजित एक कार्यक्रममा हस्तान्तरण गरिएको हो। सम्मति संस्थाका अध्यक्ष बुद्धिराम कुमारले अस्पतालका अध्यक्ष बालकृष्ण घिमिरेलाई ती चिकित्सकीय सामग्री हस्तान्तरण गर्नुभएको हो। जसमा सब व्यवस्थापनमा प्रयोग हुने डिस्पोजेबल सर्जिकल गाउन, हेड क्याप, विभिन्न साइजका सिरिन्जहरू, ग्लब्स, फेस मास्क, जिपलक, डेड बडी ब्याग, पिपी, पोलिलिथिन ब्याग, एयर फ्रेसनर लगायतका सामग्रीहरू रहेको समेत जनाइएको छ। सहमतिले अस्पताललाई झन्डै 7.5 लाख पर्ने सामग्रीहरू हस्तान्तरण गरेको हो। स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गर्दै सहमतिका अध्यक्ष बुद्धिराम कुमारले भन्नुभयो, स्वास्थ्य सामग्रीहरू अस्पताललाई हस्तान्तरण गर्दा सब व्यवस्थापनमा सहज हुने विश्वास गरिएको बताउनु भएको छ। यस्तै गरेर अस्पतालका अध्यक्ष बालकृष्ण घिमिरेले समन्वय गरेर अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा सहमति र स्वास्थ्य सामग्री दिने संस्था वन हार्ट ओल्ड वाइड संस्थालाई धन्यवाद ज्ञापन गर्नुभएको छ। कार्यक्रममा नलपुर उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धिसागर पोखरेल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा, अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट मेसु डाक्टर स्मिता नेउपाने, नर्सिङ प्रमुख शान्ति भण्डारी, जिल्ला रेडक्रस पूर्व सभापति ऋषिराम कडेल, पतञ्जलि योगपीठ गण्डकी प्रदेशका उपाध्यक्ष गणेश आचार्य, प्रेस युनियन नलपुरका अध्यक्ष खगराज अधिकारी सहमतिका उपाध्यक्ष बेलप्रसाद पौडेल र सहमतिका पूर्व उपाध्यक्ष नगेन्द्र रिचाल लगायतको सहभागिता रहेको थियो। स्वास्थ्य सामग्रीबारे जानकारी दिँदै सहमतिका सल्लाहकार पूर्व अध्यक्ष करुणा सागर सुवेदीले सब व्यवस्थापनमा आवश्यक पर्ने चिकित्सकीय सामग्रीको अभावले समस्या भइरहेको अवस्थामा अस्पतालको माग र आशयका आधारमा ओन हट र सहमति संस्थाले ती सामग्रीहरू अस्पताललाई प्रदान गरेको बताउनुभयो। सात दिन अघि रसुवाको भटेकोसीबाट बगेर नलपुर आइपुगिसकेका सबको व्यवस्थापनको काम काउसुतिर देवचुलीमा भइरहेको छ। रसुवामा हाल आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडितहरूको सहयोगार्थ भरतपुर दुई क्षेत्रपुर स्थित फोर्ब्स कलेजले एक वृहत रक्तदान कार्यक्रम गरेको छ। मानवीयताका लागि रसुवाका लागि मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा 50 जनाभन्दा बढी विद्यार्थी शिक्षक कलेजका कर्मचारी स्थानीय नागरिकले रक्तदान गरेका छन्। बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार हिजो साँझसम्म प्रधानमन्त्री राहत कोषमा 9 वाणिज्य ब्याङ्कका खाताहरूमा 6,36,65,51,227 रुपियाँ जम्मा भएको छ। जसमध्ये 1 रुपियाँ बाढी प्रभावित क्षेत्रका लागि निकासा भएपछि अहिले कोषमा 5,36,65,51,227 रुपियाँ मौजात रहेको छ। यस्तै हिमालय र लक्ष्मी ब्याङ्कमा 61,11,148 अमेरिकी डलर जम्मा भएको छ। आर्थिक सहयोगका लागि कतिपय देश तथा सङ्घ संस्थाहरूले प्रतिबद्धता समेत जनाएका छन्। सभामुख डोलप्रसाद डिपी अर्यालले हाल आएको बाढीबाट प्रभावित परिवारको उद्धार राहत र पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले 1 महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गर्नुभएको छ। राष्ट्रिय बाल अधिकार परिषदले भोटेकोसी बाढी प्रभावित क्षेत्रका बालबालिकाको तस्विर तथा श्रव्य दृश्य सामग्री सामाजिक सञ्जाल एवं सञ्चार माध्यममा पोस्ट नगर्न सम्बन्धित सबैमा अपिल गरेको छ। परिषदका अधिकृत एवं सूचना अधिकारी रामबहादुर चन्दले हिजो एक सूचना जारी गर्दै बालबालिकाको गोपनीयता राख्नुपर्ने भएकाले त्यस्ता सामग्रीहरू सामाजिक सञ्जालमा नराख्न आग्रह गरेको हो। त्रिशुली थ्रिवी चिलिमे लाङटाङ र अन्य जलविद्युत आयोजनामा बाढीपछि 894 कर्मचारी तथा श्रमिक अझै सम्पर्कविहीन रहेका छन्। 7 दिनसम्म उद्धारमा ढिलाइ हुँदा नेपाली सेना विदेशी टोली निजी क्षेत्र र प्राविधिक सङ्घहरूले आवश्यक उपकरण र अनुमति नपाएको समेत गुनासो गरेका छन्। सरकारले सम्बन्धित आयोजनाका कम्पनीलाई प्राविधिक जनशक्ति र उपकरण सहित खोज तथा उद्धारमा खटिनका लागि हिजोदेखि अनुमति समेत दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद कान्ति शिखा धिताले विपद व्यवस्थापनमा काठमाडौँमा बसेर स्थानीय तह सक्रिय भएन भनेर आरोप लगाउन नमिल्ने बताउनु भएको छ। पछिल्लो समय पूर्वाधार विकास मन्त्री सुनिल लम्साले विपद व्यवस्थापनमा स्थानीय तह र स्थानीय प्रशासन स्वतः एक्टिभेट नभएको भन्दै टिप्पणी गर्नुभएको थियो। त्यसयता रासोपा नेता कार्यकर्ताले यस्तो प्रश्न उठाइरहेका बेला रासोपा सांसद धिताले फेसबुक अभिव्यक्ति मार्फत स्थानीय तहको बचाउ गर्नुभएको हो। काठमाडौँमा बसेर स्थानीय तह सक्रिय भएन हामीसँग समन्वय भनेर आरोप लगाउनु किमार्थ उचित हुँदैन। धितालले भन्नुभयो हामीले कस्तो नसम्झेको स्थानीय तह आफै पनि यो विपदको पीडित रहेको उहाँले लेख्नु भएको छ। उसको आफ्नै सहर बाढीले बगाएर बगर बनेको भएकाले काठमाडौँमा बसेर स्थानीय तह आफै पीडित बनेको स्थानीय तहको टिप्पणी गर्न नहुने बताउनु भएको हो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्ति सहितका विषयमा दायर रिट निवेदनमा उच्च अदालत पाटन हेटौडा इजलासले अन्तरिम जारी गर्न आदेश जारी गर्न अस्वीकार गरेको छ। यो सँगै प्रदेश सरकारका काम कारवाही रोक्नुपर्ने अवस्था नरहेको र प्रदेश सरकारले नियमित रूपमा आफ्ना काम अघि बढाउन सक्ने अदालतका उप रजिस्ट्रार प्रवक्ता बद्री प्रसाद लामिछानेले जानकारी दिनुभएको छ। न्यायाधीश जनक पाण्डे र किरण कुमार पोखरेलको संयुक्त इजलासले मंगलबार हिजो अन्तरिम जारी आदेश जारी गर्न नमिल्ने आदेश दिएको हो। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। तीजमा तडक भडक नगर्न गैंडाकोट नगरपालिकाको अनुरोध। मौलकालिका मन्दिरद्वारा विपद उद्धार कोषमा 1,47,047 रुपियाँ सहयोग। किसान सहकारीका कर्मचारीद्वारा बाढी प्रभावितलाई 2,01,000। भोटेकोशी बाढीमा 1,003 जनाको शव फेला। देवचुलीमा पहिचान हुन नसकेका 55 शवको व्यवस्थापन। र देउराली सामुदायिक वनको 25औं वार्षिक साधारण सभा सम्पन्न। सहमतिले मध्यबिन्दु अस्पताललाई हस्तान्तरण गर्यो शव व्यवस्थापन सामग्री। अवस्था सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र राजेन्द्र श्रेष्ठलाई धन्यवाद। माया कडेल बिदा हुन्छु। नमस्कार।
6: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
7: अहिले बिहानको 7 बज्यो।
6: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6द्वारा जारी सन्देश।
8: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
9: ल लिनुहोस्।
8: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
9: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
8: स्वाद मात्र होइन प्रेम पस्कने।
6: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो ऱ्याम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
10: बगैचा एडभेन्चर रिसोर्ट,
6: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
10: बगैचा एडभेन्चर रिसोर्ट।
6: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था। विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
10: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैंडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
11: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
12: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
13: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
14: मेरो तोला जान्त सिना पर्वतदेखि मेरो दुई वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
11: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98555 9 34
15: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
16: मैले बुझिसके बाबा यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि त्यही गर हुन्न र
15: ल ल गएर तुरुन्त बुक गरिहाल है
17: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
18: गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 078-50-15-0 मोबाइल 98-612-20-437
19: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो
20: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ
19: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
21: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका
22: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
21: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
22: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
21: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
22: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर
23: ओहो दाई नमस्कार
24: नमस्कार
23: आराम हुनुहुन्छ
24: आरामै छु
23: घर त राम्रो बनाउनु भएछ
24: अँ यसो भनौँ
23: अनि दाई यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो
24: अँ यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप त्यहीँबाट गराएको
23: ए गजबको काम गर्दा रहेछन् त
25: हजुर हामी कहाँ विद्युतीय सामग्री इलेक्ट्रोनिक्स हाउस वायरिंग मोटर रिवायरिंग इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ साथै होम डेलिभरीको समेत सुविधा रहेको छ सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप गैंडाकोट 4 दर्शन चोक प्रोप्राइटर विश्व प्रकाश घिमिरे मोबाइल 98-450-66-189 र 98-071-68-139
26: ए दिदी पो आउनु भएछ आउनुहोस् भित्र बसौँ
3: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले
26: त्यस्तो राम्रो लाग्यो दिदी यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
4: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोबेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
6: सक्षम फर्निचर गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 98-511-29-163 98-550-74-503 र 98-511-84-503 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी

0: Zoya FM 107.9।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
4: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
5: मैले बुझिसके बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
4: ल ल, गएर तुरन्त बुक गरिहाल है।
6: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
7: गैराकोट फन पार्क, गैराकोट 5 गैराकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापुचा। सम्पर्क नम्बर 078-50-15-0 चार, मोबाइल 98-612-20-437।
8: जन्ममिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
9: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाई सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
11: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
12: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
4: मेरो तोलाकान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
5: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
6: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
5: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
6: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन। फोन 0-56-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि। फोन 0-56-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
7: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
8: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
7: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
9: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
6: सक्षम फर्निचर, गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: बालबालिकाले आफूभन्दा ठूलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
3: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट
3: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
5: सिद्धार्थ चस्मा घर
6: आँखा सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस् सिद्धार्थ चस्मा घर
5: भैरव आँखा अस्पतालका संस्थापक एवं सिनियर नेत्र अधिकृत जगन्नाथ पराजुलीज्यूबाट सञ्चालन गरिएको सिद्धार्थ चस्माघर अब गैंडाकोट 4 ओम शान्ति गेट अगाडि।
6: हजुर, हामी कहाँ नेत्र परीक्षण उपचार तथा परामर्श जस्ता सेवा दिनुका साथै विभिन्न मोडलका चस्माहरू पनि सुपथ मूल्यमा पाइन्छ।
7: सम्पर्क सिद्धार्थ चस्मा घर गैंडाकोट 4 ओम शान्ति गेट अगाडि। फोन 0785015 16 मोबाइल 98470-23-613।
3: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612-20437।
8: अहिले बिहानको 8 बज्यो।

0: FM 101.6
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
2: जापानिज भाषा कहाँ
1: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PT SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
3: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538094 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512094 मोबाइल 9809239894
4: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
5: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
6: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको
7: छ पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
8: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855509934
9: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ त्यो हो बचत गर्ने बानी थोरै थोरै गरेर गरिएको बचतले शिक्षा स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ सहकारीसँग जोडिनुहोस् नियमित बचत गर्नुहोस् आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस् आजै सुरु गरौँ बचत गर्ने बानी स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व
10: जय माता मौला काली
11: काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
12: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
11: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
12: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
11: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
12: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इला रिसोर्ट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर
13: ए बुझेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हो
14: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सर्जमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
13: भयो दाई
15: गैंडाकोट नगरपालिका र विजय FM द्वारा जनहितमा जारी सन्देश

0: FM 101.5
1: बालबालिकालाई खेलौना कार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 98550-5934।
1: हरिहर मन्दिरको सूचना, यही भाद्र 19 गते हरिहर मन्दिर परमानन्द सन्यासाश्रम गैंडाकोट 7 भगवान श्रीकृष्णको पूजा अर्चना, 12 घण्टे अखण्ड हरिनाम संकीर्तन, लक्ष्यदीप प्रज्वलन, सत्सङ्ग कार्यक्रम र वार्षिकोत्सव सहित श्रीकृष्ण जन्माष्टमी पर्व भव्य रूपमा मनाउने कार्यक्रम रहेको हुँदा सम्पूर्ण भक्तजनहरूलाई आफ्नो सपरिवार सहित सहभागी भई पूजा अर्चना गर्नुहुन हार्दिक निमन्त्रण गर्दछौ। विशेष कार्यक्रमहरू यही भाद्र 19 गते बिहान 6 बजे दैनिक पूजा अर्चना, 7 बजे वार्षिकोत्सव, 8 बजे 12 घण्टे अखण्ड श्री हरिनाम संकीर्तनको प्रारम्भ, मध्याह बाह्र बजे ब्रह्माण्ड नायक भगवान श्रीकृष्णको पूजा अर्चना, साँझ भजन कीर्तन सहित कथा प्रवचन र श्रीकृष्ण भगवानको जन्मोत्सव विशेष कार्यक्रम रहनेछ। श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम गैंडाकोट 7 नवलपुर।
7: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
8: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
7: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
8: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
9: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
1: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612-20437।
8: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
10: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ, सेयर गर्दिउँ कि क्या हो?
11: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौँ अनि मात्र विश्वास गरौँ।
12: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौँ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
13: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
14: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्तापूर्व।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
15: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बच्नुहोस्।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: विजय टाञ्चे
1: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
16: अहिले बिहानको 9 बज्यो।

0: Zoo FM 101.9
1: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
1: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन चामल,
1: स्वाद मात्र होइन प्रेम पस्कने।
3: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
4: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
7: मेरो तोला कान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
3: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
9: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
11: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
12: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556 98 833 र 598 834।

0: FM 101.9
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
2: जापानिज भाषा कहाँ
1: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PTE SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
3: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556 38 894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778 50 12 94 मोबाइल 98029333894
4: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
5: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
4: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहालेँ है त
6: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैडाकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98550 54692 र 98550 54968
7: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट
8: बगैचा एडभेन्चर रिसोर्ट
7: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
8: बगैचा एडभेन्चर रिसोर्ट
7: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
8: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर गैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570 82

0: 93 5 70 82 696
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोका जान्दो सिना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98 5 50 50 9 34।
5: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकार, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 को विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व। ओहो दाई नमस्कार।
6: नमस्कार,
5: आराम हुनुहुन्छ?
6: आरामै छु।
5: घर त राम्रो बनाउनु भएछ?
6: अँ यसो भनौँ।
5: अनि दाई यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
6: अँ यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
5: ए गजबको काम गर्दा रहेछन् त।
7: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैंडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 98 4 50 66 189 र 98 0 71 68 139। सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपोतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: को पहिलो डिजाइन
1: विजय सामुदायिक शिक्षा सदन
2: गैराकुट 5 नवलपुर।
1: थप जानकारी का लागि
2: सम्पर्क नम्बर
1: 9855516633
2: 9845486681
1: 9845486643। धन्यवाद।
3: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्ने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
6: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 9855509034।
7: सदस्यता नवीकरण तथा वन पैदावार सम्बन्धी सूचना। जयश्री सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ताहरूलाई काठको आवश्यक पर्ने भएको हुँदा यही मिति 2083 भदौ 1 गतेबाट भदौ 18 गतेसम्म काठको माग फारम भरिने भएको हुँदा समयमै सदस्यता नवीकरण गरी काठको माग फारम भर्नु हुनको लागि हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह, गैडाकोट, नवलपुर।
8: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
9: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
10: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
11: लामो समय धुलामे सडकले दिएको कष्टपछि अब हाम्रो क्षेत्रको पूर्व पश्चिम राजमार्ग फराकिलो भएको छ। सडक 6 लेनमा विस्तार भए पनि आवश्यक ठाउँमा ट्राफिक चिन्हहरू राख्ने काम बाँकी नै छ।
12: डिभाइडर नागेर सडक काट्नु, जेब्रा क्रसिङको व्यवस्था गर्नु र ट्राफिक नियम नमान्नु जस्ता असावधानीले दुर्घटना निम्त्याउँछ।
11: जिल्ला ट्राफिक कार्यालय कावासोतीका अनुसार गत 1 वर्षमै 65 जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् र 98 जना ठुला दुर्घटनाबाट जोगिएका छन्। यो संख्या केवल तथ्य होइन, कसैको बुबा, आमा, दाजु, बहिनी र सन्तान गुमाउनुको पीडा हो।
12: सडक फराकिलो भएसँगै गाडीको गति पनि तीव्र छ, तर हाम्रो एक सानो गल्तीले हाम्रो आफ्नै जीवन समाप्त हुन सक्छ।
11: सडकमा यात्रा गर्दा भित्री लेनमा बाइक तथा स्कुटी नचलाऊ। भित्री लेन तीव्र गतिमा घुम्ने तथा ओभरटेक गर्ने सवारी साधनलाई छोडौ, साथै तोकेको गतिमा मात्रै सवारी चलाऊ।
12: सुरक्षित समाज निर्माणको लागि गैडाकोट इङ्ग्लिस स्कुलको प्रयास।
13: गैडाकोट इङ्ग्लिस स्कुल जिल्लाकै एकमात्र क वर्गको विद्यालय।
14: विजय तान्छे।
15: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 9812204437।
16: अहिले बिहानको 10 बज्यो।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी, त्यही अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
6: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
7: मैले बुझिसके बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फोन पार्क छ नि, त्यही गर हुन्न र।
6: ल ल, गएर तुरन्त बुक गरिहाल है।
8: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
6: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 4, मोबाइल 98612-20437।
9: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
10: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
9: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
11: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
6: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। एक

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
4: माताको दर्शनलाई सहज बनाएको छ।

0: तपाई सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
5: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
8: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
9: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
10: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
11: सर्जरी सम्बन्धी सेवा,
10: हाड जोडी सम्बन्धी सेवा,
11: स्त्री तथा प्रसूति रोग सेवा,
10: बाल रोग सेवा,
11: न्युरो सर्जरी सेवा,
10: न्युरो साइकेट्रिक सेवा,
11: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
9: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
12: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।

0: BJ 淡见。विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागी गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडी गैंडाकोट 5 मोबाइल 98612 20437।
1: अहिले बिहानको 11 बज्यो।
0: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6-7 गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
7: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
3: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो ऱ्याम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट,
3: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैराकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
5: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
6: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
7: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइसरी आएको भए सोपको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।

0: पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाई एकदम खतरनाक हुन्छ।
1: वर्षायाम र बाली भित्र्याउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ।
2: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसी हाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नु पर्छ।
1: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
3: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
4: सर, एउटा प्रश्न सोधौँ है।
5: सोधन
4: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
5: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
4: हस्, धन्यवाद सर।
6: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: अटल आस्थाको सुस्फूर्त जमखट देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
8: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
7: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
9: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9 उपरासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
10: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
11: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
10: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
12: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
13: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: बाल बालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
2: जापानिज भाषा कहाँ?
1: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PTE सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
3: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556 38 894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0078 50 12 94, मोबाइल 98 029 33 8 94।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको
7: छ। पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6-7 गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98 5 50 50 9 34।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
10: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।
0: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
11: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ। विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
0: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98 612 20 437।
12: अहिले मध्याह्नको 12 बज्यो।

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँ औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
3: मेरो तोला जान्दा सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
5: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
4: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
5: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
6: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
7: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण साह पुचा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612024437।
5: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
8: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
9: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
10: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो, प्रति व्यक्ति 2 वटा। अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
9: भयो दाइ।
11: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: FM 107.2.
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
4: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा एडभेन्चर रिसोर्ट,
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट।
4: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र

0: आएको फर्निचरहरू पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
1: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गएर कोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
2: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
3: सक्षम फर्निचर, गैडाकोट एक, ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29 163, 98550 74 503 र 98511 84 503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
5: जय माता मौना काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौना कालीका।
6: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
5: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
6: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
5: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
6: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
7: माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
8: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
9: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: घरै उज्यालो।
12: दाई, ए दाई, हैन दाई त बोल्नु नै हुन्न त।
13: हेर्नुस् न बाबु, होस आउने जाने भइरहेको छ, अहिले केही भन्नै सकिन्न भन्नु भएको छ डाक्टरले।
12: होइन, कसरी यस्तो भयो भाउजू?
13: पानी पर्यो भनेर तार छुटाउनु जानु भएको थियो, झर्र गरेको आवाज सुनेर कुदेर जाँदा मान्छे त निलै, सुकेको दाउराले तार फालेर अस्पताल ल्याइहालेर धन्न बचाइयो।
12: पानी परेको बेला तार छुटाउने? होइन, मैले त कुरै बुझिनँ भाउजू।
13: भन्न नि लाज हुन्छ बाबु, कुकिङ गरेर बत्ती बाल्ने, खाना पकाउने गरेका थियो, 2-4 सय जोगाउन खोज्दा यस्तो भयो, ओछ्यानबाट उठ्न सक्नुहुन्न कि जस्तो छ। मेरो त जिन्दगी नै बर्बाद भयो बाबु।
1: विद्युत चोरी गर्नु कानुनी अपराध हो। विद्युत चोरी गर्दा ज्यान जान सक्छ, त्यसैले हुकिङ कहिल्यै नगरौँ।
14: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैङ्कको सहयोगमा प्रसारण गरेको हो।
15: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: BJ 淡静 BJ 淡静विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 9862124437।
1: अहिले दिउँसोको 1 बज्यो।
2: विजय फ्याम 101.6
3: घर घरमा भान्साघर, अब भान्साघर लङ रेन्ज चामल सेतो बरामा पनि उपलब्ध छ।
4: उही स्वाद, उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार।
3: जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल।
5: स्वाद मात्र होइन प्रेम पस्किने।
6: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
7: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
6: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
7: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन, फोन 0564493073 र 4947141, शाखा भरतपुर सीएमसी हस्पिटल ठीक अगाडि, फोन 0556134412, मोबाइल 9803063412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
8: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
9: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: विजय एफएम 101.6 समुदायको आवाज
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
5: बालबालिका संस्कारी हुनु पर्दछ, संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
6: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
7: मैले बुझिसके बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
6: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
8: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
5: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 4, मोबाइल 98612 20437।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौँ।
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
4: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
3: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
5: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550474503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोलाई जान्छ सुनार पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
7: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरर केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।

0: BJ Tanchi विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडी गैंडाकोट 5 मोबाइल 98612204437
1: अहिले दिउँसोको 2 बज्यो
2: विजय एफएम 101.6
3: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा
4: जापानीज भाषा कहाँ
3: हजुर एम्स एब्रोड एजुकेशनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
4: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PT SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
0: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512094 मोबाइल 9809239894 बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
4: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर गैंडाकोट 11 नौलपुर मोबाइल नम्बर 9857082693 9857082693 दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू
0: दन्त परीक्षण तथा परामर्श नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने गिजा सुनिने श्वास गनाउने गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिसा सिमेन्ट भर्ने नयाँ दाँत राख्ने झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने दुखेको दाँतको जराबाट उपचार RCT गरिने
4: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ
0: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन फोन 0556493073 र 494741 शाखा भरतपुर CMC हस्पिटल ठिक अगाडि फोन 0556134412 मोबाइल 9813363412 खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा
5: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
6: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
5: जाऊ न त जाऊ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
6: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि
7: ए ल ल जाऊ जाऊ जाऊ
8: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015004 मोबाइल 9861220437
6: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
9: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो
10: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
9: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
3: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग, चितवन। मोबाइल 98550509 34।
4: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
5: जन्ममिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
6: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए शोकको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
9: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
8: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
10: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट नवलपरासी। फोन 0785012126। वेबसाइट www.maulakalika.org.np।

0: XFM, XFM.com.
1: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्तापूर्व।
2: ओहो दाई, नमस्कार।
3: नमस्कार,
2: आराम हुनुहुन्छ?
3: आरामै छु।
2: घर त राम्रो बनाउनु भएछ?
3: अँ, यसो भनौँ।
2: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वाइरिङ फिनिसिङ कसले गरिदियो?
3: अँ, यहीँ नजिकै छ नि, पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
2: ए, गजबको काम गर्दा

0: शिक्षालाई पढाउनु उनीहरूको अधिकार हो। बालश्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बालबालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बालबालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौँ, बालश्रमको अन्त्य गरौँ।
1: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
5: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
6: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन 056-5898-833 र 5898-834।

0: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको, घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
7: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98 550 50 934।
8: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
9: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
8: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
9: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
8: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
9: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
10: पानी प्यास लाग्यो, यही घैँटाको पानी खाइदिउँ कि क्या हो?
11: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, र त बिरामी होइएला।
12: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेङ्गु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दिउँ। घर वरपर पानी जम्न नदिउँ, स्वस्थ बनाऊ।
13: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
14: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाण पत्र र शनाखत, जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि पनि चाहिन्छ। विवाहित महिला हो भने पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाण पत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि चाहिन्छ। बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
0: गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
15: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
2: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
15: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गइरहेको डेकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
16: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
0: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550774503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5। मोबाइल 9862124037।
17: अहिले दिउँसोको 3 बज्यो।

0: विजय एफएम 101.9 बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570 82693 98570 82696
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गए त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तँलाई जान्दछन् पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550 50934
6: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
7: मैले बुझिसके बाबा यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फनपार्क छ नि त्यही गएर हुन्न र
6: ल ल गएर तुरुन्त बुक गरिहाल है
8: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
0: गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 078-50-15-0 मोबाइल 98612-20437
9: ए बुझेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
10: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
9: भयो दाई
0: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश

0: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
1: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
0: गैंडाकोट नगरपालिका द्वारा जनहितमा जारी सन्देश।
2: ओहो, तोहर राजा जी के दिलवा टूट जाई, तोहर राजा जी के दिलवा टूट जाई। बल्ल घरको पर्खाल लिपपोत गरेर सकिन लाग्यो।
3: मुस्कान छोरी, ए मुस्कान छोरी, घरको पर्खाल लिपपोत गरेर सकिएन भने खेतमा काम गर्ने खेतलाहरूलाई खाजो लगिदिन पर्ने थियो।
2: सकिनै लाग्यो आमा लिपपोत गरेर।
3: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
2: हुन्छ आमा। ओहो, हेर यहाँ पर्खालमा त दुलो पो रहेछ, माटोले पुरिदिनु पर्यो कि क्या हो? हो, पुरिदिनु पर्यो। ओया आमा, लौ न मलाई सर्पले पो टोक्यो।
3: लौ न, खोइ खोइ कहाँ टोक्यो छोरी? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ,
4: के भयो काकी?
3: हेर न राकेश, मुस्कानलाई सर्पले टोक्यो भने
4: नातिनु काकी। अनि मुस्कान नातिको नै शान्त भएर बस है बरु काकी, मुस्कानलाई सिधा सुताउनु त नलाइकन।
3: हुन्छ बाबु, मुस्कान सिधा भएर सुत त।
4: अनि काकी, मुस्कानले लगाएको लुगा गरगहना खुलो पारिदिनु त नकसिने गरी, अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन।
3: हुन्छ बाबु। अनि सर्पले टोकेको भागमा परपर काटेर सुईले तानेर वा मुखले चुसेर भिस पो निकाल्ने हो कि?
4: हुनुहुन्न काकी, सर्पले टोकेको घाउ वरपर काट्ने पोल्ने चुस्ने काम गर्नुहुन्न। अनि केही खुवाउनु पनि हुँदैन, पानी पनि, बुझ्नुभयो?
3: त्यसो भए झारमाउरो लिएर आएर झारमाउरोलाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु?
4: त्यो पनि हुन्न काकी, घरेलु उपचार जस्तै कि झारमाउरो, जङ्गली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न, बुझ्नुभयो?
3: बुझे बाबु।
4: बरु काकी, रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त, छिट्टोभन्दा छिट्टो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिट्टो निको पार्न सकिन्छ। गइहाल्नुहोस् त तपाईँ, बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebitenepal.org वेबसाइटमा खोज्दै गर्छु।
3: हुन्छ हुन्छ बाबु।
4: डाटा अन गरेर हेर्नु पर्यो। ओ ल, snakebitenepal.org ल, वेबसाइट पनि खुल्यो। हाम्रो गाउँबाट चाहिँ मिर्चैयाको स्वास्थ्य संस्थामा पो सर्पदंशको उपचार गरिदो रहेछ। हो, त्यही लगाउनु पर्यो मुस्कानलाई।
3: राकेश बाबु, राकेश बाबु, मोटरसाइकल लिएर रामेश आइसक्यो।
4: ल ल ल काकी, मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बिचमा राख्नु त, चाँडोभन्दा चाँडो सर्पदंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
3: ए हस् हस् बाबु।
5: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ, वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लियौ।
6: त्यसै गरी मरिसकेको सर्प

0: छिटोभन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मद्दत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.orgमा गई आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
1: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

0: FM 101.9
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
5: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
6: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
5: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
6: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
5: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
6: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।
7: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
8: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
10: हो श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
11: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-830 र 598-834।
12: विजय तान्छे।
13: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
14: अहिले दिउँसोको 4 बज्यो।

0: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला जान्त सिनाल पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
6: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6द्वारा जारी सन्देश।
1: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
2: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
1: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
2: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
3: जय माता मौला काली।
4: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
5: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
5: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
4: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।
6: ओहो, मुसा कुदिरा चाहिँ हेर्नु त।
7: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
6: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
7: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
6: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस, फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
7: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौँ, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौँ, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौँ, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
6: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सुतिलो बिहान पनि छ।
8: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
9: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
10: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
11: अटल आस्थाको सुस्फूर्त जमघट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
12: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं।
11: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
13: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट 9/85, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
12: स्वास्थ्य दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
14: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण पूर्जा र नक्सापास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
15: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: आमा, राति छ, कता जान लाग्नु भयो नि?
2: पिसाब लाग्यो, चर्पी जान लाग्यो नि।
1: ए पक्नु त्यसो भए, म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
2: किन नि सानो लट्ठी र टर्च लाइट
1: किन हुनु नि आमा? रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
2: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
1: आमा, हामीलाई नि स्कुलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
3: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो बासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
4: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
7: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
8: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएछु, अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
9: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
10: दात, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
11: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटै उपचार RCT गरिने।
10: प्रत्येक दिन दन्त रोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
11: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन, फोन 0056-494-373 र 0054-794-141, शाखा भरतपुर CMC हस्पिटल ठिक अगाडि, फोन 0056-513-412, मोबाइल 9813-63-412, खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
12: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
13: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
14: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
12: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
15: सर्जरी सम्बन्धी सेवा,
12: हाड जोडी सम्बन्धी सेवा,
15: स्त्री तथा प्रसूति रोग सेवा,
12: बाल रोग सेवा,
15: न्युरो सर्जरी सेवा,
12: न्युरो साइकियाट्रिक सेवा,
15: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
14: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
16: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
17: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
18: अहिले साँझको 5 बज्यो।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
2: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
1: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
2: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा
3: जापानीज भाषा कहाँ
2: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
3: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PT SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
4: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538094 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0785012094 मोबाइल 9809233894

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
3: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
4: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
5: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौँ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौँ।
6: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौं।
8: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
11: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
12: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
11: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
13: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
14: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503।
15: तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
16: के भएको म छोरीलाई भुकेर आएको छौ त?
17: हेर्नुहोस् न काका, छोरी फुलटिप्ने बारीमा गएकी थिइन्, सर्पले टोकेछ, विष निकालिदिनुहुन्छ कि भनेर लिएर आएको।
16: सर्पले टोकेको विषको उपचार गर्न त सर्पदंश उपचार केन्द्रमै लैजानुपर्छ कमल। त्यहाँ दक्ष तथा तालिम प्राप्त चिकित्सकहरूले विषालु सर्पले टोकेको हो कि होइन पत्ता लगाएर सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनमबाट उपचार गर्छन्।
17: सर्पदंश उपचार केन्द्रको बारेमा मैले पनि सुनेको त हो, तर
16: सर केही होइन, छोरीलाई तुरन्त उपचार केन्द्रमा लगिहाल। नेपाल सरकारले सर्पदंशको उपचार तथा एन्टिभेनम समेत निशुल्क उपलब्ध गराउँछ, खर्चको पनि चिन्ता लिनु पर्दैन।
11: बाबा,
17: छोरी नाति है, तिमीलाई केही हुँदैन, म एम्बुलेन्सलाई फोन गरिहाल्छु।
16: एम्बुलेन्स आइपुग्न समय लाग्न सक्छ, मेरो छोरो सन्देशले मोटरसाइकलमा राखेर तिमीहरूलाई उपचार केन्द्र लगिदिन्छ। बाबु सन्देश, तयार भएर छिट्टो बाहिर आऊ त।
18: सर्पदंश प्रभावित जिल्लाहरूमा बिरामीहरूको समयमै उपचार गरी ज्यान जोगाउने उद्देश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। यी उपचार केन्द्रमा सर्पदंशको उपचार निशुल्क हुन्छ। सर्पको टोकाइले मानिसको मृत्यु नहोस् भनेर सरकारले सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनम निशुल्क उपलब्ध गराएको छ। आफ्नो नजिकै रहेको सर्पदंश उपचार केन्द्रको सम्पर्क नम्बर साथमै राख्नुपर्छ।
19: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
20: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक हार्दिक स्वागत छ कार्यक्रम रमाइलो साँझको प्रखाईमा रहनुभएका तपाईँ सम्पूर्ण प्रिय आफन्तमा आज पनि उपस्थित भइसकेका छौँ। प्रविधिमा हुनुहुन्छ अरुण घिमिरे र यो आवाज हो अम्बिका लम्साल।

0: प्रिय श्रोता आफन्त कता हुनुहुन्छ, के गर्दै हुनुहुन्छ? पक्का पनि दिनभरिको काम सकेर अब भने घर फर्किने तयारीमा हुनुहुन्छ होला। कतिपय चाहिँ घर फर्किसक्नु भएको छ, बेलुकाको चिया कफी सँगसँगै हामीलाई सुनिरहनु भएको छ, हामीलाई कुरिरहनु भएको छ भन्ने आशा र विश्वासका साथ हामी हरेक साँझको 5:30 बजी जस्तै आजको 5:30 बजी पनि उपस्थित भइसकेका छौँ तपाईँहरूको यो साँझलाई रमाइलो बनाउनको लागि, दिनभरिको कामलाई कामको थकानलाई मेटाउनको लागि। तपाईँले यति बेला विजयफम 101.6 सुन्दै आइरहनु भएको यस कार्यक्रमलाई हाम्रो पात्रो युट्युब नेपाली पात्रो सँगसँगै तपाईँले फेसबुक पेजबाट पनि संसारको जुनसुकै कुनामा बसेर सुन्न अनि सुनाउन सक्नुहुन्छ। तपाईँले हामीसँग जोडिनको लागि हाम्रो स्टुडियोको फोन नम्बर 0785 1400 6 फोन डायल गर्न सक्नुहुन्छ भने, त्यस्तै गरेर तपाईँले यति बेला हामीलाई सुनिरहनु भएको फेसबुक पेजमा पनि सन्देशहरू कमेन्ट बक्समा मिठा मिठा सन्देशहरू पठाउँदै गर्न सक्नुहुन्छ। यति बेला भने कोही साथी लाइनमा हुनुहुन्छ भन्ने इसारा मिलेको छ प्रविधिबाट। को हुनुहुन्छ? हजुर नमस्कार।
1: हजुर रोशन।
0: हजुर नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म रोशन फुलहाङ राई बोलिरहेको छु, धरानको विष्णु पादुकाबाट।
0: रोशन फुलहाङ राई धरानको विष्णु पादुकाबाट। रोशनजी सन्चै आरामै हुनुहुन्छ?
1: म एकदमै सन्चै आरामै छु भनौँ न।
0: हाम्रो धरानतिर काल खबर कस्तो छ?
1: धरानतिर आज पानी चाहिँ खासै परेन, मन्द मन्द नै रह्यो भनौँ न। यसो घाम लागिरहेको छ, बेला बेला यसो अँध्यारो भएको थियो, यस्तै यस्तै अब देश तिर्की भयो भनौँ न
0: है। हुन्छ रोशनजी, कार्यक्रममा आउनुभयो, सुरुवातमै फोन लाग्यो।

0: अनि जो अनि राई अरुणनाथ खत्री अनि आशिष नेन बस्नेत अनि मनित अनन्त सुन्दर मन्जु थापा प्रवीण मगर एसएन विराज अरुण सञ्चाले अनि त्यस्तै गरी हुनुहुन्छ हाम्रो टेक बहादुर कुमार राई राज खले मगर शम्भु पटवाल हुनुहुन्छ अनि गगन तिरथनी कान्छा रत्नबहादुर थापा है नै हुनुहुन्छ शङ्कर ढकाल अनि राई नै हुनुहुन्छ चन्द्र अवस्थी कुमारी योगा इन्दिरा चामलिङ दिलिसा निम्पू अनि सुनिल लिम्बू ग्रह सुरेश सारा हुनुहुन्छ अनि टिकाराम राई अनि छोरी प्रतिमा प्रतिजी प्रदीप बान्तवा अनि एन्जल तस्विरा बान्तवा राज बान्तवा हुनुहुन्छ अनि त्यस्तै गरिन्छ दाई चक्र बान्तवा अनि करुणा चामलिङ अनि नाम छुटेका धेरै साथीहरू हुनुहुन्छ है हर्ष रोशनी पवित्र राई सानो राई मन्जु मुखिया समिना मगर अनि सबै सबैको लागि भन्दै छुट्टिन्छु नमस्ते
1: हजुर नमस्कार भाइ भाइ रोशन फुलाङ राई हुनुहुन्थ्यो धरानबाट उहाँले पनि छोटो मिठो कुराकानी गरेर छुटिसक्नु भएको छ धेरै धेरै धन्यवाद छ रोशनजीलाई पनि यति बेला भने अर्को साथी पनि लाइनमा आइसक्नु भएको छ को हुनुहुन्छ हजुर नमस्कार
2: नमस्कार अनुमिकाजी नमस्कार नमस्कार आउनुहोला व्यस्त पनि व्यस्त पनि रहनुहोला भन्ने हाम्रो पनि तीव्र आगो छ अलिक केयरफुल पनि हुनुहोला भन्ने म उम्र हिसाबको एउटा धेरै दिनको आगो तपाईँसँग तपाईँ आउँदै गरेको खुसी आउँछु मङ्गलमय शुभलाई त हजुर
1: हजुर नमस्कार उमरेजी सन्चै आरामै हुनुहुन्छ एकदमै धेरै तपाईँको साइडमा चाहिँ आवाज आइरहेको छ यसरी नै ठुलो पानी पर्दैछ जस्तो छ
2: सबै तपाईँहरू कार्यक्रम आउँदै हेर्नु न पानी चलाएको म कति तरकारी बोलेको
1: ल जे होस् धेरै पछि कुराकानी हुन पायो उमरेजीसँग सन्चै आरामै हुनुहुँदो रहेछ भन्ने थाहा भयो होइन
2: अहिले अहिले पक्रे पनि अब म त आउँछु अब त बेडमा यस्तो विडम्बना भयो यही चाहिँ एकदम शोकाकुल छु है त म त
1: हामी पक्का पनि सबैजना यस्तै स्थिति छ देशमा जे होस् एकदमै शोकको घडी हामीले सामना गर्नु पऱ्यो केही समय भए पनि यस्तै छ के गर्ने अब विधिको विधान भन्छ यसलाई टार्न नसकिने रहेछ होइन उमणिजी
2: अब कसले सोचेको छु त कत्रा कत्रा वैज्ञानिक कत्रा कत्रा विज्ञान कसैले सक्दैन मैले भन्थेँ नि तपाईँलाई पहिला पहिला पनि भन्ने गरेको थिएँ नि आजका चाँद देखो कलका चाँद कलै आज तपाईँसँग यसरी बोल्न पाइएको छ रमाउन पाइएको छ भोलि के हो त्यो भन्ने सक्दिनँ म त
1: हो एकदमै भोलि के हुन्छ कसैलाई थाहा छैन यस्तै छ होइन जसरी जसरी रसुवामा टिमुरेमा त्रिशुलीमा उहाँ त्यहाँका जनताहरूले जुन भोग्नुभयो त्यो भोलि के हुन्छ भन्ने न उहाँहरूलाई थाहा थियो न हामीलाई थाहा छ होइन त्यसैले आजको दिन चाहिँ हामी गीत सुन्छौँ रमाइलो गर्छौँ होइन त उमणिजी
2: हजुर अब हजुरलाई सम्झना गरे एउटा हाम्रो अरुण घिमिरेजी हुनुहुन्छ होला उहाँको लागि अनि राजेन्द्र श्रेष्ठजी अनि हाम्रो अनि मेरो साथीहरू भन्नुपर्दा मुना सलिना पोखरेल सिन्धाली हेमप्रसाद पाण्डे काजीराम प्रकाश सम्पूर्ण साथीहरूलाई नाम थियो बेङ्गारी साहबलाई भन्दै म उम्मेदवारबाट विदा भयो हजुर
1: हजुर नमस्कार उम्मडी साहबकोटा हुनुहुन्थ्यो गैलाकोटतिर बाटो यसरी पानी आइरहेको छ उम्मडीको उम्मडीजीकोतिर चाहिँ तै पनि उहाँले चर्को चर्को आवाजमा भए पनि हामीसँग कुराकानी गर्नुभयो पानी परिरहेको छ बाहिर हामी पनि भिज्दै भिज्दै आयौँ अरुणजी पनि भिज्दै भिज्दै आउनुभयो होइन यस्तै छ शीतल छ रमाइलो छ हामी धेरै गर्मी खेप्ने भएको भएर पानी आउँदा नि हामीलाई रमाइलो लाग्छ तर कतिपय ठाउँहरूमा पानीको कारणले गर्दा धेरै समस्याहरू भोग्नुपर्ने हुन्छ सकेसम्म हामी सुरक्षित स्थानमा बस्छौँ सुरक्षित तरिकाले सुरक्षित सुरक्षाहरू अपनाउँछौँ भन्नुपर्छ होइन सन्देश पनि आइरहेको छ सृजना मुखियाले सन्देश पठाउनु भएको छ गुड नाइट अल माई फ्रेन्ड बाई भन्नुभएको छ यति बेलाको क्रममा भने सुरुवातमा हामी मिठो भाका सुन्छौँ त्यसपछि बाँकी सन्देश र फोनहरू लिएर आउने नै छौँ यति बेलाको क्रममा भने यो मिठो आवाज तपाईँहरूको लागि

0: जता हेरी पनि हजुर पूर्वी रमाइलो निकै नै मिठो भाका हामीले सुरुवातमा सुन्यौँ। पक्का पनि तपाईँहरूलाई पनि मिठो रमाइलो लाग्यो होला। हाम्रो पूर्वतिर आउनुभएका साथीहरूले धेरै सुपूर्वक भाषाका रोज्नुहुन्छ होइन, तर उहाँहरूलाई मन पनि पर्छ। त्यसै त हामी नेपाली जताततै सबै हाम्रो पूर्व पश्चिम सबै हाम्रै हो, हामी सबैलाई सबै मन पर्नुपर्छ, राम्रो लाग्छ होइन। पक्का पनि तपाईँहरूलाई पनि राम्रो लाग्यो होला। सन्देशले के पठाउनु भएको छ एम सारुले, एम सारुको सन्देश पढ्नुभन्दा अगाडि फोन छ भन्ने इसारा मिलेको छ प्रविधिबाट, उहाँलाई धेरै बेर नकुराउँ, को हुनुहुन्छ? हजुर नमस्कार।
1: नमस्कार हजुर, गुड इभिनिङ।
0: नमस्कार हजुर, गुड इभिनिङ।
1: म पक्कै पनि झापाको दमकबाट धेरै दिनपछि चन्द्र बस्नेत।
0: चन्द्र बस्नेतजी धेरै दिनपछि आउनुभयो है।
1: एकदम हजुर, अब धेरै छिटो आउँदा आउँदा थाकियो गलियो, हिँड्न सकिएन।
0: बाढी पहिरोले बाटो पनि बन्द छ होला, त्यही भएर ढिलो भयो होइन।
1: अब यस्तो यो देशमा यस्तो सर्ट यस्तो विपत्तिका बावजुद त अब हामीले चाहिँ अब यो बा के अरे बाढी पहिरो चाहिने गएको ठाउँमा यो पीडितहरूलाई सर सहयोग जहाँ जे गर्न सकिन्छ जहाँ जहाँबाट होइन त्यो गर्नुपर्ने समय चाहिँ हो। तर केही न केही हाम्रो तर्फबाट पनि केही हुँदैछ र पहिरो विपत्तिको लागि केही जाँदैछ भनेर भन्न सकिन्छ हजुर, त्यति चाहिँ भन्न सक्छु।
0: हो हो, एकदमै हामी पक्का पनि के भन्छ गीतमा भने जस्तै अहिले परिरहेको माहौललाई चाहिँ धेरैजनाले सहयोग गरेर माहौललाई सहज बनाउने कोसिस गर्नुभएको छ होइन। पक्का पनि हुन्छ चन्द्रजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो।
1: हजुरसँग अलिकति थोरै मात्रै बोल्न मन लाग्यो, अनि हजुरहरूको जिल्लातिर त्यस्तो केही अब त्यहाँबाट बगाएर ल्याएको चाहिँ नि अब यो सबहरू केही त्यस्तो पनि त्यहाँ तपाईँहरूको जिल्लामा र अन्तबाट आएको त्यहाँ दुर्घटना केही भएको त्यति बेला केही छ हजुर तपाईँहरूको?
0: हाम्रोतिर भने त्यस्तो धनजनको ठुलो क्षति चाहिँ हामीले यो ठाउँमा चाहिँ बेहोर्नु परेन चन्द्रजी, तर धेरै त्यतातिरबाट आएका सामानहरू अनि सबहरू चाहिँ धेरै जसो चितवन र नवलपुरमा चाहिँ भेटिएको अवस्था हो। तर यहाँ जति हामीले बाढीलाई चाहिँ सोचेका थियौँ जसरी आयो भने हामी र हाम्रो यहाँ जिल्लामा पनि प्रभावित पार्छ प्रभावित हुन्छौँ हामी पनि भन्ने सोचेका थियौँ, त्यति चाहिँ यो ठाउँमा चाहिँ त्यस्तो भएन होइन। तर धेरै जसो सबहरू र जिन्सी सामानहरू यताउता चाहिँ यहाँ नै लिएर आएर साइडमा भएको भएर धेरै सब चाहिँ यहाँ नै सङ्कलन भएका थिए। हजुर हजुर, हुन्छ चन्द्रजी, यस्तै छ विपदमा सबैजनालाई यति बेला चाहिँ नरमाइलो घडी छ हाम्रो देशमा यति बेला होइन, तैपनि हामी आफ्नो दैनिक जीवनयापन चाहिँ सुरु गरिरहनु पर्ने अवस्था छ, त्यसैले पनि हुन्छ।
1: अब जेलो परे तापनि अब हामीले सामना गर्नु पर्यो, यो देशले यो सङ्कटलाई सङ्कटबाट मुक्त गर्नु पर्यो, जो जति जे भयो अब गएका जानुभयो, अब हामीलाई हाम्रो तर्फबाट श्रद्धाञ्जली छ मित्रहरूलाई, त्यसै गरी चाहिने अब घाइतेहरूलाई शिर स्वास्थ्य लाभको कामना छ, जति बाँच्नु भएको छ जुन जुन ठाउँमा हुनुहुन्छ उहाँहरू सबैलाई चाहिँ सरकारको तर्फबाट अब सारा चाहिने देश विदेश सुदेश अब व्यक्ति एउटा व्यक्ति व्यक्तिबाट सर सहयोग गएको छ, उहाँहरूले बेलामा रात पाउनुपर्छ, उहाँहरू अब उहाँहरूलाई चाहिने अगाडि
0: बढाउनु लानुपर्छ भन्ने भनाइ छ हजुर। हुन्छ चन्द्रजी, कार्यक्रममा आउनुभयो, फोन लाग्यो, यस्तै छ देशको अवस्था बारेमा नि केही कुरा राख्नुभयो, धेरै धेरै धन्यवाद छ। गीत पनि हाम्रो अरुणजीले तिजको भाका बजाउँदै हुनुहुन्छ, यसै गीत मार्फत तपाईँले सूचना समर्पण राख्न सक्नुहुन्छ
1: हजुर। अब सर्वप्रथम हजुर त्यसै गरी विजय एफएम रमाइलो साथमा धेरै दिनमा हाजिर हुन उपस्थित हुन पाएँ, धेरै खुसी लागेको छ। अब विजय एफएम रमाइलो हजुरलाई त्यसै गरी अरुणजीलाई त्यसै गरी चाहिँ यो सम्पूर्ण रेडियो टिमलाई मेरो तर्फबाट सुस्वास्थ्यको कामना उन्नति प्रगतिको कामना गर्न चाहे, आज जति साथीहरूले जन्मदिन मनाउनु भयो साथीहरूको धेरै धेरै शुभकामना, त्यसै गरी आगामी दिनमा भाइ राजेश कुमार बाजे सुन्दरीको हुनुहुन्छ उहाँले जन्मदिन मनाउँदै हुनुहुन्छ पर्सि 20 गते, उहाँलाई जन्मदिनको शुभकामना दिन चाहन्छु। त्यसै गरी काठमाडौँतिर हुनुहुन्छ मन्जु थापा हुनुहुन्छ, त्यसै गरी आरके थापा हुनुहुन्छ रूपन्देहीतिर, गणेश श्रेष्ठ हुनुहुन्छ, त्यसै गरी मोती मगर हुनुहुन्छ कोइन्टारतिर, त्यसै गरी प्रकाश गुरुङ हुनुहुन्छ, त्यसै गरी काजीराम नेपानी हुनुहुन्छ, त्यसै गरी मनिषा पोटा मुरारी कोइराला पनि हुनुहुन्छ, त्यसै गरी नानु निर्मला साउन सिन्धुलतिर, त्यसै गरी अब हुनुहुन्छ अब सुनसरीतिर हुनुहुन्छ इतराम चौधरी हुनुहुन्छ, भाइ भगवान् सरस्वती श्रेष्ठ त्यसै गरी प्रतिमा एक्सप्रेस सयात्रीहरू एक्सन बिराज राई भोजपुरतिर हुनुहुन्छ, त्यसै गरी सरिना गुरुङ निर्मला गुरुङ पनि हुनुहुन्छ, जति साथीहरूले जहाँ जहाँबाट सुन्दै हुन्छ सम्पूर्ण मिडिया प्रेम मित्रहरूलाई होस् भन्दै हजुरलाई फेरि कुनै दिन भेट्ने बाचा गर्दै अहिले मैले गरेँ है त हजुर, बाई बाई।
0: हजुर नमस्कार, बाई बाई। चन्द्र बस्नेत हुनुहुन्थ्यो झापाको दमकबाट। चन्द्र बस्नेतजीले पनि धेरै कुराकानी गरेर छुटिसक्नु भएको छ यति बेला, भने अर्को साथी पनि लाइनमा हुनुहुन्छ भन्ने इसारा मिलेको छ, को हुनुहुन्छ? हजुर नमस्कार।
2: हेलो नमस्ते।
0: हजुर नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: मनबाट पूर्वेली आकाश राई बोलिरहेको छु।
0: धरानबाट पूर्वेली आकाश राई, धरानबाट भन्नुभयो है?
2: हजुर हजुर।
0: अनि के छ आकाशजीको हालखबर? सधैँ आरामै हुनुहुन्छ?
2: हालखबर ठिकठाकै छ, सन्तोष कुशलै भनौँ न है, बरु हजुरहरूको के छ नि खबर?
0: हाम्रो पनि एकदमै ठिक छ, राम्रो छ, रमाइलै छ, ठिकै छ। अब देशमा परेको परिस्थिति यस्तै छ, तर हाम्रोतिर अहिलेसम्म ठिकै छ, यस्तै छ, सबै राम्रै छ भन्नुपर्छ है आकाश चाहिँ। अह हुन्छ, हाम्रो अरुणजीले गीत एकदमै रेडी पारिसक्नु भएको छ गीत बजाउनको लागि, अब बजाउने भाका मार्फत तपाईँ सम्झना समर्पण राख्न सक्नुहुन्छ।
2: हुन फर्स्टमा त अब हजुरलाई नै अनि हाम्रो एफएम इन्डिया टिमले विशेष धेरै धेरै सम्झना गरे है,
0: धन्यवाद।
2: ल यहाँलाई स्वागतम। अनि साथीहरू हुनुहुन्छ दिदी भूमिका राई, कमला मुखिया, आशिष नाइन, बिहानी अनुष्का, बोध मगर, लक्ष्मी छेत्री, ढकाल धर्मराज, सरस्वता पोखरेल, भाइ निमा शेर्पा, भगी सुनिता कुलुङ र वरुण चञ्चले हुनुहुन्छ, हिमा राई, अनि उताबाट हाम्रो प्रवीण मगर, अनि मुना मुखिया, सिर्जना मुखिया, सरिना गुरुङ, धुन्याम्फू, अनि उहाँ सँगसँगै रहेर रत्नराज थापा, गगन तेरा थिमे, जीवन कार्की, माधव ढुङ्गेल, विवश गुरुङ पृथक, राजगाले मगर, हाम्रो लिम्बू विजय, सुरज राई तुम्छा, अनि हरपल रोशनी, सानो सम्झना, भाइ रोमन मोक्तान, अश्विनी सोताङ, सोनिम शेर्पा लगायत अब धेरैले प्रोग्राम सुनिराख्नु भएको यो टाइममा, हाम्रो दिदी कुमारी चोङखाङ लगायत सबै मेरो साथीहरूलाई सम्झना र गीत डेडिकेट गर्दै छुटिन्छु ल, बाई बाई।
0: हजुर नमस्कार, बाई बाई। पूर्वेली आकाश राई हुनुहुन्थ्यो धरानबाट। अह धेरै धेरै धन्यवाद छ छोटो मिठो कुराकानीको लागि। अह यति बेला भने अर्को सन्देश पढ्नतिर लागौँ। एम सारूले सन्देश पठाउनु भएको छ, गुड इभिनिङ सिस्टर, म पनि सुन्दैछु है तनहुँ देवघाटबाट, एम सारू मगर। अब बज्ने सङ्घ मार्फत सम्झिनु पर्दा फर्स्टमा हजुरको हजुरको लागि साथीहरू कृष्ण गुरुङ, आशिष मगर, कुमार प्रजा, साथै मलाई एम सारू मगर भनेर चिन्नुहुने र नाम छुटेका सबै सबैको लागि भन्दै छुटिन्छु ल, ओके बाई बाई भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ एम सारू जीलाई सन्देशको लागि। यति बेला भने हामी अरुणजीले ब्याकग्राउन्डमा मिठो तिजको भाका बजाउँदै हुनुहुन्छ। हामी अब भने तिजको नजिक नजिक आइसकेका छौँ, अब आजबाट भने तपाईँहरूले तिज भाका पनि रोज्न सक्नुहुन्छ, हामी तिजका गीतहरू पनि सुन्छौँ। ब्याकग्राउन्डमा बजिसकेको छ तिजको भाका, हामी सुन्छौँ केही बेर र फेरि उपस्थित हुने नै छौँ। तपाईँ फोन डायल गर्दै गर्न सक्नुहुन्छ, सन्देश लेखी पठाउँदै गर्न सक्नुहुन्छ। यति बेलाको क्रममा भने यो मिठो तिजको भाका तपाईँहरूको लागि।

0: BJ 淡静 विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612 20437।
1: अहिले साँझको 6 बज्यो।
2: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
3: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैंडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
2: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
4: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैंडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैंडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी, मोबाइल नम्बर 98550 54692 र 98550 54968।
5: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
6: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
7: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो, दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी, अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
8: मेरो तोलाकान्त सेना, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50934।
9: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाई दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन। छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
10: जाऊ न त जाऊ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
2: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खान पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
11: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015104, मोबाइल 98612 20437।
2: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
12: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
13: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
14: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
15: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
16: सर्जरी सम्बन्धी सेवा,
15: हाड जोडी सम्बन्धी सेवा,
16: स्त्री तथा प्रसूति रोग सेवा,
15: बाल रोग सेवा,
16: न्यूरो सर्जरी सेवा,
15: न्यूरो साइकेट्रिक सेवा,
16: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
14: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
17: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
3: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
17: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
18: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
0: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
19: नारायणीको सुशीली सँगै सुमधुर तरङ्ग बोकेर आउने सामुदायिक रेडियो विजय एफएम 101.6।

फेरि पनि स्वागत छ कार्यक्रम रमाइलो साँझमा। कार्यक्रम रमाइलो साँझको बसाइमा छौँ हामी। 5:30 बजीदेखि बाटो जुटिरहेका छौँ। अबको 6:30 बजीसम्म हामी तपाईँहरूसँग रमाइलो कुराकानी गर्छौँ। तपाईँको दिनभरिको थकान मेटाउने कोसिस गरिरहेका छौँ। पक्का पनि तपाईँहरू बेलुकाको थकानलाई मेटाइरहनु भएको छ। चिया कफी सँगसँगै कार्यक्रम रमाइलो साँझ सुनिरहनु भएको छ पक्का पनि। सन्देशहरू आइरहेको छ। अनुप भोटेले सन्देश लेखी पठाउनु भएको छ। नमस्ते दिदी, म गैडाकोट 6 देखि भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ अनुप भोटेजीलाई पनि सन्देशको लागि। त्यस्तै गरेर अर्को सन्देश रहेको छ कमल श्रेष्ठको। कमल श्रेष्ठले आज मलाई रचना रिमाल र अन्जिता विश्वकर्माको आवाजमा रहेको 30 भाका ओए रामकली भन्ने भाका यदि मिल्छ भने प्लिज प्लिज बजाइदिनु न ल सिस्टर भन्नुभएको छ। हाम्रो अरुणजीले सुनिसक्नु भएको छ। मिलेसम्म पक्का पनि बजाउनु हुनेछ। ओइ रामकली भन्नुभएको छ है। त्यसै गरेर हेलो हजुर नमस्कार, म तिनजुरी मिडिया ग्रुपको सदस्य तेह्रथुमको फेदामबाट कमल श्रेष्ठ। यस कार्यक्रम मार्फत अब बज्ने गीत सुनाउनु पर्दा साथीहरू देव बास्कोटा मनोज भुजेल सुच्यारती लिम्बू लोकेन थोक्लेन लिम्बू राजन कतिवटा चित्र योगी सुशीला कार्की सरला राई मिडिया प्रेमी निर्मला बनेम पूजा मानदेम्बा लिम्बू फुलमाया खम्बेवा लिम्बू टिकाराम सुनवार मेनुका मुखिया लगायत सम्पूर्ण साथीहरूलाई अब बुझ्ने गीत मार्फत मजाले इन्जोय लिनुहोला भन्दै बिदा हुन्छु। ओके बाई भन्नुभएको छ। धेरै धेरै धन्यवाद कमल श्रेष्ठजीलाई पनि यो सन्देशको लागि। त्यस्तै गरेर अर्को सन्देश रहेको छ सुरेश तामाङको। सुरेश तामाङले लेख्नुहुन्छ, नमस्ते दिदी, म सुरेश तामाङ चितवनबाट। आज मलाई गोर्खा मनोकामना भन्ने गीत बजाइदिनु होला। यो गीत सर्वप्रथम त हजुरलाई अनि प्रविधिको मित्रलाई साथीहरू रवि विकास विक्रम ज्ञानकाजी र अन्तिममा मलाई सुरेश तामाङ भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई सुनाउन चाहन्छु भन्नुभएको छ। सुरेश तामाङजीलाई पनि धेरै धेरै धन्यवाद छ यो सन्देशको लागि। त्यस्तै गरेर अर्को सन्देश रहेको छ आकाश राईको। आकाश राईले लेख्नुहुन्छ, सुन्दैछु धरानबाट मिठो माया सम्झना सबैमा भन्नुभएको छ। आकाश राईजीलाई पनि धेरै धेरै धन्यवाद छ भने। त्यसै गरेर अर्को सन्देश रहेको छ सरोज सिन्जालीको। सरोज सिन्जालीले लेख्नुहुन्छ, सन्ध्याकालीन नमस्ते अम्बिकाजी, के छ खबर? म सरोज सिन्जाली गैडाकोट 8 देखि सुन्दैछु। कार्यक्रम राम्रो छ, आज मिल्छ भने मेरो देश डुब्न लाग्यो किनारा लगाइदेऊ भन्ने गीत सुनाउन है भन्नुभएको छ। हाम्रो अरुणजीले मिलेसम्म बजाउनु हुनेछ। यति बेला देशमा शोकमय छ, रमझम गीत सुन्न मन छैन। अब बज्ने गीतदेखि सम्झनु पर्दा विशेष गरी हजुरको लागि प्रविधिक मित्र अरुणजी भिजाफा मेरो घर फ्यामिली आफन्तजन छरछिमेक मेरा साथीहरू मुरारी कोइराला सलिना पोखरेल ओमणि सापकोटा प्रमिला लामिसाने नानी काजीराम नेउपाने प्रकाश गुरुङ माया कण्डेल देवेन्द्र सापकोटा हेमप्रसाद पाण्डे र यति बेला देश तथा विदेशमा रहेर रमाइलो साथ सुन्नुहुने सबै सबैलाई सम्झना र अब बज्ने मिठो गीत सुनाउन चाहन्छु। बाई बाई नमस्ते शुभ साँझ गैराकोट 8 देखि भन्नुभएको छ सरोज सिन्जालीजीलाई धेरै धेरै धन्यवाद छ सन्देशको लागि। यस्तै माया गरेर टाढा टाढाबाट हामीलाई सुनेर सन्देश पठाउनुहुन्छ, खुसी लाग्छ। तपाईँहरूको माया साथ सहकार्यले नै आज हामी यो अवस्थासम्म आइपुग्दा, यो समयसम्म आइपुग्दा पनि कार्यक्रम रमाइलो साँझलाई निरन्तरता दिइरहेका छौँ। पक्का पनि तपाईँहरूकै माया साथ हामी अझै अपेक्षा गरिरहेका हुन्छौँ। यति बेलाको क्रममा भने हामी अर्को मिठो भाका सुन्छौँ, हाम्रो अरुणजीले बजाउँदै हुनुहुन्छ। त्यस भाका पछि हामी फेरि आउने नै छौँ। तपाईँहरू फोन डायल गर्दै गर्न सक्नुहुन्छ। हाम्रो स्टुडियोको फोन नम्बर 0875 14 00 छ। त्यस्तै गरेर सन्देश पठाउँदै गर्न सक्नुहुन्छ। यति बेलाको क्रममा भने अर्को मिठो भाका तपाईँहरूको लागि।

मूर्खा मन कामना झ्याप्पै माया लगाइहालौँ भने नि ठिक छैन। जमाना जमाना त यति बेठिक भइसकेको छ कि झ्याप्प माया लगाउन चाहिँ हामी सबैजना डराउनै पर्छ, होइन? माया भन्ने कुरो झ्याप्पै लाग्ने कुरा पनि होइन, होइन? बिस्तारी बिस्तारी विचार गर्दै गर्दै गर्दै लाउनुपर्छ जमाना अनुसार, होइन? पक्का पनि मिठो भाका सुने गोर्खा मन कामना झ्याप्पै माया लगाइहालौँ भने नि ठिक छैन जमाना, जमाना ठिक छैन तर माया लगाउनु डराउनु पनि हुँदैन होला, होइन? यस्तै यस्तै थियो रमाइलो साँझको बसाइमा छौँ, यस्तै यस्तै भाकाहरू सुन्दै सुनाउँदै आइरहेका छौँ। हाम्रो सरोजीले गीत अर्कै रोज्नु भएको थियो, हामीले आधुनिक भन्दा पनि लोक हाम्रो लोकभाकालाई नै विशेष दिउँ भनेर भन्ने कुरा भयो हाम्रो प्रविधि मित्र र हामी बिचमा। र त्यसै गरी हामीले सुरुका यो शोकको बेलामा हामीले यस्तै यस्तै गीतहरू मात्रै सुन्यौँ, हामी पनि त्यस्तै त्यस्तै अवस्थाबाट गुज्रिरहेका थियौँ। अब भने बिस्तारै माहौललाई फरक बनाउँदै लैजानुपर्छ, दैनिकमा फर्किनुपर्छ भनेर अलिकति फरक गीत बजायौँ पक्का पनि। हुन्छ, फेरि पनि हामी अरुणजीले हाम्रो सरोजीले रोज्नुभएको गीत पक्का पनि सुन्ने नै छौँ। यति बेला भने सन्देश लेखी पठाउनु भएको छ कुमारी योङहाङ लावतीले, नमस्ते सी, सुन्दैछु पाँच तरबाट सम्झना सबैमा भन्नुभएको छ कुमारी योङहाङ लावतीले। लावतीजीलाई पनि धेरै धेरै धन्यवाद सन्देशको लागि। त्यस्तै गरेर जनक रजाली मगरले मिठो माया अनि सम्झना भन्नुभएको छ, जनकजीलाई पनि धेरै धेरै धन्यवाद छ। हाम्रो सरोज सिन्जालीजीले नै भन्नुभएको छ देश यति बेला सङ्कट र शोकमा छ, सकेसम्म रमाइलो रमझम गीत नबजाए हुने, बरु देशभक्ति गीत बजाए हुने र साथीहरूले रोजे ठिक हुन्थ्यो कि भन्नुभएको छ। साथीले रोज्नु भएको भएर नै बजाएका हौ सरोजी। हाम्रो सुरेश तामाङजीले गीत रोज्नु भएको थियो, यस्तै यस्तै नै छ सरोजी, हामी शोकमा छौँ, हामी सबैलाई थाहा भएको कुरा हो, होइन? शोकबाट हामी थोरै बिस्तारी अगाडि बढ्नुपर्छ भन्ने पनि सोच राख्नुपर्छ, होइन? त्यसै पनि सबैलाई रमाइलो छैन, देशमा राम्रो कुराहरू सुन्न पाइएको छैन, सम्भवतः देशलाई नै एकदमै नराम्रो घटना घटेको छ, देशलाई नै झुठो परेको छ भन्नुहुन्छ, होइन? धेरै सामाजिक सञ्जालमा त्यस्तै नै भएको छ, यस्तै छ। समयलाई त्यसै अनुसारले अगाडि बढाउनु पर्छ। यति बेलाको क्रममा भने हामी अर्को भाका सुन्छौँ, त्यसपछि भने बाँकी सन्देश र फोनहरू लिएर आउने नै छौँ। तपाईँहरू फोन डायल गर्दै गर्न सक्नुहुन्छ, हाम्रो स्टुडियोको फोन नम्बर 78 50 14 0 छ। यति बेलाको क्रममा भने अर्को साथीले रोज्नु भएको तिजको भाका बजाउनु भएको छ, अरुणजीले ब्याकग्राउन्डमा बजिसकेको छ, हामी त्यस भाकालाई सुन्छौँ र

श्याम गली ओ श्याम गली भन्ने तिजको गीत आएको रहेछ भर्खरै बजारमा, होइन त्यसै गीतलाई बाकालाई राख्नु भएको थियो हाम्रो अरुणजीले। अरुणजीलाई धेरै धेरै धन्यवाद छ। सन्देशले के पठाउनु भएको छ रत्नबहादुर थापाले, रत्नबहादुर थापाले लेख्नुहुन्छ, नमस्ते नमस्कार हजुर, म पनि सुन्दैछु हेर्दैछु मोरङको रतुवा माईबाट। अब बुझ्ने गीत मार्फत साथीहरू प्रकाश गुरुङ, गगन तेरथुमे, मनको साथी जीवन कार्की, मुरली प्रसाद कोइराला, काजीराम नेउपाने, आशिष नयन बस्नेत, भूमिका राई तामाङ, कुमार बुढाथोकी, श्रीराम दाहाल, अर्जुन थापा, मन्जु थापा, गणेश श्रेष्ठ, प्रज्ञा गुरुङ लगायत सबैलाई सम्झना चाहन्छु भन्नुभएको छ। रत्नबहादुर थापाजीलाई पनि सन्देशको लागि धेरै धेरै धन्यवाद छ। सरोज सिन्जालीजीले नै अर्को सन्देश पठाउनु भएको छ, यो कार्यक्रम विशुद्ध लोक दोहोरी हो त्यो त मलाई पनि थाहा छ, तर मैले सधैँ आधुनिक गीत बजाउनुहोस् भन्न खोजेको भने होइन है भन्नुभएको छ। पक्का पनि हामी तपाईँलाई राम्रोसँग चिन्छौँ सरोजी, तपाईँले कार्यक्रम कस्तो हो के हो हामीलाई भन्दा पनि तपाईँलाई राम्रोसँग थाहा छ पक्का पनि, यो कुरामा सबैको माग अनुसार बजाउनुहोस् भन्न खोजेको हुँ है, यस्तो अन्यथा नलिनुहोला भन्नुभएको छ। पक्का पनि हामीले अन्यथा लिएका छैनौँ, तपाईँले पनि नलिनुहोला। समयको मागलाई मध्यनजर गरेर हामीले देशमा सङ्कट आएको बेलामा 2-3 दिन हामीले कार्यक्रम नै बन्द गरेका थियौँ होइन, त्यस्तै गरेर सुरुका दिनहरूमा हामीले गीत पनि त्यस्तै नै राखेका थियौँ। अबका अरू अन्य श्रोताहरूको माग पनि मध्यनजर गर्नु पर्दो रहेछ, हामी सबैको लागि सोच्नु पर्दो रहेछ सरोजी। सबै श्रोताहरूले सुन्न खोज्नु भएको भाका बजाउन पुग्यो, अब भने तपाईँले रोज्नु भएको भाका पनि हामी जाँदा जाँदै सुन्ने नै छौँ। अर्को सन्देश सहितरामजीको, इतरामजीले बोकेदारी राख्नुभएको छ, आइडीको नाम चाहिँ, नमस्ते नमस्कार हजुर सुन्दैछु इटहरीबाट, सबैमा सम्झना भन्नुभएको छ, धेरै धेरै धन्यवाद इटहरीबाट हामीलाई सुनेर सन्देश पठाउनु भएकोमा। आजको लागि भने कार्यक्रमको निर्धारित समय सकिन लागिसकेको छ, आजको लागि भने जति पनि साथीहरूले सन्देश लेखे पठाउनु भयो यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्नुपर्छ। त्यस्तै गरेर फोनमा आउने साथीहरूलाई पनि धेरै धेरै धन्यवाद छ, हामीलाई फोन नगरे तापनि सन्देश नपठाए तापनि हामीलाई सुनेर साथ दिनुहुने प्रिय श्रोता आफन्तहरूलाई विशेष विशेष धन्यवाद दिन चाहन्छौँ। अर्को श्रृङ्खलामा भेट हुने भाषा गर्दै ब्याकग्राउन्डमा बजेको छ, मेरो देश डुब्न लाग्यो किनारा लगाइदियो, हाम्रो सरोजीले रोज्नु भएको गीत, हाम्रो देशको स्थितिलाई मध्यनजर गर्दै पक्का पनि हाम्रो देशलाई जोगाइदेऊ भगवान्, हामी सबैजनाले यही नै भनिरहेका छौँ, सबैजनालाई धैर्य धारण गर्ने शक्ति दिनुहोस्, जो जसले आफ्ना प्रियजनहरू गुमाउनु भएको छ, आफ्ना धनजनहरू जो गुमाउनु भएको छ, सम्पूर्णलाई फेरि पनि मृत आत्माहरूलाई पनि श्रद्धासुमन व्यक्त गर्दछौँ मेरो व्यक्तिगत तर्फबाट, कार्यक्रमको तर्फबाट। सुरुवातलाई अन्तिममा यो गीत छोड्दै यो आवाजलाई तपाईँहरूसम्म पुर्याउनको लागि सहयोग गर्नुहुने अरुणजीलाई विशेष आभार प्रकट गर्दै अर्को श्रृङ्खलामा भेट हुने बाजाका साथ आजको श्रृङ्खलाबाट भने अम्बिकालम साल बिदा हुन्छु, नमस्कार।

0: विजय एफएम 101.9 बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
2: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो
3: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
5: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
6: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
7: मेरो तोलाकान्त सुना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
8: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550-50934
3: हरिहर मन्दिरको सूचना यही भाद्र 19 गते हरिहर मन्दिर परमानन्द सन्यासाश्रम गैंडाकोट साथमा भगवान श्रीकृष्णको पूजा अर्चना 12 घण्टे अखण्ड हरिनाम संकीर्तन लक्ष्यदीप प्रज्वलन सत्सङ्ग कार्यक्रम र वार्षिकोत्सव सहित श्रीकृष्ण जन्माष्टमी पर्व भव्य रूपमा मनाउने कार्यक्रम रहेको हुँदा सम्पूर्ण भक्तजनहरूलाई आफ्नो सपरिवार सहित सहभागी भई पूजा अर्चना गर्नुहुन हार्दिक निमन्त्रण गर्दछौ विशेष कार्यक्रमहरू यही भाद्र 19 गते बिहान 6 बजे दैनिक पूजा अर्चना 7 बजे वार्षिकोत्सव 8 बजे 12 घण्टे अखण्ड श्री हरिनाम संकीर्तनको प्रारम्भ मध्याह बाह्र बजे ब्रह्माण्ड नायक भगवान श्रीकृष्णको पूजा अर्चना साँझ भजन कीर्तन सहित कथा प्रवचन र श्रीकृष्ण भगवानको जन्मोत्सव विशेष कार्यक्रम रहनेछ श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम गैंडाकोट 7 नवलपुर बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संचारभरिकै साथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबरमा नवीन सुवेदीको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू। सरकारलाई विश्राम लिने छुट नभएको प्रधानमन्त्री शाहको भनाई, सहमतिको समन्वयमा नगर अस्पतालमा पाउने 2 लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण। गैंडाकोटका सामुदायिक वनले गरे प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग, काठमाडौँ हेटौँडा जोड्ने वैकल्पिक मार्ग र नयाँ कार्यतालिका सार्वजनिक। र प्रधानमन्त्री राहत कोषमा करिब 8,08,00,000 भन्दा बढी रुपियाँ जुट्यो, केरुङबाट 1500 नेपाली फर्काउन समन्वय गरिँदै नेपाल ए टोली तस्मानियासँग 2 विकेटले पराजित।
1: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
2: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
1: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
2: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
1: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
2: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
3: सदस्यता नवीकरण तथा वन पैदावार सम्बन्धी सूचना। जयश्री सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ताहरूलाई काठको आवश्यक पर्ने भएको हुँदा यही मिति 2083 भदौ 1 गतेबाट भदौ 18 गतेसम्म काठको माग फारम भरिने भएको हुँदा समयमै सदस्यता नवीकरण गरी काठको माग फारम भर्नु हुनको लागि हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह, गैंडाकोट नवलपुर।
0: प्रधानमन्त्री विजय खबरमा अब खबर विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले विपदका समयमा सरकारलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट नभएको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले सङ्कटको यो घडीमा देशको नेतृत्वले आँसु नभई नागरिकलाई हिम्मत, आड र भरोसा दिनुपर्ने यथार्थलाई आफूले स्वीकार गरी अहोरात्र खटिरहेको उल्लेख गर्नुभयो। उहाँले मन भक्का निँदा पनि एक आपसमा बिलौना गर्ने समय झनै नभएको बताउनु भयो। प्रधानमन्त्री शाहले भन्नुभयो, त्यही दृढ सङ्कल्प र साहसका साथ यो विपत्तिसँग लड्नुको हामीसँग अर्को विकल्प थिएन र छैन, हामी लडिरहेका छौँ। आफ्ना सपना बुनिरहेका नानी बाबु, हाँसो खुसीका साथ बसिरहेका आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई यही भदौ 10 गते रसुवाको भटेकोसी नदीमा गएको भीषण बाढीले क्षणभरमै खोसेर लगेको बताउँदै उहाँले यस अकल्पनीय विपत्तिमा परेर ज्यान गुमाउने सम्पूर्णमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। साथै उहाँले आफ्ना मान्छे गुमाएर गहिरो शोकमा पर्नुभएका परिवारजनप्रति समवेदना प्रकट गर्नुभयो। प्रधानमन्त्री शाहले घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आफ्ना मान्छे अझै फेला नपरेर बाटो हेरिरहेका नागरिकको पीडा पनि आफूले गहिरोसँग महसुस गरेको उल्लेख गर्नुभयो। यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिङ्गो नेपालको छातीमा परेको साझा वज्रपात हो। बाढीमा परेका नागरिकको कारण चित्कार सुन्दा मेरो छाती चिसो हुन्छ, उहाँले भन्नुभयो।
4: टेलिफोन कलहरू ती ठाउँहरूमा गरिएको थियो र त्यसको सूचना आधी घन्टा अगाडि नै त्यहाँ बस्नुभएका सम्पूर्णलाई दिएको कुरा पनि जानकारी गराउन चाहन्छु। सब व्यवस्थापनमाथि प्रश्न उठेको सन्दर्भमा, यो ठुलो विपदमा धेरै मानिसहरूको नदी को लेदो सहितको पानीमा परेर ज्यान गुमाउनु भयो। बाढीले उहाँहरूलाई सब उहाँहरूको सबलाई फरक फरक ठाउँमा

कैडाकोट नगरपालिकाको सहकार्य र वन हट वर्ल्ड वाइड संस्थाको सहयोगमा भटेकोसीमा आएको बाढीबाट सृजित विपद व्यवस्थापनमा आवश्यक पर्ने अत्यावश्यक स्वास्थ्य सामग्रीहरू नवलपुरको गैँडाकोटमा रहेको नगर अस्पताललाई हस्तान्तरण गरिएको छ। 178,681 रुपियाँ बराबरका स्वास्थ्य सामग्रीहरू आज बिहान गैँडाकोट नगर अस्पतालमा संस्थाका अध्यक्ष बुद्धिराम कुमारले गैँडाकोट नगर प्रमुख मदन भक्त अधिकारीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ। विपदको समयमा सब व्यवस्थापन गर्ने प्रक्रिया स्थानीय तहमा अभ्यास कम हुने हुँदा प्रक्रिया झन्झटिलो हुने भएको हुँदा केही सहजताका लागि सहमतिले सहयोगको हात बढाएको बताउनुभयो। सामाजिक व्यक्तित्व करुणा सागर सुवेदीको क्रियाशीलतामा सहमति संस्थाले विपदको समयमा प्रभावकारी समन्वय गर्दै स्वास्थ्य सामग्री उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेलेको नगर प्रमुखले बताउनुभयो। गैँडाकोट क्षेत्रबाट सङ्कलित 43 सब पोखरा र 55 सब तथा शरीरका अङ्ग प्रादेशिक दण्ड अस्पतालमा पठाइएको थियो। पठाउनु अघि सबलाई नगर अस्पतालमा व्यवस्थापन गरिएको थियो। स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा नगर उपप्रमुख शान्ति कोइराला, निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमप्रसाद आचार्य, वडा अध्यक्ष रत्नप्रसाद सापकोटा, वडा अध्यक्ष गोविन्द सुवेदी, सामाजिक व्यक्ति हरिराज गौतम, अस्पताल विकास समिति उपाध्यक्ष जुना गौतम, नगर अस्पताल प्रमुख पुष्पराज श्रेष्ठ, नेपाल रेड क्रस सोसाइटी गैँडाकोटका सचिव दोलराज पाण्डे, जिल्ला उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुरेन्द्र राज तिवारी, अस्पतालका सदस्य भवराम पराजली, सहमति संस्थाका नगेन्द्र प्रसाद रिजाल, बेल प्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो। सहमतिले मङ्गलबार मध्यबिन्दु अस्पताललाई पनि 7.5 लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराउन समन्वय गरेको थियो। भटेकोसी बाढीका कारण प्रभावित समुदायको राहतका लागि मौलाकाली सामुदायिक वनले 1,01,111 रुपियाँ सहयोग गरेको छ। आज सामुदायिक वनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको सामुदायिक वनका अध्यक्ष हरिप्रसाद सापकोटाले बताउनु भएको छ। देशका नागरिक विपत्तिमा परिएको बेला सामुदायिक संस्थाले कर्तव्य निर्वाह गर्दै राहत स्वरूप संस्थागत सहयोग गरेको अध्यक्ष सापकोटाले बताउनुभयो। यस्तै गैँडाकोट नगरपालिकाका पालिकामा रहेका 3 सामुदायिक वन उपभोक्ता समूहले प्रधानमन्त्री दैवी उद्धार कोषमा संयुक्त रूपमा 1,50,000 सहयोग रकम जम्मा गरेका छन्। गैँडाकोटमा रहेको जयश्री सामुदायिक वन उपभोक्ता समूह, नन्दन सामुदायिक वन उपभोक्ता समूह र नारायणी सामुदायिक वन उपभोक्ता समूहले संयुक्त रूपमा उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। विपद तथा प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूहले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेका हुन्। सामुदायिक वनले वन संरक्षण तथा व्यवस्थापनसँगै विपदका समयमा सामाजिक सेवामा समेत योगदान गर्दै आएको र आगामी दिनमा पनि आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने नन्दन सामुदायिक वनको अध्यक्ष हरिमाया अधिकारी, नारायण सामुदायिक वनका अध्यक्ष नेत्र राज सापकोटा र जयश्री सामुदायिक वनका अध्यक्ष भीमबहादुर कुमारले प्रतिबद्धता जनाएका छन्। सब डिभिजन वन कार्यालय गैँडाकोटका प्रमुख सन्तोष मिश्रले सामुदायिक वनले विपदमा आफ्नो कर्तव्य निर्वाह गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो। यस सहयोगले विपदबाट प्रभावित नागरिकलाई राहत पुर्याउन थप टेवा पुग्ने विश्वास लिएको छ। गण्डकी प्रदेशको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रीमा नेपाल समाजवादी पार्टी नयाँ शक्तिका फडेन्द्र देवकोटा नियुक्त हुनुभएको छ। नवनियुक्त मन्त्री देवकोटालाई आज प्रदेश प्रमुख दिलीराज भट्टले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो। गोर्खा 2 निर्वाचित प्रदेशसभा सदस्य देवकोटाले आज मन्त्रालयमा पुगेर पदभार ग्रहण समेत गर्नुभयो। मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख भट्टले अन्य मन्त्रालयको समेत कार्य विभाजन गर्नुभएको छ। मुख्यमन्त्री पाण्डेले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयसँगै कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ। यस्तै यसअघि ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री रहनुभएका नन्द प्रसाद नेउपानेलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएको छ। आर्थिक मामिला मन्त्रीमा जितबहादुर शेरचन्द, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रीमा रेखा गुरुङ र वन तथा वातावरण मन्त्रीमा नन्डु गुरुङ रहनुभएको छ। नेकपा एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री पाण्डेले मन्त्री परिषद हेरफेर गर्नुभएको हो। हरिकीर्तन महिला विकास समूह गैँडाकोट 2 भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहतका लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा 50,155 रुपियाँ सहयोग गरेको समूहका सल्लाहकार राधिका पाठकले जानकारी दिनुभएको छ।
आफ्नै देशका नागरिक पीडामा भइरहेको समयमा समूहका साथीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दै सङ्कलन गरिएको रकम

0: प्रदान गरिएको संघका अध्यक्ष दान कुमारी घिमिरे भण्डारीले बताउनु भएको छ। यस्तै देशमा आइपरेको विपदको कठिन घडीमा पीडितहरूको राहत तथा उद्धारका लागि गण्डाकोट 2 मा अवस्थित छहारी टोल विकास संस्था र मनकामना आमा समूहले संयुक्त रूपमा आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ। संस्था र समूहले प्रधानमन्त्री दैवी उद्धार कोषमा रु 1,16,000 रुपियाँ जम्मा गरेका हुन्। विपदको समयमा राज्यलाई सहयोग गर्नु नागरिक तथा सामाजिक सङ्घ संस्थाहरूको कर्तव्य भएको भन्दै सानो सहयोगले पनि पीडितहरूको मलमपट्टिमा राहत पुग्ने विश्वास समूहले लिएको छ। त्यस्तै नवपारिजात महिला विकास समूह गण्डाकोट 2 प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 50,155 रुपियाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ। महिला दिदीबहिनीहरूको यो सक्रियता र एकता र समाजप्रतिको उत्तरदायित्वले विपदका बेला ठुलो राहत बन्छ भन्ने गतिलो उदाहरण समूहले प्रस्तुत गरेको छ। त्यस्तै देशमा आएको विपदको कठिन घडीमा प्रधानमन्त्री दैवी उद्धार कोषमा सगरमाथा टोल विकास संस्था गैंडाकोट 5 पनि रु 20,000 रुपियाँ सहयोग गरेको छ। त्रिशुली नदीको कटानका कारण पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित भएपछि काठमाडौँ हेटौँडा जोड्ने वैकल्पिक मार्गको नयाँ रुट तथा कार्यतालिका सार्वजनिक गरिएको छ। वर्षातको समय र सडकको अवस्थालाई ध्यानमा राख्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरको समन्वयमा वैकल्पिक रुट निर्धारण गरिएको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार काठमाडौँबाट हेटौँडाका लागि छुट्ने साना सवारीका लागि फर्फिङ फाफेल फाखेल कुलेखानी भीमफेदीको रुट कायम गरिएको छ। त्यस्तै हेटौँडाबाट काठमाडौँ छुट्ने साना सवारी भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली हुँदै काठमाडौँ प्रवेश गर्नेछन्। यसै गरी ठुला तथा मालवाहक सवारी साधन काठमाडौँबाट चापागाउँ भट्टे डाँडा ठिङ्गन हुँदै हेटौँडा आउनेछन्। उक्त रुट प्रयोग गर्ने सवारीले साँझ 6 बजेभित्र ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरिएको छ। हेटौँडाबाट छुट्ने ठुला तथा मालवाहक सवारीका लागि भैँसे पालुङ टिस्टुङ नौबिसे हुँदै काठमाडौँ जाने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ। मकवानपुरको त्रिखण्डी नजिकको बेलीब्रिजको भारवहन क्षमता कमजोर रहेकोले इन्धन बोकेका ट्याङ्कर तथा भारी मालवाहक सवारीलाई उक्त पुल प्रयोग नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ। भारी मालवाहक सवारीका लागि बेलीब्रिजको छेउमै रहेको डाइभर्सन प्रयोग गर्न निर्देशन दिएको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामीसँगै रहनुहोला। छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
1: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र।
2: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
3: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
4: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
5: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
6: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
5: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
7: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। रसुवाको बाढीबाट प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोष मार्फत बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटिरहेको छ र यसमा सहयोग आउने क्रम बढ्दै गएको जानकारी दिनुभयो। उहाँका अनुसार राहत कोषमा आजसम्म 7,88,57,217 रुपियाँ जम्मा भएको छ, जसमध्ये हिजो मात्रै उक्त कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई 1 अर्ब निकासा गरिएको थियो। त्यसमध्येबाट 6,75,00,000 रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका बाढी प्रभावित 15 पालिकामा निकास भइसकेको छ। उक्त कोषमा हाल 6,88,57,217 मौद्दात रहेको छ भने थप 61,41,702 अमेरिकी डलर जम्मा भएको छ। परराष्ट्र मन्त्रालयले चिनको तिब्बत स्थित केरुङमा 1,500 नेपाली रहेको जनाएको छ। परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो। हाल करिब 1,500 नेपाली नागरिकहरू केरुङमा रहेका छन् र छिट्टै फर्कने चाहनेका लागि हामी चिनिया पक्षसँग समन्वय गरिरहेका छौँ, परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्रीले बताउनुभयो। भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा, तनहुँ लगायतका जिल्लामा ठुलो धनधनको क्षति गरेपछि उनीहरू केरुङतर्फ रोकिएका हुन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता छेत्रीले केरुङमा नेपालीका 176 ट्रक तथा कन्टेनर रहेको बताउनुभयो। केरुङमा रहेका 176 नेपाली ट्रक तथा कन्टेनरहरूको हकमा तिनलाई उपयुक्त सीमा नाकाबाट डाइभर्ट गराउनका लागि हामी चिनिया अधिकारीहरूसँग समन्वय गरिरहेका छौँ, प्रवक्ता छेत्रीले भन्नुभयो। भदौ 10 गते बाढी आएपछि सीमाको चिनिया क्षेत्रबाट करिब 100 नेपाली नागरिक बेपत्ता भएको उहाँले जनाउनुभयो। नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आमदामले भोटेकोसी बाढीमा बेपत्ता भएका नागरिकको खोजीलाई तीव्र बनाउन, पीडितलाई राहत दिन र विस्थापितलाई सुरक्षित बनाउन आग्रह गर्नुभएको छ। प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उहाँले त्यसपछि सँगसँगै पुनर्स्थापना र पुननिर्माणको काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। नेता आङदाम्बेले भन्नुभयो, यो प्रचार गर्ने समय होइन, प्राण बचाउने समय हो। यो दोषारोपण गर्ने समय होइन, जिम्मेवारी पुरा गर्ने समय हो। यो राजनीतिक सङ्ख्या खोज्ने समय होइन, राष्ट्र एक भएर नागरिकको जीवन जोगाउने समय हो। नेता आङदाम्बेले सुरुङभित्र फँसेका नागरिकको प्रभावकारी खोज तथा उद्धार गर्न, हिजोको भूकम्पमा भएको उद्धार र खोजको अनुभवबाट सिक्न, उद्धारको पर्खाइमा पीडित परिवारका कन्दन सुन्न, सबै तहका सरकार, निजी क्षेत्र, समुदायसँग समन्वय गरेर सङ्घीय सरकारको नेतृत्वमा विपदको सामना गर्न, सब खोजी पहिचान र व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। साथै उहाँले राहत वितरणमा पारदर्शिता र सहजीकरण गर्न, पुनर्स्थापन र पुननिर्माणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउँदै, यस्तो प्रकृतिको विपदको तत्काल व्यवस्थापनदेखि दीर्घकालीन पुनर्स्थापना, पुननिर्माण, विपद जोखिम न्यूनीकरण, सरकारका कामको अनुगमन तथा आवश्यक मार्ग निर्देशनका लागि संसदीय उच्च स्तरीय विशेष समिति गठन गर्न आग्रह गर्नुभयो। नेपाल राष्ट्र ब्याङ्कले भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित भई ब्याङ्किङ कारोबारका लागि आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकलाई सहज रूपमा वित्तीय सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र ब्याङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागले बैङ्क तथा वित्तीय संस्थालाई विपद पीडित ग्राहकको पहिचान एकिङ गरी आवश्यक सहयोग र सहजीकरण गर्न भनेको हो। प्राकृतिक विपदका कारण ब्याङ्किङ कारोबारका लागि आवश्यक कागजात तथा सामग्री गुमाएका ग्राहकले सेवा प्राप्त गर्न कठिनाई भोग्न नपरोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको राष्ट्र ब्याङ्कले जनाएको छ। सूचना अनुसार बैङ्क तथा वित्तीय संस्थाले आफ्ना अभिलेखमा रहेको ग्राहकको हस्ताक्षर, नमुना फोटो तथा अन्य विवरणका आधारमा ग्राहकको पहिचान एकिङ गर्न सक्नेछन्। त्यसका आधारमा विषम परिस्थितिमा ग्राहकलाई आवश्यक ब्याङ्किङ तथा वित्तीय सेवा उपलब्ध गराउन सहजीकरण गर्न राष्ट्र ब्याङ्कले निर्देशन दिएको हो। विजय खबरमा खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल एक क्रिकेट टोली पहिलो एक दिवसीय अभ्यास खेलमा तास्मानियासँग 2 विकेटले पराजित भएको छ। नेपाल एले दिएको 193 रनको लक्ष्य तास्मानियाले 4 बल बाँकी छँदा 8 विकेट गुमाएर भेटाएको थियो। तास्मानियाका थोमस ड्यावरले 60, राफेल म्याकमिलनले 32 रन बनाएका थिए। नेपाल एका साहब आलम र दीपक प्रसाद डुम्रेले दुई दुई तथा रिजन ढकाल आकाश चन्द्र पवन सराफले एक एक विकेट लिएका थिए। यसअघि डार्विनमा टस हारेर ब्याटिङ गरेको नेपाल एले 43 ओभर 3 बलमा 192 रन बनाउँदा सबै विकेट गुमाएको थियो। नेपाल एका तीर्थराज दासले 37, मयन यादवले 32, कुशल मल्लले 29, पवन सराफले नट आउट 22 रन बनाएका थिए। तीर्थराज र मयनले पहिलो विकेटका लागि 55 रनको साझेदारी गरेपछि त्यसपछि अरू खेलाडीबीच धेरै रनको साझेदारी हुन सकेन। तास्मानियाका बिली स्टाइन लेकले 4 विकेट लिएका थिए। अब नेपाल एले दोस्रो अभ्यास खेलमा शुक्रबार साउथ अस्ट्रेलियासँग र अन्तिम अभ्यास खेलमा आउँदो आइतबार न्युजिल्यान्ड एसँग खेल्नेछ। विजय खबरमा अब मौसम सम्बन्धी खबर। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको निम्न चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानकै आसपास रहेको छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्टाङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। देशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्टाङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। सरकारलाई विश्राम लिने छुट नभएको प्रधानमन्त्री शाहको भनाई। सहमतिको समन्वयमा नगर अस्पताललाई पाउने 2 लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण। गैंडाकोटका सामुदायिक वनले गरे प्रधानमन्त्री दैवी उत्तार कोषमा सहयोग। काठमाडौँ हेटौँडा जोड्ने वैकल्पिक मार्ग र नयाँ कार्यतालिका सार्वजनिक। र प्रधानमन्त्री राहत कोषमा करिब 8 अर्ब रुपियाँ जुट्यो। केरुङबाट 1500 नेपाली फर्काउन समन्वय गरिँदै नेपाल ए टोली तास्मानियासँग 2 विकेटले पराजित। हवस् त, सामुदायिक रेडियो विजयएफएम 101.6 इन्टरनेट अनलाइन विजयएफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र अरुण घिमिरेलाई धन्यवाद। नवीन सुवेदी बिदा हुन्छु। नमस्कार।

0: पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नुभएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो, दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
6: मेरो तोला कान्त सेना, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लाग्ने समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98 550 50 934।
7: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
8: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
9: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन, त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
10: यो बाढी आएको सूचना दिन बजाइएको सूचना टावरको पहिलो घण्टी हो। दोस्रो घण्टी हो। यो घण्टी खतराको बिन्दु भन्दा माथि बाढी आएको संकेत हो। त्यसपछि सुरक्षित स्थानमा लाग्न सुरु गर्नुपर्छ। यो समय भनेको बाढी पहिरोको हो, त्यसैले विभिन्न स्थानमा भएका वर्षाहरूको र खोला नालाका स्थितिहरूको सूचना आदान प्रदान गरौँ।
11: प्रकोप न्यूनीकरणका लागि विजय एफएम 101.6 को पहल।
12: विजय टाइमचे।
9: विवाह, पार्टी, सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5। मोबाइल 98 612 20 437।
13: अहिले साँझको 7 बज्यो।

0: ZFM 101.9
1: घर घरमा भान्सा घर अब भान्सा घर लङ रेन चामल सेतो बरामा पनि उपलब्ध छ।
2: उही स्वाद उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार
1: जय श्री फुड्सको उत्कृष्ट उत्पादन भान्सा घर लङ रेन चामल
3: स्वाद मात्र होइन प्रेम पस्किने
4: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
5: जापान यूके अस्ट्रेलिया क्यानाडा यूएसए न्यूजीलैंड दक्षिण कोरिया र यूरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556 38 894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778 50 12 94 मोबाइल 9809233894
6: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
7: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्यो भन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ।
8: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
9: मेरो तोला कान्त सिन्हा पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ बन्ने एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ।
10: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855505934
11: महत्वपूर्ण सूचना छ एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
12: सर एउटा प्रश्न सोधौँ है।
13: सोधन
12: सर यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
13: ए कति राम्रो कुरा सोध्यो ल सुन। सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा कागजहरू प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
12: हस् धन्यवाद सर।
14: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: जय एफएम 101.9
1: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
2: बगैचा एडवेंचर रिसोर्ट
1: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
2: बगैचा एडवेंचर रिसोर्ट
1: हॉर्स राइडिंग र ऑक्स कार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
2: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570826693 98570826693
3: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
4: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
5: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
6: मेरो तोला कान्तसेना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ बन्ने एकदम गाह्रो हुन्थ्यो मलाई आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
3: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550509 34
7: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
8: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
7: जाऊ न त जाऊ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
8: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि
9: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
1: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापुचा सम्पर्क नम्बर 078-50-15-04 मोबाइल 98612-20-437
8: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
10: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालिका
11: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले
10: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
11: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नौलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
10: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
11: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नौलपुर
1: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम के कागजात चाहिन्छ होला
12: एउटा निवेदन चाहिन्छ बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
1: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
13: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
14: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
15: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ।
16: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम। समुदायको आवाज।

0: मात्रै पहिचान खुल्यो।
1: अहिले पनि तपाईँको चाहिँ सम्पर्कविहीन मान्छेहरू हुनुहुन्छ विभिन्न ठाउँमा, र त्यसमध्ये सबभन्दा धेरै बढी चाहिँ सम्पर्कविहीन भनेको नुवाकोटका 1558 जना हुनुहुन्छ भने रसुवाका चाहिँ 865 जना चाहिँ अहिले पनि मिसिङ हुनुहुन्छ।
0: नेपालका 47 हिमताल उच्च जोखिममा रहेको अध्ययन प्रतिवेदन, कोशी प्रदेशका 1,63,000 घर विपदको उच्च जोखिममा, बाढी प्रभावित क्षेत्रमा खानेपानीको अभाव बढ्दै
2: एक घण्टा लाग्छ त्यहाँ जानलाई
3: पानी लिनलाई,
2: ताजी खोलाको छेउमा आधी घण्टा जान आधी घण्टा आउनु।
0: र नेपाल एक क्रिकेट टोली तास्मानियासँगको एक दिवसीय खेलमा पराजित, शुक्रबार साउथ अस्ट्रेलिया र आइतबार न्युजिल्यान्ड ए सँग खेल्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: हिमाली क्षेत्रको विपद सम्बोधनका लागि नेपाल, चीन र भारतबीच प्राविधिक र वैज्ञानिक सहकार्य हुनु अनिवार्य भइसकेको छ। कोशी नदी बेसिन चीन, तिब्बत, नेपाल र भारत तीनवटै देशसँग जोडिएकाले माथिल्लो तटीय क्षेत्रमा हुने हिमताल विस्फोट वा पहिरोले तल्लो तटीय क्षेत्रहरूमा श्रृङ्खलाबद्ध विनाश ल्याउँछ भन्ने वैज्ञानिकहरूको भनाईलाई प्राथमिकता दिएरै तीनै देशले योजनाबद्ध तरिकाले काम गर्नुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: पुटुकुसी बाढी व्यवस्थापनबारे प्रधानमन्त्रीले संसदमा सरकारको बचाव गरे पनि उद्धार र राहत प्रभावकारी नभएको प्रश्न अझै कायमी छ। विपक्षीसँगै सत्तापक्षका नेताहरूले समेत समन्वयको कमी र सरकारी कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। सरकारका लागि मुख्य चुनौती दावी भन्दा परिणाम देखाउँदै पीड़ितको उद्धार, राहत र पुनस्थापना प्रभावकारी बनाउनु रहेको सांसदहरूले बताएका छन्।
6: प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा भोटेकोशी बाढी व्यवस्थापनमा सरकारमाथि उठेका प्रश्नको जवाब दिँदै यस विषयमा सरकार गम्भीर रहेको बताउनु भएको छ। उहाँले अन्तर्राष्ट्रिय सहयोग पहिलो दिनदेखि नै लिइरहेको सूचना प्रभावका लागि 11,00,000 एसएमएस पठाइएको र प्रदेश तथा स्थानीय सरकारसँग निरन्तर समन्वय भइरहेको बताउनुभयो। सब व्यवस्थापन वैज्ञानिक र कानूनी प्रक्रिया अनुसार गरिएको भन्दै प्रधानमन्त्री शाहले पहिचान नभएका सबको डीएनए परीक्षण गरी पछि पहिचान गर्न सकिने बताउनु भएको छ। सुरुङमा फँसेकाहरूको उद्धार कठिन र प्राविधिक विषय भएकाले राज्यका सबै पक्षले प्रयास गरिरहेको समेत उहाँले बताउनुभयो।
7: यो बाढीभित्र पसेर बाढी सहित सँगसँगै हिलो माटोहरूले पुरै कम्प्लिटली पूर्ण रूपमा थुनिएका टनेलहरू हुन्। यस सम्बन्धी काम गर्नलाई एकदमै ठुलो एक्सपर्टिज कुनै देशहरूसँग पनि थिएन, हामीसँग पनि एकदमै तत्कालै गर्न सकिने टेक्नोलोजी अहिलेसम्म कोहीसँग पनि छैन। विभिन्न राष्ट्रहरूमा जति उद्धार भएका थिए त्योभन्दा यो एकदमै बिल्कुलै फरक किसिमको अवस्था हो, र त्यसको लागि जुन बेलामा पाएक पर्छ, जति बेला मौसमले साथ दिन्छ, जति बेला त्यो हिलो थोरै सुक्छ, जति बेला त्यहाँनिर अड्डिने ठाउँ हुन्छ र मान्छेहरू पस्न सक्ने त्यसलाई ब्रेक गर्न सक्ने ठाउँहरू हुन्छ, त्यो बेला मात्रै गर्न सकिन्छ। र एउटा टनेलमा एकैचोटि 4-5 वटा 20 वटा एक्सकाभेटर किन लाइएन भन्ने जस्तो पनि कुरा आएको थियो, त्यो एउटा टनेलमा एकचोटिमा एउटा दुईटा भन्दा धेरै एक्सकाभेटरले काम पनि गर्न सक्दैन।
6: तर भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत प्रभावकारी नभएको भन्दै सरकारको आलोचना बढेको छ। विपक्षी दलसँगै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका नेताहरूले पनि सरकारको कार्यशैलीप्रति असन्तुष्ट व्यक्त गरेका छन्। आज प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर उद्धार तथा राहतको काम भइरहेको जानकारी दिनुभयो। तर विपक्षी दलका नेताहरूले सरकार फिल्डमा भन्दा सामाजिक सञ्जाल र प्रचारमा बढी देखिएको आरोप लगाएका थिए। पूर्व प्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले विपक्षी मात्रै होइन आफ्नै सांसदलाई समेत विश्वासमा लिन नसकेको बताउनुभयो।
8: अरूलाई पनि विश्वासमा लिनुपर्छ, अरूका अनुभव पनि महत्वपूर्ण हुन सक्छन् भन्नेतिर उहाँको ध्यान नजानु। संसदलाई विश्वास लिने भनेको खालि प्रतिपक्षका सांसदलाई मात्रै होइन, कार्यशैलीले के देखाउँछ भने आफ्नै दलका सांसदलाई विश्वासमा लिने मेहनत पनि गरेको मैले चाहिँ देख्दिन। उहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो? यस्तो त हुँदैन। प्रधानमन्त्री त हामी सबैको प्रधानमन्त्री हो नि। जति बेला हामी सबैले भनेका छौँ तपाईँलाई सहयोग गर्छौँ भनिराखेका छौँ, भन्दा भन्दै पनि कसैको पनि अनुहार हेर्न नपर्ने के हो त्यो तरिका?
6: प्रमुख प्रतिपक्षीय दलका नेता भीष्म राज आङदेम्बेले संघीय सरकारले प्रदेश र स्थानीय तहसँग पर्याप्त समन्वय नगरेको आरोप लगाउनु भएको छ।
9: हामीले मौनता साध्यौँ, खबरदारी गरेनौँ र प्रश्न गरेनौँ भने हामी जिम्मेवारी र कर्तव्यबाट विमुख रहेको ठहर्छ। त्यसैले यो पूर्वाग्रह होइन, प्रश्न हो। केही विषयमा ध्यान आकर्षण गर्नै पर्ने अवस्था भएर म यी विषय राख्न गएको छु। राख्न लागिरहेको छु। हामी सरकारलाई कमजोर होइन प्रभावकारी प्रश्न गरिरहेका छौँ। म सभामुख महोदय मार्फत सम्माननीय सरकार र सत्तासीन साथीहरूलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, यो प्रचार होइन, प्राण बचाउने समय हो।
6: बैठकमा विपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले रसुवामा आएको भयानक बाढी प्रकृति सृजित विध्वंस हो वा मानव निर्मित दुर्घटना भनी गम्भीर समीक्षा गर्नुपर्ने बताउनु भएको छ। उहाँले प्रत्येक वर्ष बाढीको कहर बेहोर्नुपर्ने भएकाले यसको विषयमा गम्भीर भएर समीक्षा गर्नुपर्ने बताउनु भएको हो।
3: अचानक घटित यो विस्मयकारी विध्वंसमा हजारौं ज्ञात अज्ञात नेपाली तथा विदेशी नागरिकहरूको ज्यान गुमाएका छन्, हजारौं अझै बेपत्ता छन्, सयौं घाइते भएका छन्, खरबौंको भौतिक क्षति भएको छ। सिङ्गो देश शोकमग्न तथा सारा संसार स्तब्ध छ। सम्माननीय सभामुख महोदय, निश्चय पनि यो भयंकर दुर्घटनामा घाइते भएकाहरूको उपचार हुन सक्दछ, निश्चय पनि बेपत्ताहरूको पत्ता लाग्न सक्छ, खरबौंको भौतिक क्षति पनि पूर्ति हुन सक्दछ।
6: सत्तारूढ रासुपाका सांसद गणेश पराजुलेले पनि उपलब्ध स्रोत साधन मात्र परिचालन गरेर जिम्मेवारी पूरा भएको ठान्न नहुने बताउनु भयो। उहाँले आवश्यक परे विज्ञ निजी क्षेत्र नागरिक समाज र मित्र राष्ट्रको सहयोग लिन सरकारलाई सुझाव समेत दिनुभयो।
10: संकटको समयमा नेतृत्वको भूमिका स्वयं सबै काम गर्न दौडिने मात्र होइन, सही ठाउँमा सही निर्णय र व्यक्तिलाई परिचालन गर्ने

0: बेलुका 5 बजेको तथ्याङ्क अनुसार 1204 जनाको शव भेटिएको छ, 6541 जनाको उद्धार गरिएको र 4858 जना अझै सम्पर्कविहीन रहेका छन्। खोजी तथा उद्धारका लागि मात्रै 7912 प्रहरी परिचालन गरिएको छ। बाढीमा ज्यान गुमाएका मध्ये 69 जनाको पहिचान खुलेको छ। प्रभावित जिल्लाका प्रहरी कार्यालय तथा अस्पतालबाट प्राप्त विवरणका आधारमा 69 जनाको नाम खुलेको हो। ठूलो संख्यामा शव फेला परे पनि पहिचान भने निकै कमको मात्र हुन सकेको छ। रसुवामा विभिन्न स्थानबाट 133 शव संकलन गरिएको छ। टिमुरेबाट 104, च्याप्रोबेसी र रङ्गाबाट 18 तथा बेत्रावतीबाट 11 शव संकलन गरिएको प्रहरीले जनाएको छ। शवहरू गन्हाउन थालेपछि हेलिकप्टर मार्फत नुवाकोटको विदुर लैजाने काम भइरहेको छ। बाढीले बगाएर भारत पुगेका 9 शव पनि नेपाल ल्याइएको छ। तीमध्ये 4 महिला, 4 पुरुष र 1 बालिकाको शव रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले सीआईएनलाई जानकारी दिनुभयो।
1: रसुवा भोटेपछि बाढीको कारण हालसम्म चाहिँ भएको जनधनको क्षतिको स्थिति हामीले चाहिँ निरन्तर चाहिँ प्रकाशित गरिराखेका छौँ र खोज उद्धार राहत व्यवस्थापनको कार्य निरन्तर रूपमा भइराखेको पनि छ र हालसम्मको विवरण अनुसार शव फेला परेको संख्या 1204 जना रहेको छ। यो चाहिँ 5 बजेसम्मको डाटा हो। अहिले पनि तपाईँको चाहिँ सम्पर्कविहीन मान्छेहरू हुनुहुन्छ विभिन्न ठाउँमा र त्यसमध्ये सबभन्दा धेरै बढी चाहिँ सम्पर्कविहीन भनेको नुवाकोटका 1558 जना हुनुहुन्छ भने रसुवाका चाहिँ 865 जना चाहिँ अहिले पनि मिसिङ हुनुहुन्छ। त्यस्तै गरी अर्को ठुलो भनेको जलविद्युत आयोजनाका करिब चाहिँ 639 जना चाहिँ अहिले पनि मिसिङ हुनुहुन्छ भने नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल, नेपाल भन्सार कर्म कार्यालय, त्यस्तै अध्याक्रमण कार्यालय लगायतका चाहिँ कर्मचारीहरू पनि मिसिङ हुनुहुन्छ। रसुवा जिल्लाका पनि करिब 865 जना पनि मिसिङ हुनुहुन्छ भने अब अहिलेसम्म चाहिँ घाइतेको संख्या 292 रहेको छ। त्यो मध्ये अब केही डिस्चार्ज पनि भइसक्नु भएको छ र अहिलेसम्म चाहिँ शनाकत भई बुझिलिएको शब्दको संख्या जम्मा 68 मात्रै रहेको छ।
0: आवश्यक प्रक्रिया पूरा गरी शवहरू बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ। गोर्खामा पनि 72 जना अझै सम्पर्कविहीन रहेका छन्। यसैबीच पूर्वी नवलपरासीको देवचुलीमा शव व्यवस्थापन गरिएको क्षेत्रमा जंगली जनावरले शव उत्खनन गर्न सक्ने जोखिम भएपछि स्थानीय तहको सहयोगमा तार जाली लगाइएको छ। बाढीबाट कतिजनाको मृत्यु भयो, कति घाइते छन् र कति अझै सम्पर्कविहीन छन् भन्ने एकीकृत विवरण अझै स्पष्ट हुन सकेको छैन। सेनासहित सुरक्षाकर्मी, स्वयंसेवक र स्थानीयवासी खोजी तथा उद्धारमा खटिएका छन्। प्रभावित क्षेत्रमा सडक तथा संचार सम्पर्क पुनस्थापना गर्नु पनि सरकारका लागि ठूलो चुनौती बनेको छ। होल्डिङ सेन्टरमा राखिएका महिला, किशोरी र बालबालिकाको सुरक्षा जोखिम बढेको छ। कतिपय सेन्टरमा उनीहरूलाई पुरुष तथा अन्य व्यक्तिहरूसँगै खुला स्थानमा सुत्ने व्यवस्था गरिएको छ। महिला तथा किशोरीका लागि छुट्टै सुरक्षित बस्ने ठाउँ, पर्याप्त गोपनीयता र सुरक्षाको व्यवस्था नहुँदा उनीहरू थप जोखिममा परेका छन्। कतिपय स्थानमा होल्डिङ सेन्टरमा किशोरीहरू प्यासेजमै सुत्नुपर्ने अवस्था रहेको र राति असुरक्षित तथा डर लाग्ने रहेको एक किशोरीले सीआईएनसँग बताउनुभयो।
2: बस्न अलिक सेफ हुन्छ नि त, आफूलाई डर हुँदैन, घरमा अलिक बस्ने ठाउँ भएदेखि आनन्दलेसँग सुत्न भए पनि पाइन्छ नि त। रात कति बजी निदाउने गरेर खै खानै हुँदैन, अब निद्र राख्दैन। अब यस्तो भइरह सबैजना हुनुहुन्छ सँगै, अब त्यस्तो बस्न अलि हुने हुन्छ, घरको आफ्नो कोठा याद आउँछ, डर लाग्छ पनि के होला भन्न। अब राति के कोही अब चोर सोर आएर केही गरिदियो भने नि अब हुन्छ नि त, गेट त लाग्छ, के त लगाउँछ तर त्यत्रो मान्छे अब कसो के भयो छ मलाई यस्तो खराब छ।
0: यसैबीच सभामुख डोलप्रसाद अर्यालले बाढीबाट प्रभावित महिला तथा बालबालिकाको सुरक्षा र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। प्रतिनिधि सभामा विशेष सम्बोधन गर्दै उहाँले विपदका बेला मानसिक स्वास्थ्यप्रति संवेदनशील हुनु र विस्थापित नागरिकको सुरक्षित पुनस्थापना गर्न आग्रह समेत गर्नुभयो।
3: विपदबाट प्रभावित नागरिकको मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशील हुँदै महिला तथा बालबालिकाको सुरक्षा, संरक्षण र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँछु। विगत केही दशकदेखि जलवायु परिवर्तनको प्रभावबारे निरन्तर चर्चा गर्दै आएका छौँ। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि भइरहेको छ, हिमनदी र हिमतालमा परिवर्तन भइरहेको छ, हिम पहिरोको जोखिम बढिरहेको छ र असामान्य वर्षाका घटना पनि देखिन थालेका छन्।

0: साझा खबरमा अब खेल खबर। नेपाल ए क्रिकेट टोली तस्मानियासँगको एक दिवसीय खेलमा पराजित भएको छ। आज भएको रोमाञ्च खेलमा नेपाल तास्मानियासँग 2 विकेटले पराजित भएको हो। नेपालले दिएको 193 रनको लक्ष्य तास्मानियाले अन्तिम ओभरमा 8 विकेटको क्षतिमा पूरा गर्यो। नेपालले यसअघि टप एन्ड T20 सिरिजमा पनि प्रतिस्पर्धा गरेको थियो, जहाँ 6 मध्ये 2 खेल मात्र जितेको थियो। नेपालले यसपछि शुक्रबार साउथ अस्ट्रेलियासँग तथा आइतबार न्युजिल्यान्ड एसँग एक दिवसीय खेल खेल्नेछ।
1: सन्तोषी रावल बाढीपछि प्रभावितहरूका लागि खानेपानीको व्यवस्था कसरी भइरहेको छ?
2: ट्याङ्कर र दमकलहरू मार्फत ती होल्डिङ सेन्टरमा नियमित पानीको आपूर्ति गरिराखेका छौँ।
1: मरेका जनावरका शव व्यवस्थापन नहुँदा स्वास्थ्य जोखिम बढ्ला? विज्ञको जानकारीसँगै बाढी प्रभावित क्षेत्रमा बढ्दो खानेपानी समस्या समाधानका लागि सरकारले गरिरहेको पहल लगायतका खबर बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।

0: अक्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
2: सबैभन्दा महत्त्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दुध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
1: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौँ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अन्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफुल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौँ।
2: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याउँ।
3: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौँ। चाउचाउ र जङ्क फुड भन्दा पोषिलो खानेकुरा बाँडौँ।
1: वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र सिआइएन।
4: सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस 9709184147। शर्तहरू लागू हुनेछन्।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली साथी दीपक आचार्यबाट।
3: साझा खबरमा अब मिलिजुली नेपालीमा महत्त्वपूर्ण जानकारी र सूचना। विनाशकारी बाढीपछि नुवाकोटको सदरमुकाम सहितका बस्तीहरूमा ल्याइएका खानेपानीका पाइपलाइनहरू टुटेका छन्। हामीले विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीलाई बाढीपछि प्रभावितहरूका लागि खानेपानी व्यवस्था कसरी भइरहेको छ भनेर सोधेका थियौँ।
6: पहिलो र दोस्रो दिन चाहिँ हाम्रो काठमाडौँ उपत्यका खानेपानीबाट पनि ट्याङ्करहरू पठाउनु भएको थियो। पछि हामीले होल्डिङ सेन्टर जहाँ बत्ती आइसकेपछि हाम्रै नगरपालिकाको ट्याङ्कर र दमकलहरू मार्फत ती होल्डिङ सेन्टरमा नियमित पानीको आपूर्ति गरिराखेका छौँ। प्रभावितहरू मात्रै नभएर खानेपानीको सन्दर्भमा यो बाढीले चाहिँ हाम्रा खानेपानी आयोजनाहरू, उपभोक्ताहरूले चलाइराख्नु भएका खानेपानी आयोजनाहरू प्रभावित हुँदा बाढी प्रभावितहरूलाई मात्रै होइन आम नागरिकहरूलाई पनि पानीको आवश्यकता परिसकेको छ र त्यसमा ट्याङ्करहरूबाट व्यवस्थापन पनि गरिरहेको छ। केही काठमाडौँबाट पनि मगाइसकेका छन्। बत्ती आइसकेको सन्दर्भमा लिखु गाउँपालिकादेखि लगाएर आसपासका पालिकाहरूबाट पनि पानी केन्द्रित गरेर चाहिँ हामीले वितरण गरिरहेका छौँ।
3: भीषण बाढीले पक्की पुल बगाएपछि नुवाकोटको त्रिशुली नदीमा तुइन राख्न थालिएको छ। यो विपदमा राहत, स्वास्थ्य सामग्री तथा आवश्यक सेवा तत्काल पुर्याउन र आवत जावतलाई केही सहज बनाउन तुइनले सहयोग पुग्ने पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाले बताउनुभयो।
7: तुइन तर्दाखेरि चाहिँ अब हाम्रो त्यो बास्केट छ, बास्केट त फलामको छ, मजबुतै छ, त्यही पनि अब त्यसमा मुभमेन्टहरू गर्नु भएन र तान्ने पनि जनशक्ति दुई साइड नै तान्ने जनशक्ति पनि हुन्छ। त्यसमा अलिकति हामीले चाहिँ हतार नगरिकन चाहिँ गऱ्यौँ भने अरू त्यस्तो कम्प्लेक्स चिज त यसमा केही पनि हुँदैन। 150 केजीसम्म लान सकिन्छ भनेको छ। त्यो भएपछि अब वेट हेरेर दुईजनासम्म व्यक्ति नभए त्यही 150 केजी अथवा तपाईँको लगभग 200 चाहिँ खाद्यान्न सामग्रीहरू चाहिँ हामी त्यो वेटको लिमिट अनुसार चाहिँ वारपार गराउन सक्छौँ। र अब जनताले पनि अलिकति त्यहाँ चाहिँ प्रभावित क्षेत्रमा चाहिँ संयमित भएर लाइन बसेर चाहिँ होडबाजी नगरिकन अब बनिसकेको छ भने चाहिँ अब टाइम लाग्ला तर सबैको पालो आउँछ। त्यसरी पालो पालो गरेर गऱ्यो भने चाहिँ समस्या हुँदैन भन्ने मलाई लाग्छ। अहिले हामीले प्लानिङ गरेको चाहिँ 5 ठाउँमा बनाउने भन्ने कुरो छ। एउटा यो त्रिशुली बजारमा अहिले लगभग सम्पन्न भइसकेको छ। त्यसपछि देवीघाट अनि बेत्रावती भैँसे र अर्को चाहिँ यो सिमचौर भन्ने ठाउँमा चाहिँ अहिले फर्स्ट फेजमा चाहिँ हामीले 5 ठाउँमा चाहिँ राख्ने भन्ने प्लान गरेका छौँ।
3: भोटे कोशी, त्रिशुली र नारायणी नदी किनार क्षेत्रमा बाढीपछिको अवस्थामा दुर्गन्ध आएको जानकारी प्राप्त भएको छ। यो गन्ध मरेका चौपाया वा मानिसको शवबाट पनि आएको हुन सक्छ। के यो गन्धले रोग फैलाउला? हामीले यो प्रश्न संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई सोधेका थियौँ। डाक्टर पुनका अनुसार सामान्य अवस्थामा मरेका पशु चौपायाको शवबाट सिधै कुनै पनि रोग सर्दैन। स्वस्थ पशु वस्तुहरू बाढीमा बगेको अवस्थामा त्यस्ता मृत शरीरबाट प्रत्यक्ष रूपमा रोग नसर्ने चिकित्सकहरूको भनाइ छ। तर पशु चौपायाका शवहरू राम्रोसँग गाडिएन वा राम्रोसँग व्यवस्थापन गरिएन भने त्यसबाट पानी वा खानेपानी प्रदूषित हुन्छन् र नजिक दुर्गन्ध फैलिँदा मानिसमा समस्या हुन्छ। यसरी दुर्गन्धित पशु वस्तुहरू खानेपानी वा खानेकुरा र मानिसको नजिक रहेमा त्यसबाट भने रोग सर्न सक्छ। त्यसैले पिउने पानीलाई शुद्ध बनाएर मात्र प्रयोग गर्न चिकित्सकहरूले सुझाव दिएका छन्। पानी उमालेर वा शुद्धिकरण गरेर खान योग्य बनाउन सकिन्छ।
1: साझा खबरमा अब बाँकी खबर। कोशी प्रदेशका 1,63,279 घर प्राकृतिक विपदको जोखिममा रहेको प्रदेश सरकारको प्रतिवेदनले देखाएको छ। तीमध्ये 17,337 घरलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था छ। प्रदेशको मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना अनुसार बाढ़ी पहिरो र हिमताल विस्फोटबाट हुने बाढ़ी प्रदेशका 14 जिल्लाका घरहरू जोखिममा रहेका छन्। सबैभन्दा ठूलो जोखिम बाढ़ीबाट देखिएको छ। बाढ़ीका कारण मात्रै 1,10,421 घर प्रभावित हुन सक्ने अनुमान गरिएको छ। तीमध्ये 15,060 घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा छन्। त्यस्तै पहिरोका कारण 23,931 घर जोखिममा छन्। तीमध्ये 2,227 घरलाई सुरक्षित स्थानमा सार्नुपर्ने देखिएको छ। पहिरोको जोखिम पहाड़ी जिल्लामा बढ़ी छ। हिमताल विस्फोटबाट आउन सक्ने बाढ़ीको जोखिम पनि 11,610 घरमा रहेको छ। यस्तै नेपालका कोशी गण्डकी र कर्णाली नदी प्रणालीमा जोडिएका 47 हिमताल तथा हिमनदी उच्च जोखिममा रहेको अध्ययनले देखाएको छ। जोखिममा रहेका हिमताल मध्ये 42 कोशी, 3 गण्डकी र 2 कर्णाली बेसिनमा छन्। तीमध्ये 25 तिब्बत, 21 नेपाल र 1 भारतमा रहेका छन्। अध्ययन अनुसार यी हिमताल जुनसुकै बेला फुट्न सक्ने र ठूलो बाढी निम्ताउन सक्ने जोखिम छ। नेपालतर्फ दुधकोशी बेसिनमा इम्जा, लुम्दिङ, चामलाङ, होङ्गु लगायतका हिमताल उच्च जोखिममा छन्। विशेषज्ञहरूले हिमतालको नियमित अनुगमनसँगै नेपाल चीन बीच सूचना आदान प्रदान र पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन्। तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढी प्रभावित क्षेत्रमा कतिपय स्थानीय कुवाको धमिलो पानी खान बाध्य।
8: कोही बेला बाढीहरू पस्यो भनेदेखि हामीले चाहिँ पन्साउँछ हातले हजुर।
9: अनि त्यही ल्याएर खाने, अनि त्यो पानी सिधै खाने कि उमालेर खानुहुन्छ नि?
8: छानेर खान्छ हजुर।
9: छानेर केमा छान्ने?
8: कपडाहरूमा, सुतीको कपडाहरूमा, सानसानो कपडाहरू छानेर।
1: खाने पानीको पाइप जोहो गर्दै सरकार प्रभावित जिल्लामा छिट्टै समस्या समाधान हुने सरकारको दावी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
11: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
10: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
11: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
10: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
11: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
10: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
12: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढीपछि प्रभावित क्षेत्रमा खानेपानीको समस्या झन गम्भीर बन्दै गएको छ। धारा पाइपलाइन र पानीका मुहानमा क्षति पुग्दा धेरै परिवार दूषित वा असुरक्षित पानी प्रयोग गर्न बाध्य छन्। स्वच्छ खानेपानीको अभावले रोग संक्रमणको जोखिम समेत बढ्दै गएको बाढी प्रभावित क्षेत्रका स्थानीय भीमबहादुर कुमालले बताउनु भएको छ।
13: तपाईँको बाढी त उर्लिएर आएर चाहिँ यस्तो बुटाहरू त झर्याप झुरुप पानी गयो, झर्याप झुरुप के नै राख्यो, गाँचीपछि घरहरू त त्यो खम्बा क्याममा चाहिँ एउटा चाहिँ तपाईँको रासन पानी चिया खुवाउनु पानी चाहिँ एकचोटि हान्दा यस्तो फरक फर्क्यो, अर्कोचोटि फरक फर्क्यो, अर्को फेर स्वाटै लग्यो, त्यस्तो हानेर त त्यो घुमाएर पो लाँदो रहेछ त।
9: अत्तालिनु होला है,
13: नराम्रोसँग अत्तालि हजुर, फरक कसरी हाने देखिएको पनि अर्को घर हान्न हान्छ, अग्लो घर थियो स्वाट हानेर स्वाट हानेर छचक्कै पानीको मन फुट्यो।
9: अब पानी त छैन र
13: त्यो के अरे हेम्पार थियो अहिले भर्खर यता कता कता होला यता हानेको थियो त्यो पार फुट्यो गयो, अनि अहिले जोड्नी त चलन त भएन, अब सबै यस्तो व्यस्तमा छौँ, हामीले चाहिँ लागि परेको छैन, त्यस कारणले असुविधा छ हजुर।
9: पानी छैन,
13: पानी छैन,
9: खाने पानी मात्रै कि
13: पिउने खानी पानी नै छैन, परेको पानी पनि छैन, साह्रै गाह्रो छ हजुर।
9: के गर्नु पानीको,
13: पानीको अब चाहिँ नि हामीले अब तल कुवा छ सानो सानो ढब्लुको जस्तो कुवामा घर ल्याएर खाने गरेर
9: त्यो पानी चाहिँ कसरी खाइरहनु भएको
13: छ? हामीले पहिले पुर्खैदेखिको चाहिँ कुवाको पानी चाहिँ खान्थ्यौँ, त्यही पानीमा हामीले खाइरहेछौँ
9: पानी। पानी अहिले अब त यत्रो बाढी आयो त्यो कुवाको पानी दूषित हुन सक्छ, फोहोर हुन सक्छ,
13: एक घन्टा लाग्छ त्यहाँ जानलाई
9: पानी लिनलाई,
13: ताजी खोलाको छेउमा आधी घन्टा जान आधी घन्टा आउनु,
9: एक घन्टा तल गएर पानी लिएर आएर खाने
13: गाग्रो बल्ल बल्ल।
9: अनि मुहान त फोहोर भएको छैन,
13: मन चाहिँ सानो भुल्ल आउने कुवा हो हजुर, त्यति फोहोर आउनु, कोही बेला बाढीहरू पस्यो भनेदेखि हामीले चाहिँ पन्साउँछ हातले हजुर,
9: अनि त्यही लिएर खाने, अनि त्यो पानी सिधै खाने कि उमालेर खानुहुन्छ?
13: हामी त त्यतिकै खान्छ हजुर, कपडाहरूमा सुतीको कपडाहरूमा सानो सानो कपडाहरू छाने।
9: अनि अब यो पानीको मुहान बनेन भने त पानी त आफै पर्छ होला है?
13: हामीले चाहिँ पहिलेको जस्तो खाएको पहिलेको निर्वाह गरेको त्यसरी नै ल्याउनु पर्छ
9: तल
13: एक घन्टा तारिखलाई पक्नु।
9: अब के भइदियोस् भन्ने चाहनुहुन्छ त पानीको बारेमा चाहिँ, स्थानीय सरकार छ प्रशासन छ के गरिदियोस् भन्ने चाहना छ त तपाईँको?
13: अब हाम्रो यहाँ पानी ल्याइदियो भनेदेखि धेरै सुविधा हुन्छ, सुविधा हुन्छ, खाना लाउनु चाहिँ पानीले गर्दा लडर सबैले खाना लाउनु पुग्छ हजुर, पानीकै आवश्यकता छ हजुर।
1: सरकारले बाढी प्रभावित 8 जिल्लामा खानेपानीको व्यवस्था कसरी मिलाउँदैछ? सिआइएनसँग कुरा गर्दै खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रवक्ता रत्न प्रसाद लामिछानेले भन्नुभयो,
14: खानेपानी सञ्चालनको लागि एउटा कार्यदलको बैठक बसिरहेको थियो, हामीले तिनै जिल्लामा धादिङ र सुवा र बगरमा तिनजनामा एक एकवटाजना हाम्रो एकजना सिनियर डिभिजनल इन्जिनियरको नेतृत्वमा टोली चाहिँ परिचालन गर्ने गरेका छौँ भनेका छौँ, र अहिलेसम्म चाहिँ तथ्याङ्क लिइसकेका छौँ, केही ठाउँमा त हामीले तत्काल व्यवस्था गरेका छौँ, अब के मोबिलिटी जान नसक्ने अवस्था भएको ठाउँहरूमा त्यस्तो समस्या होला, नत्र हामी धादिङको केही बस्तीहरूमा पनि पुगेँ, म आफै पनि पुगेको थिएँ त्यहाँ, यसो हेर्दाखेरि अब केही ठाउँमा व्यवस्था केही ठाउँमा हाम्रो पाइप प्रोक्युरमेन्टको कामहरू भइरहेको छ, आज भोलिसम्ममा पाइप आयो भने हामी पाइप सप्लाई गर्छौँ, अहिले केही ठाउँमा हामीले पम्पहरू पनि पठाइरहेका छौँ, सकुवर हाम्रो तर्फबाट छिटोभन्दा छिटो नै त्यसहरू चाहिँ सेवा सञ्चालनको लागि हामी लागिरहेका छौँ, हाम्रो टोली चाहिँ भोलिदेखि नै सबै ठाउँमा आज पनि टोली फिल्डमा नै छ, के माध्यमबाट लगभग ढाकामा ढुवानी गर्न सकिन्छ त्यसको लागि पनि त्यो तयारी गरिरहेका छौँ हामीले।
15: अहिले स्थानीयलाई वैकल्पिक रूपमा खानेपानीको व्यवस्था कसरी गरिरहेछ?
14: अहिले चाहिँ एक हिसाबले चाहिँ अब पुराना मूलहरू पुराना ठुला स्रोतहरू चाहिँ क्षति पूर्ण रूपमा क्षति भएको छ, अहिले हामीले चाहिँ बर्खामा पलाउने मुहा मूलहरूबाट पनि पानी चाहिँ थोरै थोरै पानी ल्याएर साना साना पाइपहरूबाट पनि ल्याएर
1: विपद व्यवस्थापनमा सरकारको भूमिकामाथि प्रश्न, सत्तापक्षमै असन्तुष्टि देखिएको छ। होल्डिङ सेन्टरमा महिला तथा किशोरीको सुरक्षा जोखिम बढ्दै गएको छ। सुरक्षित बास र स्थानको व्यवस्थापन गर्न सभामुखको सरकारलाई ध्यानाकर्षण छ। भोटेको सी विपदको आज 8 दिन, खोजी उद्धार कार्य अझै जारी छ। हालसम्म 1200 भन्दा बढी शव फेला परेको छ भने मृत्यु भएका मध्ये 69 जनाको मात्रै पहिचान खुलेको छ। नेपालका 47 हिमताल उच्च
11: जोखिममा रहेको अध्ययन प्रतिवेदन छ। कोशी प्रदेशका 1,63,000 घर विपदको उच्च जोखिममा रहेको अध्ययन प्रतिवेदनले देखाएको छ। बाढी प्रभावित क्षेत्रमा भने खानेपानीको अभाव बढ्दै गएको छ। अब छिट्टै समस्या समाधान हुने सरकारको दावी छ। र नेपाल ए क्रिकेट टोली तास्मानियासँगको एक दिवसीय खेलमा पराजित भएको छ। शुक्रबार साउथ अस्ट्रेलिया र आइतबार न्यूजील्याण्ड एसँग खेल्ने तालिका छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
16: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
17: अहिले रातिको 8 बज्यो।

0: साहुजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
0: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साहुजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: स्वाद मात्र होइन प्रेम पस्कने।
4: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
5: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
6: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
7: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
8: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
10: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
11: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
10: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
11: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
10: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
11: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
12: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
13: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
12: भयो दाइ।
4: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौँ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
1: सरकारी हस्पिटल पनि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्नु पर्यो भनेर गएँ।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: कतिजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदे भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: त्यसरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाए। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागु भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, यहाँ फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सुन्छ बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50934

0: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
1: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
0: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
2: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
3: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ।
4: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: सूचना श्री धार्मिक सेवा समिति मौलाकालिका मन्दिरद्वारा श्री कृष्ण जन्माष्टमीको दिन श्री कृष्ण भगवानको पूजा अर्चना र अखण्ड हरिकीर्तन गरी धार्मिक कार्यलाई सदाझै यस वर्ष पनि मनाउने कार्यक्रम रहेको सहर्ष जानकारी गराउँदछौ। गैंडाकोट वडा नम्बर 1 मौलाकालिका फेदी स्थित श्री राधाकृष्ण मन्दिर, गणेश मन्दिर तथा सिद्धेश्वर महादेव मन्दिर परिसरमा यही भाद्र 19 गते शुक्रबार बिहान 8 बजेदेखि 20 गते बिहान 8 बजेसम्म भगवान श्री कृष्णको भव्य पूजा अर्चना र 24 घण्टे अखण्ड हरिकीर्तन गर्ने कार्यक्रम रहेकोले उक्त धार्मिक कार्यक्रममा सपरिवार उपस्थित भई पूजा अर्चना गर्नुहुन हार्दिक निमन्त्रणा गर्दछौँ। अध्यक्ष एवं श्री धार्मिक सेवा समिति मौलाकालिका मन्दिर, गैंडाकोट 1, नवलपुर।
6: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
7: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
6: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
5: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
3: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
5: सदस्यता नवीकरण तथा वन पैदावार सम्बन्धी सूचना। जयश्री सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ताहरूलाई काठको आवश्यक पर्ने भएको हुँदा यही मिति 2083 भदौ 1 गतेबाट भदौ 18 गतेसम्म काठको माग

0: फारम भरिने भएको हुँदा समयमै सदस्यता नवीकरण गरी काठको माग फारम भर्नुहुनको लागि हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैडाकोट नवलपुर।
1: हरिहर मन्दिरको सूचना। यही भाद्र 19 गते हरिहर मन्दिर परमानन्द सन्यासाश्रम गैंडाकोट साथमा भगवान श्रीकृष्णको पूजा अर्चना, 12 घण्टे अखण्ड हरिनाम संकीर्तन, लक्ष्यदीप प्रज्वलन, सत्सङ्ग कार्यक्रम र वार्षिकोत्सव सहित श्रीकृष्ण जन्माष्टमी पर्व भव्य रूपमा मनाउने कार्यक्रम रहेको हुँदा सम्पूर्ण भक्तजनहरूलाई आफ्नो सपरिवार सहित सहभागी भई पूजा अर्चना गर्नुहुन हार्दिक निमन्त्रण गर्दछौँ। विशेष कार्यक्रमहरू यही भाद्र 19 गते बिहान 6 बजे दैनिक पूजा अर्चना, 7 बजे वार्षिकोत्सव, 8 बजे 12 घण्टे अखण्ड श्री हरिनाम संकीर्तनको प्रारम्भ, मध्याह बाह्र बजे ब्रह्माण्ड नायक भगवान श्रीकृष्णको पूजा अर्चना, साँझ भजन कीर्तन सहित कथा प्रवचन र श्रीकृष्ण भगवानको जन्मोत्सव विशेष कार्यक्रम रहनेछ। श्री हरिहर मन्दिर परमानन्द सन्यासाश्रम गैंडाकोट 7 नवलपुर।
0: नन्दन सामुदायिक वन उपभोक्ता समूहको सूचना। नन्दन सामुदायिक वन उपभोक्ता समूहको मिति 2083 5/15 बसेको कार्य समितिको बैठकको निर्णय अनुसार सदस्यता नवीकरण तथा वन पैदावार माग फारम यही मिति 2083 5/31 लागि म्याद थप गरिएको बेहोरा सम्पूर्ण उपभोक्ता सदस्यहरूमा जानकारीका लागि अनुरोध गरिन्छ। नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 6, 8 र

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा होटे कोशी बाढीका प्रभावितहरूलाई प्रधानमन्त्रीको आश्वासन, विपक्षीहरूद्वारा सरकारको आलोचना।
1: यो सिङ्गो नेपालको छातीमा परेको साझा वज्रपात हो। सरकार हिजो पनि तपाईँहरूसँग थियो, आज पनि छ र भोलि पनि रहनेछ।
2: सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लाग्यो।
0: बाढी प्रभावित क्षेत्रबाट हाम्रा संवाददाता भन्छन्,
3: विपदको दोस्रो दिन हामी यहाँ आउँदाखेरि चाहिँ त्यो ब्यारेक बाहिर धेरै आफन्तहरू केही खबर पाइन्छ कि भन्ने आशमा देखिन्थे। आज चाहिँ लगभग हामी पुग्दा रित्तो थियो, तर त्यहाँ धेरै तस्विरहरू टाँसेको देखियो।
0: र उद्धारमा सुरुदेखि संलग्न एक हेलिकप्टर चालकको अनुभव। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा गत बुधबारको विनाशकारी बाढीमा परिज्यान गुमाउने मानिसहरूको संख्या 1100 नाघेको प्रहरीले जनाएको छ। अझै 4000 आसपास संख्यामा मानिसहरू हराइरहेका छन्। जल विद्युत आयोजनाका सुरुङभित्र फँसेका मानिसहरूको उद्धार प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्। सरकारले गरिरहेका प्रयासबारे संसदलाई आज जानकारी गराउँदै प्रधानमन्त्री बालेन्द्र शाहले भने,
5: सम्पर्कविहीन हुनुभएका नागरिकको खोजी जारी छ, घाइतेको उपचार जारी रहनेछ, घरबारविहीन हुनुभएकाहरूका लागि तत्कालका लागि अस्थायी र दीर्घकालीन पुनस्थापना सरकारले गर्ने नै छ, कोही कतै छुट्नु हुने छैन।
4: प्रधानमन्त्री बालेन्द्र शाह बाढीमा हराएका केही मानिसका परिवारजनले उनीहरू जीवित नभएको निष्कर्ष निकाल्दै कोषको प्रतिकृति बनाएर दाह संस्कार र काजक्रिया गर्न थालेका छन्। अमेरिकाले तेहरान विरुद्ध हवाई हमला तीव्र पारेको जवाफ स्वरूप मध्यपूर्वमा रहेका अमेरिकी निशानाहरूमाथि आक्रमणको लहर सुरु गरेको इरानले जनाएको छ। कुवेतका अनुसार इरानी ड्रोन एउटा आवासीय कम्प्लेक्समा खस्दा आगो लागेको भए पनि कुनै मानवीय क्षति भएको छैन। बाहरेन सरकारले आफूहरू कहाँ पनि हमला भएको जनाएको छ। जोर्डनमा इरानको हमला घातक रहेको भन्ने दावी अमेरिकी सेनाले अस्वीकार गरेको छ। हुर्मुज जलमार्गमा 2 तेल ट्याङ्कर धरापमा पर्दा आगो लागेको इरानी सेनाले जनाएको छ। युरोपेली सङ्घ ईयुकी विदेश नीति प्रमुखले गत महिना जर्मनीको लेप्सिक विमानस्थलमा प्रयास गरिएको ड्रोन हमला राज्यद्वारा प्रायोजित आतंकवादको नमुना भएको बताएकी छन्। जर्मनीले उक्त हमला प्रयास रुसले गरेको बताउँदै आएको छ। युकी विदेश नीति प्रमुख काजा कालासले सो घटनाबारे रुसी राजदूतलाई बोलाइएको बताइन्। ड्रोन हमलाका लागि रुस जिम्मेवार रहेको निष्कर्षमा आफूहरू पुगेको जर्मन सरकारले मङ्गलबार बताएको थियो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोलाई दोषी देखाउन झुटो प्रमाण खडा गरिएको आरोप लगाएका छन्। दक्षिण कोरियाको एक अदालतले गम्भीर अपाङ्गता भएका मानिसहरू बस्ने एउटा केयर होमका पूर्व प्रमुखलाई यौन दुर्व्यवहारको अभियोगमा दोषी ठहर गर्दै 15 जेल सजाय सुनाएको छ। किम नाम गरेका ती व्यक्तिले इन्चोन स्थित केयर होमका 3 महिलामाथि यौन दुर्व्यवहार गरेको ठहर गएको हो। उक्त घटनापछि दक्षिण कोरियाभरि रहेका 1500 बढी त्यस्ता केयर होमहरूको निरीक्षण गरिँदा दुर्व्यवहारका दर्जनौ सन्दिग्ध घटनाहरू भएको पाइएको थियो। र विश्व तापमान वृद्धि नियन्त्रण सम्बन्धी लक्ष्य, बढ्दो तापक्रम वृद्धिको असरलाई मानवताले कसरी न्यूनीकरण गर्न सक्छ भन्नेमा केन्द्रित हुनुपर्ने संयुक्त राष्ट्रसङ्घको एउटा अध्ययन प्रतिवेदनले औँल्याएको छ। सरकारहरूले निर्धारण गरिएको तापक्रमभन्दा बढी हुन नदिनेतर्फ ध्यान दिनुको सट्टा अझ चरम जलवायु परिवर्तनको सामना गर्ने उपायबारे विचार गर्नुपर्नेमा राष्ट्रसङ्घको वातावरण कार्यक्रमले जोड दिएको छ। एकजना जलवायु वैज्ञानिक बिल हेलले उक्त प्रतिवेदनले कदम चाल्न आह्वान गर्नुको सट्टा उदासीन हुन सघाउने जोखिम रहेको टिप्पणी गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईँलाई स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूलाई सरकारको अभाव खड्किन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले प्रतिनिधि सभाको आजको बैठकमा बाढी, त्यसको प्रभाव र उद्धार तथा राहतबारे जानकारी दिँदै त्यस्तो बताएका हुन्। तर विपक्षी पार्टीका नेताहरूले सरकारको कडा शब्दमा आलोचना गरेका छन्। प्रस्तुत छ एक रिपोर्ट। आज साँझसम्म बाढीमा परेर ज्यान गुमाएका 1200 धेरै शव फेला परेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। उसका अनुसार 4000 धेरै मानिस अझै पनि सम्पर्कविहीन छन्। प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री बालेनले भने,
1: सम्पर्कविहीन हुनुभएका नागरिकको खोजी जारी छ, घाइतेको उपचार जारी रहनेछ। यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिङ्गो नेपालको छातीमा परेको साझा वज्रपात हो। त्यसैले दृढ सङ्कल्प साहसका साथ यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन र थिएन, हामी लडिरहेका छौँ।
0: अधिकारीहरूका अनुसार करिब 12,000 मानिसको उद्धार गरिएको छ। सयौँ मानिसहरू घरवास विहीन भएका छन्। उनीहरूको जिम्मा सरकारले लिने बताउँदै प्रधानमन्त्री बालेनले भने,
1: घरबार विहीन हुनुभएकाहरूका लागि तत्कालका लागि अस्थायी र दीर्घकालीन पुनस्थापना सरकारले गर्ने नै छ, कोही कतै छुट्नु हुने छैन। सरकार हिजो पनि तपाईँहरूसँग थियो, आज पनि छ र भोलि पनि रहनेछ।
0: उनले विश्वव्यापी जलवायु परिवर्तनको मार खेप्नु परेको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने पनि उल्लेख गरे।
1: यस घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा हामीले खेप्नु परेको जोखिम बढ्दै गएको गम्भीर सङ्केत गरेको छ। त्यसैले हामी त सचेत हुनै पर्छ। सँगसँगै हामीले जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको छ। जलवायु परिवर्तन विश्वव्यापी योगदान हो। यसको असर न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी रहेको बुझिएको छ।
0: त्यसमा विपक्षी पार्टीका नेताहरूले समर्थन जनाए, तर खोज, उद्धार र राहतलाई लिएर सरकारको उनीहरूले कडा शब्दमा आलोचना गरे। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता भीष्मराज आङदिङले
2: स्थलगत अवलोकन र उद्धारको पर्खाइमा पीडित परिवारका क्रन्दन सुनेपछि आज यो सदनमा भन्न बाध्य भएको छु, सरकार सामाजिक सञ्जालमा अल्झियो, जोखिम समुदायमा समयमा पुग्न सकेन। सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लाग्यो, फिल्डमा भन्दा फेसबुकमा धेरै भयो हल्लामा लाग्यो। महोदय,
0: नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री प्रचण्डले पनि विपदको सुरुमा सरकारको सक्रियता प्रशंसा लायक रहेको उल्लेख गरे, तर अहिले आलोचनाको बिन्दुमा आइपुगेको उनले बताए।
6: जनपरिचालन र उद्धारमा चाहिँ सरकार असफल सिद्ध भयो। सरकारले घमण्ड गर्न हुँदैन, बरु त्यो असफलताबाट शिक्षा लिएर राहत, तत्कालको पुनस्थापना र दीर्घकालीन पुनर्निर्माणको क्रममा सरकार गम्भीर बनोस्।
0: नेकपा एमालेका नेता रामबहादुर थापाले पनि प्रधानमन्त्रीको शैली एकाङ्की भएको टिप्पणी गर्दै त्यसमा परिवर्तन गरिनुपर्ने धारणा व्यक्त गरेका छन्।
7: प्रधानमन्त्रीज्यूले आफ्नो एकाङ्गी शासन शैलीमा गुणात्मक परिवर्तन गर्नुपर्दछ, संसदप्रति पूर्णतः उत्तरदायी हुनुपर्दछ र संसदलाई सरकारको योजनाबारे निरन्तर जानकारी गराउनु पर्दछ।
0: आलोचनाका बीच पनि विपक्षी पार्टीका नेताहरूले विपदको बेला सरकारलाई सधैँ सहयोग गर्न आफूहरू तयार रहेको वचन समेत दिएका छन्। अब लागौँ बाढी प्रभावित जिल्ला नुवाकोट, जहाँबाट पछिल्लो अवस्थाबारे जानकारी दिँदैछन् हाम्रा संवाददाता फणेन्द्र दहाल।
3: हामी अपरान्ह 4 बजे नुवाकोटमा रहेको बटारमा आउँदा एकदमै ठुलो पानी परिरहेको थियो। सेनाको र निजी क्षेत्रको केही हेलिकप्टरहरू थोरै संख्यामा थिए, तर खासै उडानहरू भइरहेका थिएनन्। विपदको दोस्रो दिन हामी यहाँ आउँदाखेरि चाहिँ त्यो ब्यारेक बाहिर धेरै आफन्तहरू केही खबर पाइन्छ कि भन्ने आशमा देखिन्थे। आज चाहिँ लगभग हामी पुग्दा पानी परेर पनि हुन सक्छ, रित्तो थियो, तर त्यहाँ धेरैजना आफन्तहरूको फोन नम्बरहरू, तस्विरहरू पीडितहरूको राखेको र अनि आफन्तहरूको फोन नम्बर राखेर चाहिँ सानो फोटो, पम्पलेटहरू, पर्चाहरू त्यहाँ टाँसेको देखियो।
0: अनि फणेन्द्रजी, त्यो क्षेत्रमा जुन जलविद्युत आयोजनाहरू छन् र त्यहाँ कैयौँ मानिसहरू फँसेको भन्ने विवरणहरू थियो, उनीहरूको उद्धारको निम्ति के प्रयास भएको देखियो आज?
3: अधिकारीहरूले अहिले पनि सबै ठाउँमा सुरुङहरूमा काम भइरहेछ, एक्सकाभेटरहरू पुर्याइएको, जेनेरेटर पुर्याइएको, त्यहाँ हावा प्रवाह गर्ने कोसिसहरू भइरहेको भनेका छन्, तर कुनै पनि ब्रेक थ्रु चाहिँ भइसकेको छैन भन्ने उनीहरूको भनाइ छ। हामी आएको केही बेरमै चिलिमे हाइड्रो पावरमा भएका केही प्राविधिक जनशक्ति जसले त्यहाँ सुरुङमा फँसेका मान्छेहरूलाई उद्धार गर्न प्रयास गरिरहेका थिए, उनीहरू फर्केको दृश्य हामीले देख्न पायौँ। खास गरी लेदो माटो जुन भीषण बाढीसँगै आयो गत हप्ता, त्यसको कारण चाहिँ धेरै नै अप्ठ्यारो भइरहेछ खोज तथा उद्धार कार्यमा, अनि मौसम पनि चुनौतीपूर्ण छ, बेला बेलामा पानी परिरहन्छ, भूगोल पनि यो एरियाको चुनौतीपूर्ण हो भन्ने खालको कुरो उनीहरूको छ।
0: उनी थिए अहिले नुवाकोटमा रहेका हाम्रा संवाददाता फणेन्द्र दहाल। विपदको यस समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरू राहत, उद्धार र खोजीमा सक्रिय छन्। त्यसमा विगतका विपदहरूमा जस्तै राष्ट्रसङ्घीय निकायहरू पनि क्रियाशील देखिन्छन्। त्यसैमध्ये एक हो विश्व खाद्य कार्यक्रम WFP। बाढी प्रभावित क्षेत्रमा अहिले देखा परेको सहयोगको आवश्यकताबारे WFP नेपालका प्रमुख रियाज लोधी भन्छन्, त्यहाँ विभिन्न खालका आवश्यकताहरू छन्। स्वास्थ्य सहायता, मनोसामाजिक परामर्श, आश्रय र खानेकुराको खाँचो छ। ती आवश्यकता पूरा गर्ने प्रयास सरकारले गरिरहेको छ, किनकि यसमा सरकारको अगुवाई छ र WFP सहित राष्ट्रसङ्घीय निकायहरूले सरकारको उक्त प्रयासमा सहयोग गरिरहेका छन्। उनी एक दशक अघिको भूकम्पका बेला मानवीय सहायता परिचालनको निम्ति नेपालमा खटिएका थिए। साथी संजय ढकालले उस बेला र अहिलेको अवस्थाको तुलनात्मक जटिलताबारे जिज्ञासा राख्दा डब्ल्युएफपीका नेपाल प्रमुख लोधीले उद्धार राहत र पहुँचको दृष्टिले उस बेलाको तुलनामा यो विपद धेरै नै जटिल रहेको बताए। भुइँचालोमा घरहरू भत्किएका थिए, परिवारहरू त्यसमा फँसेका थिए, उद्धारकर्ताहरूलाई खोजी गर्ने ठाउँ थाहा थियो। अहिले बाढीले मानिसका घर बजार र गाउँबस्ती बगाएर लगेको छ, त्यसमाथि पहुँच सीमित हुँदा उद्धार कार्य निकै कठिन छ। करिब 40 किलोमिटर बाटो बगेको छ अनि कैयौँ पुलहरू बगे ती छैनन्। त्यसैले कैयौँ ठाउँमा हेलिकप्टर सेवा मात्र विकल्प छ, जुन निकै महँगो हुन्छ। उनी थिए विश्व खाद्य कार्यक्रम डब्ल्युएफपीका नेपाल प्रमुख रियाज लोधी। तपाईँ बिबिसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामीले विपदसँग सम्बन्धित विभिन्न सामग्रीसहितको लाइभ पेज पनि सञ्चालन गरिरहेका छौँ। तपाईँ हाम्रो वेबसाइट bbcnepali.com साथै हाम्रो फेसबुक पेज, युट्युब र इन्स्टाग्राममा पनि विभिन्न सामग्री पढ्न, सुन्न र हेर्न सक्नुहुन्छ। अन्तिम विषय, सरकारले सम्पूर्ण शक्ति लगाएको भनिरहेको र विपक्षीले आलोचना गरिरहेको खोज उद्धार र राहतमा सुरुदेखि संलग्न थिए हेलिकप्टरका क्याप्टेन विवेक खड्का। साथी कमल परियारले यसक्रममा उनले सङ्गालेको अनुभव सुनाइदिन आग्रह गरेका थिए।
8: विभिन्न परिवारबाट चाहिँ हामीले वाट्सएपमा चाहिँ फोटो पठाइदिएर हाम्रो मान्छे खोजिदिनु न भन्नुहुन्छ होइन। धेरैजनाको धेरै कथाहरू छ, कसैको छोराछोरी छैन, कसैको बुवा छैन, कसैको आफ्नो दाजुभाइ छैन, कसैको साथीभाइ छैन होइन। तर त्यो इलाकामा अब लासहरू देख्दाखेरि ब्याक अफ द माइन्ड चाहिँ त्यो परिवारहरूको चिचाट होइन, त्यो परिवारहरूको चाहिँ त्यो रोदन माइन्डमा खेलिरहेको हुन्छ। साथसाथै अगाडि त्यो लासहरू देख्दाखेरि कतै उहाँहरूले चाहिँ खोजिदिनु भनेको मान्छे यही पो हो कि भन्ने जस्तो पनि मनमा भइरहेको हुन्छ। त्यसले गर्दाखेरि चाहिँ एकदम दुःख लाग्छ। आफ्नो हातमा नभएको कुरामा त अब हामीले के गर्न पनि सक्दैनौँ, तर गर्न सक्ने कुराहरूमा चाहिँ हामीले हेल्प गर्ने कुरामा हामीले चाहिँ काहीँ पनि कम्प्रोमाइज चाहिँ गरेको छैन।
9: तपाईँ त्यो क्षेत्रमा पहिलेदेखि पनि धेरै ठाउँमा अवगत गर्नु भएको छ होइन। विगतमा अब त्यो प्राकृतिक रूपमा पनि एकदमै राम्रो देखिने ठाउँहरूमध्ये त्यो क्षेत्र जानेर अहिले एकदम डरलाग्दो भ्यू देखिन्छ होइन। पहिला ती ठाउँ कस्तो थियो देखिन्थ्यो र अहिले
8: पहिला त अब ग्रिनेरी होइन, खोला तल बगिरहेको कलकला त्यो साउन्डहरू सुनेर चाहिँ त्यही एरियामा सुतेको, माथिबाट हेर्दाखेरि चाहिँ सबै त्यो बजारहरू दायाँ बायाँ देखिएको, बाटोघाटोमा चाहिँ गाडीहरू गुडिरहेको, हरियाली भएको, माथि रसगढीको बेल्टहरूमा तिमुरी एरियामा चाहिँ इभीको गाडीहरू टन्नै ओरदोर गरेका, कार्गोका ठुल्ठुला ट्रकहरू ओरदोर गरेका, अहिले चाहिँ केही पनि छैन। पुरै होल एरिया नै स्वेप आउट भएको छ, घरहरू केही पनि बाँकी छैन, माथि माथिको घरहरू के बाँकी छ होइन। बाटोघाटोहरू त लगभग थोरै ठाउँहरूमा अलिअलि देखिन्छ, न त सबै ध्वस्त भएको छ होइन। बोर्डर एरियामा जहाँ जहाँ ठुल्ठुलो भवनहरू थिए चाइना साइडमा, नेपाल साइडमा, तिमुरी र घट्टखोलाको एरियामा अलिअलि गाडीहरू भित्तातिर देखिन्छ, जुन चाहिँ पल्टिएका, कुचिएका, ठोकिएका यस्तो नजारा भए केही पनि छैन। त्यसले गर्दा पुरानो सिचुएसन र अहिले सिचुएसनमा त अहिले त एकदम खाली लाग्दो नै छ।
9: यसपालि चाहिँ अलिकति एकैचोटि धेरै हेलिकप्टरहरू अपरेसनमा थियो है, जहाँबाट तपाईँहरू पुग्नु पर्थ्यो, त्यो चाहिँ एकदमै अब न्यारो नै छ नि त होइन। त्यो कसरी म्यानेजमेन्ट गर्नुभयो, गाह्रो के थियो एक्ज्याक्टली?
8: फ्लाइङमा जहिले पनि के भन्छ भने जमिन छोडेदेखि जमिन ल्यान्ड नहुन्जेसम्म त जहिले पनि संवेदनशील टाइम हुन्छ, सेफली गर्नुपर्ने हुन्छ होइन। त्यहाँमाथि पनि अहिलेको सिचुएसनमा 5-6 आर्मीको हेलिकप्टर, 8-10 चाहिँ सिभिलियन हेलिकप्टर एकै ठाउँमा एउटै भ्यालीमा कहिलेकाहीँ चाहिँ एउटै डेस्टिनेसनमा पनि उड्नुपर्ने स्थिति आउँछ। त्यसले गर्दाखेरि च्यालेन्जेसहरू त पाइलटहरूमा थियो नै, तर डिसिप्लिन मेन्टेन गरेर रेडियो फ्रिक्वेन्सीमा एकअर्कामा बोलेर ट्राफिक सेपरेसन आफै गर्थ्यौँ हामीले। ल्यान्डिङ स्पट एउटै पर्यो र 2-3 ट्राफिक छ भने बिचमा होल्ड गरेर कुरेर बस्नुपर्ने स्थिति पनि थियो। अलिक च्यालेन्ज भनेको चाहिँ मनसुन पिरियड भएको भएर अलिकति साँझ पख र कहिलेकाहीँ दिउँसो चाहिँ अब रेनहरू आउने, सर चाहिँ रेस्क्यु गर्न माथितिर गएको छ, फर्किने बेलामा एकदम हेभी रेनमा पऱ्यो, त्यस्तो खालको सिचुएसनमा चाहिँ अलिकति मौसमको चाहिँ च्यालेन्जहरू थियो। कहिलेकाहीँ अब पाइलटहरू डेस्टिनेसन पुग्दा नपुग्दै पनि डाइभर्ट गरेर आउनुपर्ने स्थिति नै आयो। त्यो बाहेक अर्को च्यालेन्ज चाहिँ त्यो विभिन्न इलाकाहरूमा चाहिँ बगाएको माटोको थुप्रो घरमा ल्यान्ड गर्नुपर्ने स्थिति पनि थियो। अहिले इभन त्यो टिमुरे, घट्टेखोला र त्यो माथिको त्यो गढी इलाकामा कहीँ ल्यान्ड गर्नु पर्यो भने त्यो माटोको ऊ बाहेक केही पनि देखिँदैन।
0: उनी थिए खोज उद्धार र राहतमा सुरुदेखि संलग्न हेलिकप्टरका क्याप्टेन विवेक खड्का, हाम्रा साथी कमल परियारसँग कुरा गर्दै। हवस् त, यसका साथै बिबिसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।
10: विजय विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437
11: अहिले रातिको 9 बज्यो
12: हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जीरा चामल म अरुमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि त्यसैले हामी सधैँ प्रयोग गरौं माइती घर स्टिम जीरा चामल
13: अत्याधुनिक प्रविधिको मेसिनद्वारा तयार गरिएको रङको हिसाबले दाना छुट्याइएको एकै साइजको दाना भएको भात कहिल्यै गिलो नहुने आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर
14: उत्पादक जयश्री फुड्स प्राली गैंडाकोट 9 नवलपरासी
15: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू
16: दन्त परीक्षण तथा परामर्श नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने गिजा सुनिने श्वास गनाउने गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिसा सिमेन्ट भर्ने नयाँ दाँत राख्ने झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने
15: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ
16: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन फोन 056-494-373 र 494-741 शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि फोन 056-513-412 मोबाइल 98013-63412 खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा
17: ध्यान दिनुहोस् आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ अनावश्यक खर्च घटाऊ नियमित बचत गरौँ सहकारीमा बचत गर्दा सुरक्षित भविष्य सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 2 नवलपरासी बर्दघाट सुस्तापूर्व
18: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा
19: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ
20: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू
21: छाती पेट मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा
22: सर्जरी सम्बन्धी सेवा
21: हाड जोडी सम्बन्धी सेवा
22: स्त्री तथा प्रसूति रोग सेवा
21: बाल रोग सेवा
22: न्युरो सर्जरी सेवा
21: न्युरो साइकियाट्रिक सेवा
22: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी बायोकेमिस्ट्री ल्याब इसिजी इइजी इन्डोस्कोपी एक्सरे अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू
20: थप जानकारीको लागि सम्पर्क एमपिआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन फोन 056-525-514 र 525-517
23: नोट नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ
24: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ
25: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
26: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
27: हो श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
28: किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम जर्किन डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
29: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ फोन नम्बर 056-598-833 र 598-834

0: FM XA1.2।
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
2: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
1: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
2: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
1: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
2: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए।
1: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
2: कैजनाले विश्वास गरिन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गएथेँ त्यो मैले पुरा पाएँ।
1: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
2: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेद भन्ने त्यसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
1: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
2: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
1: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
2: त्यस सरसँग गएर यस्तो यस्तो समस्या सचर अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
1: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
2: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि देखिने निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
3: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98555 9 34।

0: 89.5 बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने एकै 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ
5: मेरो तोलाकान्त सुना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550-50934
6: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
7: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
6: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर
7: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
6: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
7: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर
8: संस्था दर्ताको सिफारिस लिनु थियो के कागजात चाहिने रहेछ
9: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त संस्थाको विधान वा नियमावली निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस् बहाल कर तिरेको रसिद नतिरेको भए तिर्नु पर्दछ संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद अन्य कागजातहरू पनि आवश्यक हुन्छ
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
10: प्रत्येक श्रोताको मनको आवाज त्यही आवाजमा सबैको मन यो हो सामुदायिक रेडियो विजय एफएम सामुदायिकको आवाज

नमस्कार एवं रात्रिकालीन अभिवादन। यस बेला तपाईँ सामुदायिक रेडियो विजय एफएम 101.6 सुनिरहनु भएको छ। हाम्रो प्रसारण यात्रामा हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। भोलि पनि तपाईँको यस्तै साथको अपेक्षा राख्दछौँ। सामुदायिक रेडियो विजय एफएम 101.6 ध्वनि तरङ्ग मार्फत प्रसारण हुने सम्पूर्ण प्रस्तुतिहरू आजका लागि यही समापन भएका छन्। विजय एफएमको ध्वनि तरङ्ग मार्फत भोलि बिहान 4:55 कञ्चन धुनसँगै हामी तपाईँ समक्ष आउनेछौँ। अहिलेका लागि भने सामुदायिक रेडियो विजय एफएम 101.6 परिवारलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्रि।

नमस्कार अनि हार्दिक स्वागत छ यहाँलाई समुदायको आवाज सामुदायिक रेडियो विजय एफएम 101.6 को प्रभातकालीन प्रस्तुतिसँगै बिहानको 5 बजिसकेको छ। यस मुहूर्तमा मठ मन्दिरहरूमा बजिरहेका शङ्ख घण्टीका ती समधुर आवाजसँगै विजय एफएम 101.6 ट्युन गरेर आफ्नो साधनामा लागिरहनु भएको छ। सज्जनवृन्द, यहाँकै घर आँगनमा सामुदायिक रेडियो विजय एफएम 101.6 यहाँहरूको माया ममता र हार्दिकताले सर्वत्र गुन्जन सफल रहेको छ। हाम्रा सम्पूर्ण प्रभातकालीन कार्यक्रमहरू बिस्तारै ढोका उघार्दै यहाँहरू समक्ष प्रस्तुत हुँदैछन्। यहाँले निरन्तर अटुट सूचना, समाचार र सकारात्मक सन्देश प्रस्तुत हुने कार्यक्रमहरूका साथ मनोरञ्जनात्मक प्रस्तुतिहरू सुन्न सक्नुहुनेछ।

श्री परमात्मने नमः। श्री मौलकालिका देवे नमः। विदिताम समप्रभा मृगवती स्कंदस्थितामीशनाम कन्याभिः करवालखेटविलच्छदस्थविरसेविताम् हस्ते चक्रगदाशिखेटविशकां चापं गुणं तर्जनीं दिव्यानामनलातिकां शशिधरां दुर्गां त्रिनेत्रां भजे। देवी भगवती मौलकालिकाको चरण हार्दिक नमन। तपाईँको अन्तरदिलमा विद्यमान आत्मस्वरूपी परमात्मालाई नमस्कार। मध्य नेपालको उत्कृष्ट सामुदायिक रेडियो विजेएफएम 101.6 को प्रभातकालीन प्रस्तुति कार्यक्रम आराधनामा तपाईँलाई हार्दिक स्वागत गर्दछु। म कृष्णमणि, प्रविधि संयोजन मित्र राजेन्द्र एवं अरुणका साथमा आजको यो स्वागत वर्षाईमा तपाईँ हामी यद्यपि यात्रा गरिरहेका छौँ, धार्मिक सेवा समिति मौलकालिका मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमलाई यहाँले प्रत्येक दिन यो शुभ बिहानको 5 बजेदेखि सुन्दै आउनुभएको छ। आउनुहोस् कार्यक्रमको श्री गणेश गरौँ। आजको पञ्चाङ्गसँग सम्बद्ध जानकारीबाट आज मिति 2083 साल भाद्र 18 गते बिहिबार, तदनुसार सेप्टेम्बर 3 तारिक सन् 2026, अहिले भाद्रपद कृष्ण पक्षको सप्तमी तिथि, आज गौरा सप्तमीको घडीपला रहेको छ 49:43 पला, जसको अवधि हुनेछ रात्रिको 1:37 सम्मको। साथै कृतिका नक्षत्र रहेको छ 47:46 पला, यसको अवधि भने रात्रिको 12:50 सम्मको हुनेछ। साथै व्याघात योग छ, करणमा भद्रा एवं बवकरण रहेको छ, आनन्दादिकोमा लुम्ब योग छ। मेष राशिमा चन्द्रमाको अवस्थिति केवल अहिले बिहानको 7:53 मात्रै रहेको छ, दिनमान 31:33 पलाको रहेको छ। सूर्योदय बिहान 5:44 मा हुँदैछ भने सूर्यास्त साँझ 6:21 मा हुनेछ। आजको यो दिन अमुक्ताभरण सप्तमीको दिन पनि रहेको छ र साथै गौरा सप्तमीको पावन दिन पनि रहेको छ। यस गौरा पर्वको हार्दिक मङ्गलमय शुभकामना तपाईँ सम्पूर्णमा। भगवती गौरी पार्वतीका अनुकम्पद्वारा सबैका जीवनमा सुख समृद्धिको बहार प्राप्ति होस् र सबैलाई आनन्द एवं उमङ्ग उत्साह मिलिरहोस् हामी कामना गर्दछौँ। आखिरी देवी भगवतीकै उपासना हो गौरी भगवतीको यो विशेष पर्व। आउनुहोस् हामी पनि यो शुभ बिहानीमा गौरी स्वरूपिणी भगवती देवीकै उपासनामा संलग्न हुँदैछौँ। आफ्नै स्थानीय शक्तिमय माता भगवती मौलकालिका देवीको उपासनाद्वारा उनी भगवतीका स्वरूपमा हामी गौरी भगवतीको स्वरूप समेत निहित रहेको अनुभव गर्दै उनी भगवतीको उपासना गर्नेछौँ। ओम सर्वमङ्गल माङ्गल्ये शिवे सर्वार्थ साधिके शरण्ये त्र्यम्बके गौरी नारायणी नमस्ते। गौरी भगवतीका रूपमा रहनुभएकी देवी मौलकालिकालाई हामी हार्दिक नमन गर्दछौँ, वन्दना गर्दछौँ। एउटै देवीमा विभिन्न स्वरूप हुन्छन्, विभिन्न शक्ति हुन्छन्, उनी भगवतीमा गौरी शक्ति पनि सन्निवेश भएको हुन्छ। आउनुहोस् हामी गौरी शक्तिमयी भगवती देवीको उपासनाको सन्दर्भसँग जोडिँदै यो पवित्र भूमिमा श्रद्धालुहरूको आवागमनको अवस्थालाई पनि बुझौँ। भक्त श्रद्धालुहरूको जुन हरेक दिन करिब 1500 को हाराहारीमा उपस्थिति रहने कुरा यहाँका मूल पुजारी बताउनुहुन्छ। यसको एकमात्र कारण तपाईँ हामी सबैलाई अवगत नै छ, भगवती देवीको चौतर्फी महिमा प्रसृत हुँदै जानु र यहाँ आउनुहुने श्रद्धालुहरूले भगवती देवीको उपासना गर्दा आफ्ना विविध सङ्कल्पहरू पूर्ण भएको पाउनुले नै आज धेरै श्रद्धालुहरू यस क्षेत्रमा भगवती देवीको दर्शनका लागि आउने गर्नुहुन्छ। एक पटक मात्र नभएर पटक पटकसम्म आइरहनुहुने कैयौँ श्रद्धालुहरूलाई यो प्रस्तुताले भेटेको छ। वास्तवमा यो यस्तो पवित्र भूमि हो जहाँ पटक पटक गइरहने, दर्शन गरिरहने मन जागृत हुन्छ, इच्छा जागृत भएर आउँछ। त्यसैले यहाँ कैयौँ चोटि यात्रा गर्नुहुने श्रद्धालुहरू जति पटक जाँदा पनि अझै यस क्षेत्रको सौन्दर्यपानको धित नमरेको कुरो बताउनुहुन्छ। आउनुहोस् तपाईँलाई पनि यो पवित्र भूमिमा सदैव स्वागत गरिएको छ। भगवती देवी मौलकालिकाको उपासना गरी जीवनमा कृतकृत्य बन्नुहोस्। यहाँलाई यो जानकारीमूलक सन्देश निवेदन गर्दै र देवी भगवतीका चरणमा यी शब्द सुमनहरू अर्पण गर्दै अबको क्रममा पनि हामी सुन्दैछौँ भगवती सरस्वती माताको यो

कर्णप्रिय आवाजमा भगवती सरस्वती माताको यो वचन यहाँलाई स्वागत गर्दछु। कार्यक्रममा भक्त साधक दिनको प्रारम्भ शक्तिको उपासनाबाट यो थालनी हुने गर्दछ। आज गौरा पर्व गौरा सप्तमी, जहाँ बिरुडा पञ्चमीदेखि प्रारम्भ गरिएको पञ्चमी षष्ठी सप्तमी अष्टमी लगभग चार दिनसम्मको निरन्तरको व्रत उपासना तथा भगवती गौरी देवीको विशेष पूजन जस्ता महत्त्वपूर्ण सांस्कृतिक धार्मिक पर्वले यो नेपाललाई दिग्दिगन्त व्यापी जीवन्त तुल्याएका छन्। सुदूरपश्चिमको डोटी लगायतका विशिष्ट स्थानहरूमा अत्यन्तै धुमधामका साथमा मनाइने गौरा पर्व, योसँग हामी को चाहिँ परिचित छैनौँ र पक्कै पनि परिवर्तित यो अवस्थामा हामी सबै भगवती गौरी देवीको उपासनासँग परिचित नै छौँ। तथापि आजको सन्दर्भ भगवती गौरा देवीका चरणमा भक्तिभाव अर्पण गर्नका लागि हामीले यही सन्दर्भलाई पस्किरहेका छौँ। भक्त साधक गौरी भगवती, जहाँ बिरुडा पञ्चमीको दिनमा पाँच किसिमका अनाजहरू बिउहरू भिजाएर टुसा उमार्ने काम हुन्छ, त्यहाँ उमारिने विभिन्न अन्नहरू मध्येमा गहतसम्म पनि त्यसमा समावेश गराइएको हुन्छ। त्यसै गरी गुराँसका सिड अथवा बिउहरू समेत त्यसमा समाहित गरिएका हुन्छन्। मास लगायतका वस्तुहरू उमारिन्छन्। यसरी पाँच किसिमका अन्नहरू उमारेर दत्यौन दुबो इत्यादि विभिन्न पवित्र वस्तुबाट गौरा देवीको मूर्ति जस्तै बनाइन्छ, निर्माण गरिन्छ। जलाशयमा गौरी भगवतीको आवाहन गर्दै त्यहाँ पूजा अर्चना सहित जहाँ गौरा घर बनाइएको हुन्छ ती सबै बिरुडाहरू उमार्ने राख्ने भगवतीमा अर्पण गर्ने तथा गौरा भगवतीको जहाँ आवाहन गरेर मूर्ति निर्माण गरेर राखिएको थियो त्यस स्थलबाट गौरा भगवतीको मन्दिरभित्र त्यो मूर्तिलाई प्रवेश गराउने, धुमधामसँग नाचगान भजन कीर्तन देउडा नाच लगायतका सम्पूर्ण सांस्कृतिक धार्मिक कृत्य कर्महरू सम्पन्न गरिने यो महान पर्व हो। यसैमा एक किसिमको सूत्र पूजा गरेर जहाँ अर्पण गरिएको हुन्छ त्यही सूत्रलाई धागोलाई धारण गर्ने काम गर्नुहुन्छ विशेष गरी महिला वर्गले। पुरुषहरूको यज्ञ पवित्र अर्थात् जनै जस्तै भगवती गौरीमा आवाहन गरेर पूजन गरेर चढाइएको त्यो धागोलाई महिलाहरूले यज्ञ पवित्र सरहकै मान्यता दिएर धारणा गर्नुहुन्छ। यो एक किसिमको व्रतमा बाँधिएको अवस्थाको संकेत हो। एक आपसमा भाइचाराको मेलमिलापको वातावरण सृजना गर्नमा गौरा पर्वको अत्यन्तै ठुलो महत्व रहेको छ। भगवती गौरी देवीको उपासना गरिने सन्दर्भसँग यो पर्व महिमा मण्डित बनेर रहेको छ। त्यसो त यो विशाल नेपाल भूमि भगवती गौरी देवीको क्रीडा स्थल हो, उहाँले खेल्ने आँगन हो यो देश। पर्वतकी छोरी पार्वतीका रूपमा उदाउनु भएकी भगवती गौरी यही नेपालको पवित्र क्षेत्रमा आफ्नो पदार्पण गरेर यहाँका प्रत्येक रज रेणुहरूलाई पवित्र तुल्याउनुहुन्छ। यही आश्रय प्राप्त गरेर त यहाँ कयौँ ऋषि महर्षिहरूले विभिन्न गुफा कन्दराहरूमा सयौँ सयौँ वर्षसम्म तपस्यालीन बनेर रहनु भएको र सिद्धि प्राप्त गरेका यस्ता कयौँ उदाहरणहरू छन् जुन कुरा पौराणिक इतिहासहरूमा उल्लेख गरिएका छन्। आज ती सबै कुराहरू खोज अनुसन्धान र लेखन नहुनुको कारणले कैयौँ इतिहासको गर्भभित्र त्यसै हराएर लुकेर गइसकेका छन्। जे जति हामीले पौराणिक आख्यानहरूबाट इतिहास प्राप्त गर्छौँ यिनैको आधारमा आकलन गर्दा नेपालका गुफा कन्दराहरू पर्वतहरू उच्च शिखरहरू यी सबै ऋषि महर्षिहरूका तपोभूमि हुन्। त्यसैले यो नेपालको माटो हरेक कण कण अत्यन्तै चोखो छ, पवित्र छ। यो नेपालको माटोलाई शिरमा निधारमा लगाउनाले मात्रै पनि अत्यन्तै पवित्र बनिन्छ। भक्त साधक आउनुहोस्, यस्तो देवदेश नेपालमा आफ्नो खेल भूमि बनाएर विभिन्न लीला रचना गर्नुहुने भगवती देवीको सम्झना गर्दै यो एउटा भजन श्रवण गरौँ।

0: सुन्दै हुनुहुन्छ कर्णप्रिय आवाजमा यो सुमधुर भक्ति गाथा। यहाँलाई स्वागत गर्दछु कार्यक्रममा। हामी यद्यपि विगतका श्रृङ्खलादेखि महाभारतको उपादेयता, यसको महत्ता तथा समय सान्दर्भिकताका बारेमा चर्चा गर्दै आएका थियौँ, तर आज विशेष पर्व गौरा सप्तमी गौरा पर्व रहेको कारणले ती विषयवस्तुलाई यतिखेर थाती राख्दै हामीले यिनै गौरा पर्वसँग महिमा सम्बद्ध विषयवस्तु पस्किने जमर्को गरेका हौँ। सुदूरपश्चिमेली श्रद्धालु भक्तजनहरूले, विशेष गरी डोटीका श्रद्धालुहरूले, संस्कृतिका पारखीहरूले जुन किसिमको रमाइलो उत्साह उमङ्गका साथ यो पर्वलाई मनाउनुहुन्छ र यस पर्वमा सहभागी हुनुहुने सम्पूर्णलाई अत्यन्तै रमणीय वातावरणमा आफ्नो सांस्कृतिक पहिचानको स्वाद चखाउनुहुन्छ, जसमा सबै मन्त्रमुग्ध बनिन्छ। यस्तो किसिमको विशिष्ट सांस्कृतिक महत्त्व तथा धार्मिक महत्तालाई उच्च बिन्दुमा राखेको गौरा पर्व भगवती गौरी देवीको उपासनाको पर्व हो। गौरी भगवतीको उपासना गर्नाले सबैमा सुख शान्ति समृद्धि प्राप्ति हुन्छ, यस किसिमको महिमा शास्त्रमा बताइएको छ। साथै गौरा भगवती देवीले सबैको रक्षा गर्नुभएको कुरा देवी भागवतमा समेत उल्लेख गरिएको छ। कुनै समयमा हैहय वंशमा उत्पन्न भएका राजाहरू अत्यन्तै असल, क्षमाशील, जनताका प्रिय, ऋषि महर्षि ब्राह्मणहरूका प्रिय थिए, तर त्यही हैहय वंशमा कतिपय यस्ता उद्दण्ड राजाहरूको जन्म हुन पुग्यो, जसले देवभूमि भनेर दान दिइएका, देवताका मन्दिरका लागि दान दिइएका वस्तुहरू, पवित्र शास्त्रका ज्ञाता विद्वान ब्राह्मणहरूलाई दान दिइएका वस्तुहरू उनीहरूले धमाधम खोज्न थाले। हाम्रा पुर्खाहरूले दिएको धन ल्याओ, फिर्ता ल्याओ भनेर आफ्नै पुर्खाले दान दिएका कुराहरू उनका छोरा नातिहरूले खोज्न थालेपछि त्यहाँ एउटा अचम्मको अनर्थ हुन पुग्यो। जहाँ भृगुवंशी ब्राह्मणहरूलाई हदैसम्मको दुःख दिएर छिन्न भिन्न बनाउने, तिनीहरूबाट उनका परिवार ब्राह्मणहरूलाई छुटाउने जस्ता कुकृत्यहरू हैहय वंशी राजाका वंशका दुष्टहरूले उद्दण्ड मचाइरहेका थिए। यसैबाट ब्राह्मणहरूले आफ्नो अस्तित्वलाई रक्षा गर्नका लागि जुन किसिमले दिव्य पुरुष भगवानको र भगवती देवीको उपासना गरे, त्यसपछि त्यो दिव्य तेज प्रकट भएर हैहय वंशीहरू सम्पूर्णलाई त्यो तेजले जन्मान्ध बनाइदिएको थियो, तुरुन्तै अन्धा बन्न पुगेका थिए र उनीहरूको रक्षा भएको थियो ब्राह्मणीहरूको। यसरी गौरी भगवती देवीले आफ्नो विशाल तेज प्रकट गरेर सबैको रक्षा गर्नुभएको, दुर्जनलाई दण्ड सजाय दिनुभएको खुसियालीमा भगवती गौरा देवीसँग आफ्नो शुक्रिया जनाउनका लागि, आफ्नो कृतार्थता व्यक्त गर्नका लागि श्रद्धालु भक्तहरूले भगवती देवीको उपासना पूजन गर्दै आएको इतिहाससँग यो गौरा पर्वको महिमा जोडिएको छ, जसमा सद्भाव र सद्विचार, भाइचाराको स्नेहलाई बढाउनका लागि एक आपसमा हातेमालो गर्दै देउडा नाच्ने गरिन्छ। हरेकले हातेमालो गरेर किन नाचिन्छ भन्ने कुराले हामीभित्र मन कर्म वचनले हामी एकाकार छौँ, हामी भाइचारा नाता सम्बन्धमा जोडिएका छौँ भन्ने किसिमको एकताको पाठ सिकाउँदछ गौरा पर्वले र देउडा नृत्यले। भक्त साधक यिनै सन्दर्भ विशेषलाई चर्चा गर्दै रहँदा समयको पाबन्दीसँगै आजको लागि भने छुट्टिने यो अन्तिम बिन्दुमा उभिएका छौँ। यस अवधिभर रहेर साथ दिनुहुने तपाईँलाई धन्यवाद। प्रविधि संयोजन मित्र राजेन्द्र एवं अरुणलाई धन्यवाद। धार्मिक सेवा समिति मौलकालिका मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमका माध्यमबाट तपाईँको जीवन सुखद बनोस् भन्ने प्रार्थना देवी भगवती मौलकालिकाका चरणमा अर्पण गर्दछु। फेरि पनि गौरा पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै आफ्ना जीवनका अधुरा सपनाहरूलाई पूर्ण गर्नका लागि भगवती मौलकालिका देवीको उपासना गर्दै रहनुहोस् भन्ने सद्भावको साथ कार्यक्रमबाट म कृष्णमणि पनि बिदा हुन्छु। शुभ प्रभातम्। ओम सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्। ओम शान्तिः शान्तिः शान्तिः।
1: मेरो मात्र होइन, हामी सबैको एउटै रोजाई, स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन, किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि, त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
2: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको रङको हिसाबले दाना छुट्याइएको एकै साइजको दाना भएको भात कहिल्यै गिलो नहुने आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर
3: उत्पादक जयश्री फुड्स प्राली गैंडाकोट 9 नवलपरासी
4: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
7: मेरो तोका कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
9: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
10: मैले बुझिसकेँ बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र।
9: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
11: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
12: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015, मोबाइल 98612-20437।
13: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
14: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
13: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
14: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
13: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
14: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
15: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
16: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
15: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
17: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
12: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: पारी चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन सडक नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौँ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
2: लामो समय धुलामे सडकले दिएको कष्टपछि अब हाम्रो क्षेत्रको पूर्व पश्चिम राजमार्ग फराकिलो भएको छ। सडक छ लेनमा विस्तार भए पनि आवश्यक ठाउँमा ट्राफिक चिन्हहरू राख्ने काम बाँकी नै छ।
3: डिभाइडर नागेर सडक काट्नु, जेब्रा क्रसिङको व्यवस्था गर्नु र ट्राफिक नियम नमान्नु जस्ता असावधानीले दुर्घटना निम्त्याउँछ।
2: जिल्ला ट्राफिक कार्यालय कावासोतीका अनुसार गत एक वर्षमै 65 जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् र 98 जना ठुला दुर्घटनाबाट जोगिएका छन्। यो संख्या केवल तथ्य होइन, कसैको बुबा आमा दाजु बहिनी र सन्तान गुमाउनुको पीडा हो।
3: सडक फराकिलो भएसँगै गाडीको गति पनि तीव्र छ, तर हाम्रो एक सानो गल्तीले हाम्रो आफ्नै जीवन समाप्त हुन सक्छ।
2: सडकमा यात्रा गर्दा भित्री लेनमा बाइक तथा स्कुटी नचलाऊ, भित्री लेन तीव्र गतिमा घुम्ने तथा ओभरटेक गर्ने सवारी साधनलाई छोडौँ, साथै तोकेको गतिमा मात्रै सवारी चलाऊ।
3: सुरक्षित समाज निर्माणको लागि गैडाकोट इङ्ग्लिस स्कुलको प्रयास।
4: गैडाकोट इङ्ग्लिस स्कुल जिल्लाकै एकमात्र क वर्गको विद्यालय।

हरेक घरको खुशी घर घरमा एलजी लाइफ्स गुड।

0: एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
2: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
3: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
2: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
3: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सीएमसी हस्पिटल ठीक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
4: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर।
5: आज विक्रम सम्वत 2083 साल भदौ 18 गते बिहिबार, भदौ कृष्ण पक्ष सप्तमी, 3 सेप्टेम्बर सन् 2026। नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
6: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेक उत्पादन, च्याउ भनेकै राजा च्याउ।
7: सुरुङ उद्धार बारे प्रधानमन्त्रीको दाबी गलत भएको विज्ञहरूको भनाई, विपद व्यवस्थापनमा सरकार असफल भएको विपक्षी दलको निष्कर्ष, सत्तापक्ष पनि देखिँदैन सन्तुष्ट, सर्दैछ बढ्दै दुर्गन्ध, प्रधानमन्त्री भन्छन् यस क्षेत्रकै ठूलो विपत्ति बाढीमा धसिएको सरकार, लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले माछा संरक्षणमा जोड दिँदै स्थानीय सरकार शीर्षकको शुभ समाचार।
5: बागलुङको जैमिनी नगरपालिकाले असला माछा संरक्षणमा जोड दिएको छ। पछिल्लो समय कालीगण्डकी नदी सहित स्थानीय थेउले खोलामा करेन्ट र विषादी प्रयोग गरेर माछा मार्न थालेपछि नगरपालिकाले कडाई गरेको हो। स्थानीय खोलामा पाइने रैथाने असला माछा हराउने चुनौती बढेपछि बागलुङमा एक पछि अर्को स्थानीय पालिकाले माछा मार्न कडाई गर्न थालेका छन्। बागलुङको गलकोट नगरपालिकाले 3 वर्ष यता प्रजनन समयमा माछा मार्न प्रतिबन्ध लगाउँदै आएको छ। गलकोटको दरम खोलामा पाइने असला माछा देशभरमै प्रसिद्ध छ।
8: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल बैंकमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
9: तपाईको नोबेल बैंकमा खाता छ कि छैन त?
6: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
10: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16, देशभरका भाटभटेनी, बिग मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
6: स्वादिलो, पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
11: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। बाढीसँगै हिलो माटोले थुनिएका सुरुङमा फँसेका मानिसहरूको उद्धार गर्ने विशेषज्ञता विश्वभर नै नभएको भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको दावी गलत रहेको विज्ञहरूले बताएका छन्। प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्रीले सुरुङ उद्धारको विशेषज्ञताबारे टिप्पणी गरेका थिए, जसबारे विज्ञहरूले चासो राखेका हुन्। हिलो जमेको सुरुङबाट उद्धार गर्ने काम समय लाग्ने खालको भए पनि विश्वका अन्य मुलुकसँग विशेषज्ञता नै नभएको भन्नु गलत हुने उनीहरू बताउँछन्। यसअघि भारत, चीन, पेरू, चिल्ली लगायत मुलुकमा जटिल किसिमले सुरुङमा फँसेका मानिसहरूको उद्धार भएको र ती देशहरूमा विशेषज्ञता र यसका लागि चाहिने आधुनिक प्रविधि पनि भएको विज्ञहरूको भनाइ छ। प्रधानमन्त्रीले भनेका थिए, यो टनेल आएको विपत्ति विशेष किसिमको छ। विश्वभरि पाइने एक्सपर्टहरू चाहिँ टनेलमा आउने पहिरोलाई पन्छाएर उद्धार गर्ने खालका हुन्। यस्तो एक्सपर्टिज चाहिँ विश्वभरि नै छ, तर यो चाहिँ फरक किसिमको किन हो भन्दा यो पहिरोले थुनिएको टनेल होइन। यो यी बाढीभित्र पसेर सँगसँगै हिलो माटोहरूले पुरै थुनिएका टनेलहरू हुन्। यस सम्बन्धी काम गर्नलाई एकदमै ठुलो एक्सपर्टिज कुनै देशहरूसँग थिएन, हामीसँग पनि छैन। तत्कालै गर्न सकिने टेक्नोलोजी अहिलेसम्म कोहीसँग पनि छैन। विभिन्न राष्ट्रहरूमा जति उद्धार भएका थिए त्योभन्दा यो एकदमै बिल्कुलै फरक किसिमको अवस्था हो, प्रधानमन्त्री बालेन शाहले भनेका थिए। लामो समयदेखि नेपालको जलविद्युत क्षेत्रमा काम गरिरहेका इन्जिनियरिङ जियोलोजिस्ट सुभाष चन्द्र सुनवार ढुङ्गा तथा हिलोले थुनेको सुरुङबाट उद्धार गर्ने काम अलि ढिलो हुने भन्ने प्रधानमन्त्रीको भनाई ठिक भए पनि विदेशमा हाम्रो भन्दा उन्नत प्रविधि र विशेषज्ञता नभएको भन्ने भनाई चाहिँ सही नभएको बताउँछन्। खास गरी चिलिमे र माथिल्लो त्रिशुली थ्रेडको सुरुङ हेर्दा हिलो चमेको देखिन्छ, त्यसलाई हटाउँदै अघि बढ्नुपर्छ, त्यसमा समय लाग्ने नै भयो। ढुङ्गाले पनि बाटो छेकेको छ, एकैपटक स्वाट्टै जान मिल्दैन उनले भनेका छन्। तर त्यसको विकल्पमा विश्वमा अन्य प्राविधिक पनि विकास भएका छन्, त्यो प्रयोग गरेर उद्धार भएको समेत उनले बताएका छन्। त्यस्तै भारतमै पनि तपोवन जलविद्युत र सिल्क्यारा जलविद्युतको टनेलमा हिमताल विस्फोटबाट आएको बाढीले पुरेपछि माथिबाट भर्टिकल सुरुङ खनी फँसेकाहरूको उद्धारको समेत उनले दृष्टान्त प्रेस गरेका छन्। विज्ञ भन्छन् सुरुङ उद्धारबारे प्रधानमन्त्रीको दावी गलत शीर्षकमा यो खबर छ।
5: यता नागरिक दैनिकले यस क्षेत्रकै ठूलो विपत्ति प्रधानमन्त्री शीर्षकमा खबर छापेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी र त्रिशुली नदीमा बाढ़ी आएको एक सातापछि यसबाट भएको क्षति र उद्धारबारे बुधबार प्रतिनिधि सभालाई जानकारी गराएका थिए। उनले विनाशकारी बाढ़ी उच्च हिमाली क्षेत्रमा गएको हिमचट्टान पहिरोबाट सिर्जित यस क्षेत्रकै ठूलो विपत्ति र पूर्वानुमान भन्दा बाहिरको घटना भएको बताए। प्रधानमन्त्री शाहले बाढ़ी प्रभावित 11,993 जनाको उद्धार भइसकेको, 3,916 जना अझै सम्पर्कविहीन रहेको, फेला परेका 1,114 शवमध्ये 95 शनाखत भई परिवारलाई हस्तान्तरण गरेको जानकारी प्रतिनिधि सभालाई गराए। उनले खोज र उद्धार जारी रहेको र यसका लागि 13,295 सुरक्षाकर्मी र हेलिकप्टर परिचालित भएको बताएका थिए।
7: भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सरकारको उपस्थिति र सांसदहरूका गतिविधिलाई लिएर संसदमा गम्भीर चासो व्यक्त भएको छ। भदौ 10 गति बिहान नेपाल चीन सीमा स्थित भोटेकोशी लेहेन्देमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा, तनहुँ जिल्लाका 15 स्थानीय तहमा जनधनको ठूलो क्षति भएको छ। बाढी प्रभावित क्षेत्रमा फँसेका नागरिकको खोजी, उद्धार र राहत वितरणमा सरकारको भूमिका प्रभावकारी नदेखिएको

0: प्रदेश र स्थानीय सरकारसँग निरन्तर संवादमै रहेर उद्धार र राहतको काम भइरहेको जानकारी दिएका थिए। बैठकमा पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकार सामाजिक सञ्जालमा देखिएको तर पीडितहरूको उद्धार र राहत वितरणमा नदेखिएको आरोप लगाएका छन्। विपदको बेला सबै सहयोग नलिएमा समयले नपर्खिने उनले चेतावनी दिएका छन्। उनले भनेका छन्, तपाईँको नेता प्रधानमन्त्रीजी हामी सबैको प्रधानमन्त्री हो, गम्भीर भएर सबैको विश्वास जित्न सक्नु भएन भने समयले उहाँलाई पनि नपर्खिन सक्छ। यदि ध्यान रहोस् भन्दै उनले गम्भीर चेतावनी समेत दिएका थिए। त्यस्तै प्रमुख प्रतिपक्षीय दलका नेता विष्णुराज आङदिम्बेले पनि संविधानले तीन तहको सरकारको व्यवस्था गरे पनि संघीय सरकारले स्थानीय र प्रदेश सरकारसँग कुनै समन्वय नगरेको आरोप लगाएका छन्। आङदिम्बेले बाढी र आएको एक साता बितिसक्दा पनि सरकारको कार्यशैली प्रभावकारी नभएको बताएका छन्। त्यस्तै विपदको बेला प्रचार गर्ने समय नभई पीडितहरूको प्राण बचाउने समय भएको तर्फ समेत उनले ध्यानाकर्षण गराएका थिए। त्यस्तै सरकारका केही मन्त्री र राज्यसभाका सांसदहरूको गतिविधिलाई लिएर सामाजिक सञ्जालमा समेत अहिले टिप्पणी भइरहेका छन्। विपद व्यवस्थापनमा सरकारको भूमिकालाई लिएर विपक्षी दलहरूले सरकारको चरको आलोचना गरिरहँदा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाका सभापति रवि लामिछाने र नेताहरू समेत सरकारप्रति असन्तुष्ट देखिएका छन्। राष्ट्रपा संसदीय दलका नेता गणेश पराजुलीले सरकारले भएका कमजोरीहरूलाई स्वीकार गर्दै नागरिकको जीवन रक्षाका लागि थप गम्भीरताका साथ लाग्नुपर्नेमा जोड दिएका छन्। विपद व्यवस्थापनमा सरकार असफल भएको विपक्षी दलहरूको निष्कर्ष, सत्ता पक्ष पनि देखिँदैन सन्तुष्ट शीर्षकमा यो खबर छ।
1: सर्दैछ बढ्दै दुर्गन्ध शीर्षकमा नागरिक दैनिकमा खबर छ। त्रिवी शिक्षण अस्पताल महाराजगंज स्थित फरेन्सिक विभागको दृश्य बुधबार कोरोना महामारीको बेला जस्तै देखियो। सब व्यवस्थापनमा खटिएकाहरू कोरोना कालमा जस्तै मास्क तथा सुरक्षा कवचमा थिए। खटिएका सुरक्षाकर्मी, आफन्तको शव खोज्न आएकाहरू र एम्बुलेन्स चालकहरू मास्कमा देखिन्थे। विभागको हातमा सडेका शवले दुर्गन्धित बनेको थियो। शव खोज्दै आएकाहरू दुर्गन्धका कारण धेरै बेर टिक्न सक्दैनथे। बाध्यताले काम गर्ने कर्मचारी, प्रहरी तथा चालकहरूलाई भने दुर्गन्ध सहनुको विकल्प थिएन। एम्बुलेन्स चालक सीताराम ओली बुधबार दिउँसो नुवाकोटबाट शव लिएर आइपुगे। उनको एम्बुलेन्स रोकिने बित्तिकै दुर्गन्ध थप कडा बन्यो। उनले रसुवामा बाढी आएको भोलिपल्टदेखि नै एम्बुलेन्समा शव बोक्न थालेका हुन्। उनी बुधबार त्रिशुली ब्यारेकबाट सेनाले संलग्न गरेर पठाएको शव बोकेर फोरेन्सिक विभाग आइपुगेका हुन्। बाढी आएको तीन दिनपछि शव गनाउन थालेको हो। अहिले त कडा दुर्गन्ध आइरहेको छ उनले भने, तर बाध्यताले शव नबोकी सुखै छैन, तिब्बर मास्क लगाएर बोक्छु। उनका अनुसार नुवाकोटमा संलग्न संकलन गरिएका थप डेढ दर्जन शव अझै ल्याउन बाँकी छ।
0: नेपाली काङ्ग्रेसभित्रको संस्थापन इतर समूहले छुट्टै महाधिवेशनको तयारी अघि बढाएको छ। पार्टीको आधिकारिकता र नेतृत्व सम्बन्धी विवाद समाधान हुन नसकिरहेको बेला संस्थापन इतर समूहले पन्ध्रौं महाधिवेशनका लागि आफ्नै कार्यतालिका प्रस्ताव गर्दै तयारीलाई तीव्रता दिएको हो। पूर्व महामन्त्री डाक्टर सासाङ कोइरालाको समयसकत्वमा गठित पन्ध्रौं केन्द्रीय महाधिवेशन तयारी समितिको आयोजनामा बैठक सुरु भएको हो। बुधबार काठमाडौँको चुन्देवी स्थित संस्थापन इतर समूहको सम्पर्क कार्यालयमा बसेको शीर्ष नेताहरूको बैठकले महाधिवेशनको सम्भावित कार्यतालिकाबारे छलफल गरेको छ। बैठकमा आगामी मंगिर 21-23 गतिसम्म 15 महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव अघि सारिएको समेत नेताहरूले बताएका छन्। प्रस्तावित कार्यतालिका अनुसार ओडा अधिवेशन असोज 15 गते, पालिका अधिवेशन असोज 20 गते तथा प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशन असोज 23 गते गर्ने तयारी गरिएको छ।